0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेचे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-60-2900।
2: अहिले बिहानको 6 बज्यो।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
4: खबर CIN खबर.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
5: आज 2083 साल असोज 24 गते शनिबार अक्टोबर 10 तारिक सन् 2026 नेपाल सम्बत 1146 असोज कृष्ण पक्षको औंसी तिथि विश्व मानसिक स्वास्थ्य दिवस।
4: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
5: तादिङको गडौदीमा सड़क भाँसिदास 100 यात्रुहरू अलपत्र। आज दिउँसोसम्म सड़क खुलाउने तयारी। बिहानैदेखि देशभरका विभिन्न स्थानमा वर्षा। हेटौडा काठमाडौँ सड़क खण्डमा आलो पालो प्रणाली लागू।
4: कांग्रेस सभापतिमा गगन थापा विजयी, अन्य पदाधिकारीहरूको मतगणना पनि आजै हुने। मनोमानी रोक्न एमाले अध्यक्ष ओलीको नेता कार्यकर्तालाई निर्देशन। नेकपाले 2 महिने राष्ट्रिय अभियान चलाउने।
5: लगानी बोर्डको बैठकबाट 21 अर्बको लगानी स्वीकृत। 3 तहकै समन्वयमा आपूर्ति सहज बनाइने। मौसम फेरिँदै जाँदा बालबालिका र वृद्ध वृद्धामा स्वास्थ्य जोखिम बढ़ने भन्दै सचेत रहन चिकित्सकको आग्रह।
4: यस वर्षको नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान। मध्यपूर्व युद्ध अन्त्यमा सघाउने राष्ट्रपति पुटिनको प्रस्ताव। चीन र युरोपेली संघ बीच सवारी साधन र दुर्लभ खनिजको व्यापार बारे सहमति।
5: र जापानमा सम्पन्न 20 एसियाली खेलकुदमा पदक प्राप्त गर्ने नेपाली खेलाड़ीलाई सरकारले सम्मान गर्ने। पारा एसियाड खेल्ने नेपाली टोलीको विदाई। 8 खेलका 19 खेलाड़ी प्रतिस्पर्धामा। सगरमाथा क्षेत्रमा रग्बी खेल्दै विश्व कीर्तिमान बनाउने अभियान घोषणा।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: साझा खबरको शुरूमा धादिङको गलौदीमा सड़क भाँसिएपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको प्रसंग।
4: पृथ्वी राजमार्गको धादिङ स्थित गलौदीमा सड़क भाँसिँदा सवारी आवागमन अवरूद्ध भएको छ। हिजो सड़क भाँसिएपछि बेलुकादेखि सम्पूर्ण यातायातका साधनहरू रोकिएको प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डेले बताउनु भएको छ। सड़क भाँसिएसँगै त्यस क्षेत्रमा 100 यात्रुहरू अलपत्र परेका छन्। सड़कको बीच भागमा चिरा परेर भाँसिएपछि सवारी साधनहरू रोकिएको हो। त्यस्तै आज बिहानदेखि नै काठमाडौँ लगायत उपत्यका सहित देशभरमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती गण्डकी तराई क्षेत्रमा, लुम्बिनी कर्णाली सुदूरपश्चिम पहाड़ी र हिमाली भूभागका केही स्थानहरूमा पानी परिरहेको मौसम विभागले जनाएको हो। यस्ता पृथ्वी राजमार्ग अवरूद्ध भएसँगै हेटौडा काठमाडौँ सड़क खण्डमा आलोपालो प्रणाली लागू गरिएको छ। काठमाडौँ सड़क खण्डमा पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा सवारी आवागमनलाई व्यवस्थित गर्न नयाँ समय तालिका निर्धारण गरेको हो। प्रशासकीय अधिकारी सन्तोष त्रिवेदीले मुगलिङ काठमाडौँ सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गमा बढ़न सवारी साधनहरू बढ़ने भन्दै चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभएको छ। हेटौडाबाट काठमाडौँतर्फ जाने सवारी साधनलाई भोलि बिहान साधनलाई आजदेखि पाँच बजेदेखि तीन बजेसम्म र बिहान दुई बजेदेखि पाँच बजेसम्म र दिउँसो तीन बजेदेखि छ बजेसम्म सञ्चालन गर्ने गरी आलोपालो प्रणाली शुरू गरिएको छ। त्यस्तै भोलि बिहान चार बजेदेखि दस बजेसम्म सवारी सञ्चालन हुनेछन्। त्यस्तै काठमाडौँ हेटौडातर्फ आउने सवारी साधनलाई भने साँझ साढे छ बजेदेखि राति एघार बजेसम्म सञ्चालन गर्न दिइनेछ। असोज चौबीस गते बिहान नौ बजेदेखि दिउँसो बाह्र बजेसम्म र राति दस बजेदेखि असोज पच्चीस गते बिहान एक बजेसम्म सवारी सञ्चालनको समय निर्धारण गरिएको प्रशासनले जनाएको छ। त्यस्तै दिउँसो दुईदेखि साँझ सात बजेसम्म पनि काठमाडौँबाट हेटौडातर्फ सवारी साधन सञ्चालन गर्न पाइने प्रशासकीय अधिकृत सुविधाले बताउनु भएको छ। त्रिभुवन राजपथमा एघार मिटर लम्बाईसम्मका यात्रु वाहक सवारी साधनलाई मात्रै सञ्चालन अनुमति दिएको छ। त्यस्तै दस चक्का भन्दा बढ़ी भएका तथा पन्ध्र टन भन्दा बढ़ी भार बोकेका मालवाहक सवारी साधनलाई पनि उक्त सड़क खण्ड प्रयोग गर्न पूर्ण रूपमा रोक लगाइएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले मुक्लिन काठमाडौँ सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गमा सवारी चाप बढ़ने भएकाले आवागमन व्यवस्थापनका लागि तत्काल निर्णय गरिने समेत बताउनु भएको छ। यसै कान्ति लोकपथमा दिउँसो दोहोरो सवारी सञ्चालन भइरहेको छ भने सिस्नेरी हुँदै काठमाडौँ जाने मार्गमा साना सवारी साधनका लागि आलोपालो समय लागू गरिएको छैन। जिल्ला प्रशासन कार्यालयले लागू यात्रु तथा सवारी चालकलाई निर्धारित समय तालिका पालना गर्न समेत आग्रह गरिएको छ। त्यस्तै ट्राफिक प्रहरी र प्रहरीलाई जानकारी गराएर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। ट्राफिक प्रहरीले 103 र नेपाल प्रहरीले 100 नम्बरमा फोन गरेर र बाटोको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको हो।
5: सरकारले दुई जल विद्युत आयोजनाका लागि 21 अर्ब भन्दा बढ़ी लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको लगानी बोर्डको 68 बैठकले दुईवटा जलाशयुक्त जल विद्युत परियोजनामा 21 अर्ब 17 करोड़ रूपियाँ लगानी स्वीकृत गर्ने निर्णय गरेको हो। बैठकले 10 अर्ब 75 करोड़ लाख 97 हजार रूपियाँ लागतको नारखोला अर्ध जलाशयुक्त जल विद्युत परियोजना र 10 अर्ब 42 करोड़ 33 लाख रूपियाँ लागतको सानो भेरी अर्ध जलाशयुक्त परियोजनालाई स्वीकृत गरेको हो। यसैबीच सरकारले चाडपर्वको बेलामा नागरिकलाई अत्यावश्यक सामग्री अभाव हुन नदिने गरी गृह कार्य थालेको छ। त्यसका लागि सरकारले संघ प्रदेश र स्थानीय तहका सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्दै नियमित तथा आकस्मिक बजार अनुगमनलाई तीव्रता दिने भएको छ। चाडपर्व र विपद पश्चातको अवस्थामा आपूर्ति श्रृंखलामा पर्न सक्ने सम्भावित दबावलाई दृष्टिगत गरी अत्यावश्यक खाद्य वस्तु, खाना पकाउने ग्यास, इन्धन, औषधि तथा दैनिक उपभोग्य वस्तुको नियमित र सहज आपूर्ति सुनिश्चित गर्न नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप तीव्रता दिने सरकारले तयारी गरेको छ।
4: अब राजनैतिक प्रसंग। नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। काठमाडौँमा भएको कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत आगामी चार वर्षीय कार्यकालका लागि भएको निर्वाचनमा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापा सभापति बन्नुभएको हो। बिहानै मात्रै मत परिणाम सार्वजनिक गरिएको हो। निर्वाचन समितिको नतिजा अनुसार कुल 7317 मतदाता रहेकोमा 7039 मत खसेको थियो भने 54 मत बदर भएको थियो। खसेको कुल मतमध्ये नवनिर्वाचित सभापति थापाले 6584 मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले भने 375 मत प्राप्त गर्नुभएको थियो। थापाले खड्गी भन्दा 6209 मत प्राप्त गर्दै भारी मतान्तरले विजयी हुनुभएको छ। यसअघि गत पुसमा तत्कालीन केन्द्रीय कार्य समितिको असहमतिका बीचमा विशेष महाधिवेशन गरी थापाको नेतृत्वमा कार्य समिति चयन भएको थियो। त्यही कार्य समितिले 15 महाधिवेशन गरेको हो। आज अन्य पदाधिकारीहरूको मतगणना पनि शुरू हुने निर्वाचन समितिले जनाएको छ। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाले कार्तिक 7 गतेदेखि दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टी कार्यालय पेरिस डाँडामा हिजो बसेको नेकपा केन्द्रीय संयोजक समितिको बैठकले कार्तिक 7 गतेदेखि मंगिर 25 गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। महाधिवेशनको तयारी, स्थानीय तह प्रदेश निर्वाचनको तयारी र सरकारका जनविरोध विरोधी तथा अराजक क्रियाकलाप विरूद्ध आन्दोलनको तयारीका लागि पनि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने कार्यविधि तयार गरिएको नेकपाका प्रवक्ता प्रकाश ज्वालाले बताउनुभयो।
7: दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यो अभियानको नाम चाहिँ हामीले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछौँ। यो राष्ट्रिय जागरण अभियान भनेको चाहिँ कार्तिक 7 गते एउटा वृहत पत्रकार सम्मेलन गरेर हामीले यो अभियानको उद्घाटन गर्नेछौँ र मंसिर 25 गतेसम्म यो अभियान सञ्चालन हुने। यसरी यो चाहिँ राष्ट्रिय जागरण अभियान को चाहिँ कार्यविधि आजको बैठकले पारित गरेको छ।
8: यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्णयमाथि पुनः प्रश्न उठ्न थालेको छ। मनोनयनमा योग्यता अनुभव र योगदानको मापदण्ड पालना नभएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका हुन्। हिजो बसेको स्थायी समिति बैठकमा चर्को बहस भएको छ। नेताहरूले मनोनयनको श्रृंखलामा लगाम लगाउन मापदण्ड तय गर्नुपर्ने माग गरेपछि बैठकको एजेण्डा भन्दा मनोनयनकै विषयमा छलफल केन्द्रित भएको हो। परामर्श र गृह कार्य बिना नै अध्यक्ष ओलीको प्रस्तावमा पार्टी बैठकहरूबाट मनोनयनको श्रृंखला अगाडि बढ़ेको भन्दै नेताहरूले असन्तुष्टि जनाएका हुन्। बैठकमा स्थायी समिति र पोलिट ब्यूरो गठन बारेमा बाँकी केन्द्रीय सदस्यहरूको मनोनयन, केन्द्रीय सल्लाहकार परिषद गठन र कार्य विभाजन लगायतका विषयका एजेण्डा छन्। तर एजेण्डामा प्रवेश गर्नु अघि नै स्थायी समितिका नेताहरूको मापदण्ड बनाएर प्रस्ताव अगाडि बढ़ाउनु पर्ने धारणा आएको हो। उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट, रघुपन्त, महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराई सहितका नेताहरूले लगातार यही धारणा राखेपछि बैठक एजेण्डा केन्द्रित छलफलमा प्रवेश गर्न सकेन। आज दिउँसो 1 बजे पुनः बैठक बस्ने भएको छ।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा मौसम फेरिदा बालबालिका र वृद्ध वृद्धामा देखिने स्वास्थ्य जोखिम
9: हामीले सिधै इमर्जेन्सीबाट आईसीयूमा लानुपर्ने हुन्छ। किन उहाँले चाहिँ आफू असहज महसुस गर्दा गर्दै पनि घरमा बस्दिनुभयो धेरै दिन, त्यसले गर्दाखेरि निमोनिया फैलियो। निमोनिया फोक्सोमा फैलिसकेपछि उहाँको अक्सिजन लेभल मेन्टेन हुँदैन।
8: एआईजी दाहाललाई सेवाबाट हटाइयो, युवालाई नवप्रवर्धनमा जोड्ने वातावरण बनाउने लगायतका खबर कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
11: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
10: ओहो, तिमी त घरको खाने भएछौ नि।
12: के को सरसल्लाह हो दुईजनाको?
11: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
12: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
10: ए हो र राम सर, म पनि अब बजार या बनी बना खान छोड्न सक्छु होला र?
12: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
8: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकुराब सीआईएन।
13: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
4: मरेका पशु पक्षीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशु पक्षी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
14: पशुको दाना पानी, पशु पक्षीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशु पक्षीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशु पक्षीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
15: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
14: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएन द्वारा जनहितका लागि जारी सन्देश।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
4: आजको कान्तिपुरको पहिलो पृष्ठमा न्यायाधीशदेखि थुनुवासम्म नेक्सस मिलाउँथी इमन सापकोटा शीर्षकको खबर गौरव पोखरेलले लेख्नु भएको छ। पूर्व न्यायाधीश सुलेन्द्र शमशेर जबराको मोबाइल जाँचबाट खुलेको इनम सापकोटाको सम्पर्क सञ्जालमा सुरक्षा अधिकारी, राजनैतिक व्यक्ति र थुनामा रहेका व्यापारीसम्म संवेदनशील सूचना चुहावट र न्यायिक सेटिङको आशंकामा अनुसन्धान चल्दै शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै चाडपर्व सँगै बढ़्यो महँगी फितलो सरकारी नियमन शीर्षकमा सुदिल पोखरेलले लेख्नु भएको खबर भित्र पृष्ठमा प्रकाशित छ। चाडपर्व नजिकैसँगै खाद्यान्न तथा तरकारीको मूल्य बढ़ेको छ। सरकारले बजार अनुगमनलाई तीव्रता दिए पनि आपूर्ति सहज बनाउन नसक्दा चाडपर्वको मुखमा बजार भाव बढ़ेको व्यवसायी तथा उपभोक्ताले बताउँदै आएका छन्। यस्तै भित्र पृष्ठमा ठेक्कापट्टाको ई भेटिङ रोकिएपछि हार्ड कपी बुझाउने व्यवस्था मौलायो मिलेमत्तो शीर्षकको खबर पनि प्रकाशित छ। यो खबरलाई घनश्याम गौतम, सन्तोष महतारा, महेश केसी र विमल खतिवड़ाले लेख्नु भएको छ। त्यस्तै गरी नयाँ पत्रिकाको भित्र पृष्ठमा दशैं अघि उखु किसानले 1.5 अर्ब तरकारी सरकारी अनुदान पाउने शीर्षकको खबर पनि प्रकाशित छ। गत आर्थिक वर्षमा उखु क्रसिङ गरेका किसानले मिलबाट प्रति क्विन्टल 620 रूपियाँका दरले पैसा बुझाइसके। सरकारी अनुदान बापतको प्रति क्विन्टल 70 रूपियाँ किसानको निकासाको तयारीमा छ। त्यस्तै नगदे बालीमा सूचीकृत भए पनि उखु किसानले लागत अनुसार मूल्य नपाएको गुनासो गर्दै आएपछि उत्पादन घट्ने अनुमान गरिएको छ। जसकारण उत्पादनमा ह्रास आइरहेको कृषि मन्त्रालयको तथ्याङ्कमा छ। मन्त्रालयले प्रकाशित गरेको 3 वर्ष यताको तथ्याङ्क हेर्दा आर्थिक वर्ष 2079-80 3,30,000 टन उखु उत्पादन भएको थियो। त्यसपछि 2 वर्ष भने उत्पादनमा गिरावट आएको छ। आर्थिक वर्ष 2080-81 27,60,000 टन र आर्थिक वर्ष 2081-82 26,94,000 टन उखु उत्पादन भएको थियो। गत आर्थिक वर्ष 2082-83 पनि देशभर करिब 27,00,000 टन उखु उत्पादन भएको मन्त्रालयले जनाएको छ। त्यस्तै दशैंको मुखमा फेरि राजमार्ग अवरूद्ध शीर्षकको खबर छ। त्यस्तै मलेसियामा श्रमिकको न्यूनतम तलब वृद्धि शीर्षकको अर्को खबर छ भने भोलिबाट उपत्यकामा 6 स्थानमा ग्यास सिलिण्डर साटिने शीर्षकको अर्को खबर छ। भोलि आइतबारबाट काठमाडौँ उपत्यकाका विभिन्न 6 स्थानमा एकीकृत बिक्री केन्द्र मार्फत जुनसुकै कम्पनीको खाली सिलिण्डर लगेर ग्यास पाइने भएको छ। दशैं अगाडि ग्यास आपूर्ति सहज गर्न सरकार र उद्योगीले उपभोक्तासँग भएका खाली सिलिण्डर साट्ने व्यवस्था मिलाएका हुन्। त्यस्तै विपद बीच विदेशी पर्यटक आगमनमा सुधार शीर्षकको खबर पनि नयाँ पत्रिकाको भित्र पृष्ठमा प्रकाशित छ।
5: यसैबीच अन्नपूर्ण दैनिकको पहिलो पृष्ठमा एआईजी दाहाल सेवाबाट बर्खास्त, सुरक्षा विज्ञ भन्छन् कमजोरी के हो सरकारले स्पष्ट पार्नु पर्यो शीर्षकमा खबर लेखिएको छ। सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक वंशीधर दाहाललाई सरकारले सेवाबाट बर्खास्त गरेको छ। पदीय आचरण विपरीत कार्य गरेको र अनुशासनहीनता प्रदर्शन गरेको अभियोगमा गृह मन्त्रालयले उहाँलाई सेवाबाट हटाएको हो। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काप्रेले एआईजी दाहाललाई आचरण सम्बन्धी नियमहरू पटक पटक उल्लंघन गरेको, अनुशासनहीन काम गरेको र नेपाल सरकार एवं आफू कार्यरत संगठनको मान प्रतिष्ठा र छविमा आँच पुर्याएको कसुरमा बर्खास्त गरिएको स्पष्ट पारिएको छ। यसैबीच गोर्खा पत्र दैनिकमा पहिलो पृष्ठमा युवालाई नवप्रवर्तनमा जोड्ने वातावरण बन्ने छ, सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बताउनु भएको छ भने विश्व बैंकसँग सम्झौता गर्न स्वीकृत एसियाली खेलकुदका विजेतालाई पुरस्कार गरिने लगायतका खबरहरू पनि लेखिएका छन्। सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेकको लागि एउटा कोष अर्थात फण्डको म्यानेजमेन्ट गर्ने विषयमा पनि हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको प्रसंग उल्लेख गरिएको छ। त्यसै गरी नागरिक दैनिकको पहिलो पृष्ठमा रमेश धमला लेख्नुहुन्छ, सुन तस्करीमा चिनिया नयाँ समूह 21 किलो 750 ग्राम सुन सहित 3 जना बडानेली कण्ठबाट पक्राउ गरिएको प्रसंग उल्लेख गरिएको छ। त्यसै गरी दरखास्त दशैंको मुखमा उपभोक्तालाई 50% मूल्य वृद्धि हुन सक्ने मधुजंग पाण्डेले नागरिक दैनिककै पहिलो पृष्ठमा खबर लेख्नु भएको छ भने दोलखाका चौतारीहरू मासिए शीर्षकमा गोर्खापत्र दैनिकको भित्री पृष्ठमा खबर लेखिएको छ। कुनै दिन उकाली ओह्राली गर्दा आराम गर्ने र शीतल हावा लिने चौतारी मासिँदै गएकोले दोलखाका नागरिकहरू चिन्तित भएका छन्। विकास विस्तारसँगै चौतारी तथा आफ्ना पूर्वाधार र सांस्कृतिक सम्पदाहरू विनाश भइरहेका छन्। सड़क पहिरो ल्याउने खालका भएका छन्। यसले गर्दाखेरि विकास निर्माणमा ध्यान दिनुपर्ने उनीहरूले बताएका छन्। त्यस्तै गरी बेत्रावतीमा बेली ब्रिज जडान कार्य अन्तिम चरणमा पुगेको प्रसंग गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लेखिएको छ भने 15 महिनापछि आयोजना निर्माण सुचारू, यो खबर पनि दोलखाको रोलवाङ खोला जलविद्युत आयोजनाको रहेको छ र नगरकोट क्षेत्रमा जग्गाको रेखांकनको प्रसंग पनि गोर्खापत्र दैनिकले उठाएको छ। पर्यटकीय क्षेत्र नगरकोट तथा आसपासका क्षेत्रमा अनियन्त्रित भौतिक संरचना निर्माण भइरहेका छन्। त्यसलाई नियन्त्रण गर्नको लागि मापदण्ड अनुसार रेखांकन गरिँदैछ।
4: साझा खबरमा अब विदेशका खबर। सन् 2026 नोबेल शान्ति पुरस्कार अन्तर्राष्ट्रिय कानून र शान्ति प्रवर्धनमा योगदान पुर्याएको भन्दै नबी पिल्लेलाई प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय कानूनको रक्षा तथा शान्ति स्थापनाका लागि गरेको प्रयासको कदर गर्दै पिल्लेलाई यस वर्षको पुरस्कार प्रदान गरिएको हो। दक्षिण अफ्रिकी मुलुकी पिल्लेले मानव अधिकार र अन्तर्राष्ट्रिय न्यायका क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तित्वको रूपमा काम गर्दै आउनु भएको थियो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्यपूर्व युद्ध अन्त्यका लागि सहयोग गर्न तयार रहेको बताउनु भएको छ। उहाँले क्षेत्रीय शिखर सम्मेलन अघि

0: बनेको छ। दुवै बीच वाणिज्य प्रमुखले वार्ता टुंग्याउँदै संवादलाई बलियो बनाउने सहमति जनाएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। युरोपियन संघका प्रतिनिधि र चीनका प्रतिनिधिहरू बीच हाइब्रिड कारको कम्पनी मूल्य प्रतिबद्धता सम्बन्धी प्रक्रिया पालना गर्ने सहमति भएको समेत विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
1: साझा खबरमा अब खेल खबर। सरकारले जापानमा भएको बीसौं एसियाली खेलकूदमा पदक प्राप्त गर्ने खेलाड़ीलाई नगद सम्मान गर्ने भएको छ। खेलकूदका महिला कबड्डी र कराते खेलका खेलाड़ीले काँस्य जितेका थिए, त्यस्तै प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने सरकारले निर्णय गरेको हो। त्यसै गरी जापानमा हुने पाँचौं एसियाली पारा खेलकूदमा सहभागी हुने टोलीलाई हिजो विदाई गरिएको छ। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव राम चरित्र मेहता र राखेपका सदस्य मोनिलाले विदाई गर्नुभएको हो। र नेपालमा रग्बीको विकास र खेल प्रवर्धन गर्ने उद्देश्य सहित एभरेस्ट रग्बी लेगेसी अभियान घोषणा गरिएको छ। हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट अन्तर्गत प्ले रग्बी नेपालले यो खेलको आयोजना गर्ने भएको हो।
0: मौसम फेरिँदै गर्दा विभिन्न रोगको जोखिम बढ़न सक्ने भएकाले सचेत रहन चिकित्सकको आग्रह। कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्याजको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि।
6: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिथि तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
5: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
6: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब मौसम फेरबदलमा सम्भावित रोगको जोखिमको कुरा। मौसम फेरिँदै गर्दा विभिन्न संक्रामक रोगको जोखिम बढ़न थालेको छ। पानी परेसँगै चिसो बढ़दै जाँदा बालबालिका र वृद्धवृद्धा थप प्रभावित हुने चिकित्सकको भनाइ छ। मौसम फेरिने क्रममा बढ़ने स्वास्थ्य जोखिमबाट कसरी बस्ने, हामीले कन्सल्टेन्ट फिजिसियन डाक्टर रोशन झासँग कुराकानी गरेका छौं।
8: खासै साधारण रुगाको के हुन्छ, भर्ना गर्नुपर्ने केही आवश्यकता हुँदैन, तर पेनिक भइसकेका हुन्छ उसले घर परिवार या कतै बाहिर कसैले तर्साइदिया हुन्छ, ए तिमीलाई निमोनिया भयो, अब बाँच्दैन, निमोनिया भएपछि ऊ पेनिक भएर आउँछ। हामीले होइन हजुर यो अस्ति खानुहोस् ठिक हुन्छ भने, नै डक्टर मलाई त एकदमै गाह्रो भयो, मलाई त भर्ना गरिदिनुहोस्। सो हामीले दुइटै पाटोलाई हेर्नुपर्छ। हामी चाहिँ केही रगतका परीक्षण गर्छौँ, एक्सरे गरेर हेर्छौँ, हामी हाम्रो आफ्नो स्किलले चाहिँ छाती सुन्छौँ, उहाँको अवस्थाहरू हेर्छौँ, प्रेसर सुगर टेम्परेचर यिनीहरू हेर्छौँ, उहाँलाई कुनै दीर्घ रोगहरू छ कि छैन पहिला ती अवस्थाको बारेमा जानकारी लिन्छौँ, उहाँले खाइरहेको अस्थिहरू के छ त त्यसको बारेमा जानकारी लिन्छौँ, अनि त्यो अनुसार बल्ल हामीले एउटा चाहिँ निचोडमा पुग्छौँ, ओके उहाँलाई अब सम्भावित खतराहरू के हुन सक्छ त, कि हामीले अस्थि दिएर घरमा पठाउन मिल्छ या हामीले भर्ना गर्ने। अब यसमा हामीले के बुझ्नुपर्छ भने बाल बालिकाको क्लिनिकल एक्सपोजर रोगसँग कम भए हुन्छ, ब्याक्टेरिया भाइरससँग। सो बच्चाहरूको इम्युन सिस्टम त्यति चाहिँ बनिसकेका हुँदैन, त्यसले

0: हुँदाखेरि बच्चाहरूलाई चाँडै रुवा खोकी लागेर आउँछ, पखाला लागेर आउँछ। सो हामीले जहिले पनि प्यारेन्ट्सलाई काउन्सिलिङ गर्छौँ, ए नानी बाबुलाई एकछिन रुगा खोकी लाग्दैमा नआत्तिनुहोस् है, पखाला लाग्दैमा नआत्तिनुहोस्। किन? किनभने बाबुको इम्युन सिस्टम एक्टिभेट भइरहेछ, उसलाई जति बढी एक्सपोजर भइरहेछ उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टीबडी बनाइरहेछ, त्यही भएर यसमा आत्तिनु हुँदैन। तर यो कुरा मैले भन्दै गर्दाखेरि फेरि चाहिँ अब रुगा खोकी लागेर न्युमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन। सो यसलाई पनि हामीले दुईटा पाटोबाट हेर्नुपर्छ कि बच्चाहरूमा रोगहरू लाग्ने सम्भावना किन बढी हुन्छ भने बच्चाहरूको इम्युन सिस्टम एक्टिभ नभएको हुनाले, र त्यो एउटा चाहिँ एक्टिभ हुने जुन फेज हुन्छ त्यसमा हुन्छ, त्यसले गर्दा बच्चाहरूमा अलिक बढी रुगा खोकी लाग्छ, तर वृद्धाभन्दा अलिकति जोखिम कम हुने रहेछ। बच्चाहरूले धेरै जसो रुगा खोकी पखाला ज्वरो यिनीहरूले आफैले जित्दो रहेछ, तर समय लाग्छ, त्यो समयमा पेनिक हुनु भएन। हामी डाक्टरहरूले पनि पेनिक भएर कहिले काहीँ के गरिदिन्छौँ भने साधारण रुगा खोकी पखालालाई पनि एन्टिबायोटिक दिएर पठाइदिन्छ, जुन एन्टिबायोटिकको त्यहाँ कुनै रोल छैन, बरु त्यो एन्टिबायोटिकले त्यो बच्चाले हार्म गर्छ। सो त्यहाँ चाहिँ एकदमै बुद्धि पुर्याएर हामीले उपचार प्रक्रिया अगाडि बढाउँछौँ। आफ्नै बच्चा पनि बिरामी हुँदाखेरि हामी पेनिक हुन्छौँ, डाक्टर भए तापनि ओहो यसलाई ज्वरो आयो धेरै आयो अहिले तुरन्त हामीले सिकामोल दिइहालौँ, एक दिन भएको छैन ज्वरो घटेन भने ओहो अब त एन्टिबायोटिक सुरु गर्नुपर्छ कि, हेर्नु सोच त्यहाँ जान्छ। किनभने हामीलाई के लाग्छ हाम्रो बच्चा जति सक्दो चाँडो चाहिँ अहिले कभर हुनु पर्ने, जबकि भाइरस ब्याक्टेरियाहरूको के छ भने एउटा फेज हुन्छ, ऊ तीन दिनदेखि पाँच दिनसम्म त ज्वरो रहन सक्छ।
1: डाक्टर रोशन झासँगको कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: धादिङको गलौदीमा सड़क भाँचिँदा सयौं यात्रुहरू अलपत्र, आज दिउँसोसम्म सड़क खुलाउने तयारी, बिहानैदेखि देशभरका विभिन्न स्थानमा वर्षा, हेटौडा काठमाडौँ सड़क खण्डमा आलोपालो प्रणाली लागू।
1: कांग्रेस सभापतिमा गगन थापा विजयी, अन्य पदाधिकारीहरूको मतगणना पनि आजै हुने, मनोमानी रोक्न एमाले अध्यक्ष ओलीको नेता कार्यकर्तालाई निर्देशन, नेकपाले दुई महिने राष्ट्रिय अभियान चलाउने।
2: लगानी बोर्डको बैठकबाट 21 अर्बको लगानी स्वीकृत, तीन तहकै समन्वयमा आपूर्ति सहज बनाइने, मौसम फेरिँदै गर्दा बाल बालिका र वृद्धवृद्धामा स्वास्थ्य जोखिम बढ़ने भन्दै सचेत रहन चिकित्सकको आग्रह।
1: यस वर्षको नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान, मध्यपूर्व युद्ध अन्त्यमा सघाउने राष्ट्रपति पुटिनको प्रस्ताव, चीन र युरोपेली संघबीच सवारी साधन र खनिजको व्यापार बारेमा सहमति,
2: र जापानमा सम्पन्न विश्व एसियाली खेलकुदमा पदक प्राप्त गर्ने नेपाली खेलाड़ीलाई सरकारले सम्मान गर्ने, पारा यति एसियाली खेल्ने नेपाली टोलीको विदाई, आठ खेलका 19 खेलाड़ी प्रतिस्पर्धामा, सगरमाथा क्षेत्रमा रग्बी खेल्दै विश्व कीर्तिमान बनाउने अभियानको घोषणा।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकबाट लिएका छौं, र यहाँ रवि मिश्रले कोर्नु भएको छ, यहाँ नेकपा एमालेको जस्तो देखिने झण्डा देखिन्छ र सँगै सेता लुगा लगाएका नेकपा एमालेका अध्यक्ष केपी ओली जस्ता एकजना व्यक्तिले अर्को साड़ी लगाएका विद्या भण्डारी जस्तो देखिने व्यक्तिलाई शपथ खुवाइरहनु भएको छ, र यहाँ यस्तो लेखिएको छ, लाज नमानी, तक नमानी, लत्तो छोडेर भनेर शपथको बेहोरा पढ्नु भएको छ भने यतापट्टि हात रोक्दै त्यो पर्दैन भनेर विद्या भण्डारी जस्तो देखिने व्यक्तिले भन्नुभएको छ।
2: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा नेपाल प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।
3: शान्ति र विकासका लागि हाम्रो आवाज
4: studio far away
3: radio chautari 91.4 megahertz
5: बुढा ए बुढा यस पालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
6: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त फेरि अब

0: तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 98462 र 98403 1989।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: किसानको मेहनत, उपभोक्ताको भरोसा, दशैं लक्षित कृषि तथा पशु हाट बजार। यसपालिको दशैंमा स्थानीय उत्पादन, स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिउँ।
4: मर्स्याङ्दी गाउँपालिकाको प्रवर्धनमा कृषि तथा पशु हाट बजार सञ्चालक समितिद्वारा आयोजित दशैं लक्षित कृषि तथा पशु हाट बजार यही असोज 27 गतेदेखि 29 गतेसम्म सञ्चालन हुँदैछ। आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी, फलफूल, खसी, बोका, भेडा, कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
3: हाट बजारमा के के पाइन्छ? ताजा तरकारी तथा फलफूल, खसी बोका, भेडा कुखुरा लगायत पशु पक्षी, स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज, किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबार।
4: किसानका लागि विशेष प्रोत्साहन, हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी बोका भेडा र कुखुरा लगायतका पशु पक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्यको समेत व्यवस्था गरिएको छ।
3: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन, आफ्नै गाउँका किसानले उत्पादन गरेको वस्तु किनौं, स्थानीय उत्पादनको प्रयोग बढाऊ, किसानलाई हौसला र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौ।
4: मिति 2083 असोज 27 गतेदेखि 29 गतेसम्म। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: स्थान मर्स्याङ्दी गाउँपालिका वडा नम्बर 3 खुदी स्थित कृषि तथा पशु सेवा केन्द्र परिसर। प्रबन्धक मर्स्याङ्दी गाउँपालिकाको कार्यालय भुलभुले लमजुङ। आयोजक कृषि तथा पशु हाट बजार सञ्चालक समिति।
4: थप जानकारीका लागि 98565450 र 98569340। सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्णखोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैँसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: नमस्कार, रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप रेडियो चौतारीको फेसबुक पेज मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा स्वागत छ। समाचार शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। चाडपर्व लक्षित गर्दै विशेषह नगरपालिका उडा नम्बर 8 बजार अनुगमन, 3 व्यवसाय दर्ता बिना नै सञ्चालन, 2 पसलको नवीकरण गर्न बाँकी। सार्वजनिक सवारी साधनको भाडा दर समायोजन, काठमाडौँ डुम्रे विशेषह रूटको भाडा पनि बढ़्यो। चनौटीका नारायण आलेद्वारा प्रदेश अस्पताललाई ह्वीलचेयर र ब्ल्याङ्केट सहयोग, डायलाइसिसका बिरामीलाई प्राथमिकता दिइने। लमजुङका नेपाली सेनाका 170 जनालाई ट्राफिक सचेतना, सड़क सुरक्षा सम्बन्धी ज्ञान अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा। र लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङ ऊर्जाशील जिल्लाबाट सम्मानित, लमजुङका अनुज अधिकारी केन्द्रीय सदस्यमा निर्वाचित।
1: माया, हाम्रो साथी सपना त कति भाग्य मानि रहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
2: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
1: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
2: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ लाग्ने भएको छ।
1: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
2: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
1: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0665240435, 0665240475, मोबाइल नम्बर 9856045।

0: समाचार अब विस्तारमा नजिकै गरेको चाडपर्व लक्षित गर्दै लमजुङको विशेषह नगरपालिका वडा नम्बर 8 भित्रका व्यवसायमा अनुगमन गरिएको छ। हिजो शुक्रबार वडा भित्र सञ्चालित 10 व्यवसायको अनुगमन गरिएको हो, जसमध्ये किराना तथा स्टोर 6 वटा, होटल तथा खाजा घर एउटा, दालमोट उद्योग एउटा, बेकरी र एक चटपट पसलको अनुगमन गरिएको हो। आर्थिक वर्ष 2083-84 चाडपर्व लक्षित चौथो पटक अनुगमन गरिएको हो। एकीकृत सेवा कार्यालयका प्रमुख ठाकुर प्रसाद ढकालको नेतृत्वमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय प्रशासकीय अधिकृत माधव प्रसाद वागले, खरिदार दिननाथ अधिकारी, विशेषह नगरपालिकाका प्रतिनिधि रेशम बहादुर घिमिरे, उद्योग वाणिज्य संघका प्रतिनिधि अमृत श्रेष्ठ, उपभोक्ता हित तथा संरक्षण मंचका प्रतिनिधि रामराज खनिया र जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रतिनिधि लगायतको उपस्थिति थियो। अनुगमन टोलीले व्यवसायमा वस्तुको मूल्य सूची, म्याद गुज्रिएका सामग्री, सरसफाई, खाद्य वस्तुको अवस्था तथा उपभोक्ताको हितसँग सम्बन्धित विषयमा निरीक्षण गरेको थियो। अनुगमनका क्रममा विगतका अनुगमनको निर्देशन पालना गरेको भने एउटा खाजा पसल, एउटा चटपट पसल र एकवटा किराना पसल बिना दर्ता नै सञ्चालन गरेको पाइएको छ। उक्त व्यवसायलाई 7 दिनभित्र दर्ता गर्न निर्देशन दिइएको जनाइएको छ। त्यसै गरी 2 वटा पसलको नवीकरण अवधि सकिएकोले हाल नगरपालिका र साबिकको घरेलु कार्यालयमा नवीकरण छूट दिएकोले तत्काल नवीकरण गर्न जान समेत निर्देशन गराइएको छ। अनुगमनका क्रममा व्यवसायीहरूलाई उपभोक्ता हित संरक्षण तथा खाद्य सुरक्षाको विषयमा आवश्यक सुझाव समेत दिइएको जिल्ला प्रशासन कार्यालयका खरिदार दिननाथ अधिकारीले बताउनुभयो। चाडपर्वको समयमा बजारमा हुने मूल्य वृद्धि, कृत्रिम अभाव, म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्री वितरण नियन्त्रण गर्दै उपभोक्ताको अधिकार संरक्षण गर्ने उद्देश्यले अनुगमनलाई निरन्तरता दिइने समितिले जनाएको छ। सरकारले अन्तर प्रदेश सञ्चालन हुने विद्युतीय शक्तिबाट चल्ने सार्वजनिक सवारी साधनको भाड़ा दर समायोजन गरेसँगै काठमाण्डौ डुम्रे विशेषहर रूटको भाड़ा पनि बढ़ेको छ। यातायात व्यवस्था विभागले बिहिबार सार्वजनिक गरेको नयाँ भाड़ा दर अनुसार 190 किलोमिटर दूरी रहेको काठमाण्डौ डुम्रे विशेषहर रूटमा सामान्यतर्फ 607 रूपियाँ कायम गरिएको छ। यसअघि यस रूटमा सामान्य भाड़ा 567 रूपियाँ थियो। नयाँ भाड़ा दर अनुसार यस रूटमा डिलक्स बसको भाड़ा 728 रूपियाँ र सुपर डिलक्सको भाड़ा 874 रूपियाँ कायम गरिएको छ। विभागले अन्तर प्रदेशमा छोटो, मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाड़ा दर समायोजन गरेको हो। समायोजन अन्तर्गत तराई तथा पहाड़ी सड़कमा सञ्चालन हुने यात्रुवाहक र मालवाहक सवारी साधनको प्रति किलोमिटर भाड़ा दर परिमार्जन गरिएको छ। लमजुङको वैशेषह नगरपालिका वडा नम्बर 6 चनौटे घर भई हाल बेलायतको अल्डरसटमा बस्दै आउनुभएका नारायण आलेले आफ्ना स्वर्गीय भतिजो विकास आलेको स्मृतिमा प्रदेश अस्पताल लमजुङलाई 3 वटा ह्वीलचेयर र 10 थान ब्लाङ्केट सहयोग गर्नुभएको छ। मृगौला सम्बन्धी रोगका कारण 2076 सालमा 23 वर्षको उमेरमा निधन भएका विकासको स्मृतिमा नारायण आलेले विशेषहर स्थित प्रदेश अस्पताल लमजुङको डायलाइसिस वार्डका लागि उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो। शुक्रबार आयोजित कार्यक्रममा आलेले 25,500 रूपियाँ बराबरका 3 वटा ह्वीलचेयर र 12,000 रूपियाँ बराबरका ब्ल्याङ्केट गरी कुल 37,500 रूपियाँ बराबरको सामग्री अस्पताललाई हस्तान्तरण गर्नुभएको हो। भतिजोको मृगौला सम्बन्धी रोगकै कारण निधन भएपछि डायलाइसिस गराउन आउने बिरामीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले सामग्री उपलब्ध गराएको आलेले बताउनुभयो। अस्पतालका प्रमुख तथा मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर शिशिर देवकोटाले सहयोगले डायलाइसिस गराउन आउने बिरामीलाई सहजता प्रदान गर्नुका साथै अस्पतालको सेवा प्रवाहमा सहयोग पुग्ने बताउनुभयो। उहाँका अनुसार प्रदेश अस्पताल लमजुङले 4 वर्षदेखि डायलाइसिस सेवा दिँदै आएको छ। हालसम्म 60 जना भन्दा बढ़ीलाई सेवा प्रदान गरिसकिएको अस्पतालमा 13 वटा डायलाइसिस मेसिन छनृ। अस्पतालले साताको सातै दिन डायलाइसिस सेवा सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो। सामग्री हस्तान्तरण कार्यक्रममा वरिष्ठ नर्सिङ अधिकृत अञ्जना पौडेल, अस्पताल व्यवस्थापक प्रमिला ढकाल, सूचना अधिकारी अनिल रेग्मी र इमर्जेन्सी इन्चार्ज गणेश गुरूङ लगायत सहभागी हुनु भएको थियो। राष्ट्रिय लोक तथा दोहोर गीत प्रतिष्ठान नेपाल लमजुङ ऊर्जाशील जिल्लाका रूपमा सम्मानित भएको छ। महोत्तरीको बर्दीवासमा आयोजित प्रतिष्ठानको नवौं राष्ट्रिय महाधिवेशनको अवसरमा केन्द्रीय समितिले लमजुङ शाखालाई उक्त सम्मान प्रदान गरेको हो। सम्मानले जिल्लामा आबद्ध कलाकार पदाधिकारी तथा सदस्यहरूलाई लोक संस्कृतिको संरक्षण र प्रवर्धनमा थप हौसला मिलेको प्रतिष्ठान लमजुङले जनाएको छ। प्रतिष्ठान लमजुङले सम्मानका लागि केन्द्रीय अध्यक्ष रीता थापा मगर सहित केन्द्रीय समितिप्रति हार्दिक आभार व्यक्त गरेको छ। यो सम्मान जिल्लाका कलाकारको साझा मेहनत, एकता, सक्रियता र लोक संस्कृतिप्रतिको समर्पणको प्रतिफल भएको प्रतिष्ठानले जनाएको छ। आगामी दिनमा नेपाली मौलिक लोककला, संस्कृति र लोक दोहोरी गीतको संरक्षण, सम्वर्धन तथा प्रवर्धनमा थप सक्रिय भएर लाग्ने प्रतिबद्धता समेत प्रतिष्ठान लमजुङले व्यक्त गरेको छ। यसैबीच लमजुङका अनुज अधिकारी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय समितिको सदस्यमा निर्वाचित हुनुभएको छ। उहाँले 464 मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो। अधिकारी निर्वाचित भएसँगै उहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। लमजुङमा सवारी दुर्घटना न्यूनीकरण तथा सड़क नियमको पालना सम्बन्धमा नेपाली सेनाका कर्मचारीलाई लक्षित गरी ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार विशेषह नगरपालिका एक उदयपुर स्थित चण्डी प्रसादगढ़ श्री स्वारा ब्यारेक सुरक्षा गल्ममा कार्यक्रम भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख नायब निरीक्षक गौतम बहादुर खत्रीले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा बिल्लादार ग्रेड तीनका 59 जना प्रशिक्षार्थी, सैन्य आधारभूत तालिमका 100 जना प्रशिक्षार्थी तथा 11 जना प्रशिक्षक गरी नेपाली सेनाका 170 जनाको सहभागिता थियो। कार्यक्रममा सवारी तथा यातायात व्यवस्था ऐन, ट्राफिक नियम, सड़कको सुरक्षित प्रयोग, ट्राफिक संकेत तथा बत्तीको पालना, जेब्रा क्रसिङको प्रयोग र सवारी चलाउँदा ध्यान दिनुपर्ने विषयमा जानकारी गराइएको थियो। साथै सड़क पेटीको प्रयोग गर्ने, सड़कमा हिँड्दा दायाँ बायाँ किनार सड़कमा हिँड्दा दायाँ किनारबाट हिँड्ने, दुवै गतिमा सवारी नचलाउने, तीव्र गतिमा सवारी नचलाउने, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी नचलाउने र सवारी चालक अनुमति पत्र प्राप्त गरेपछि मात्रै सवारी चलाउने विषयमा समेत सचेत गराइएको थियो। त्यसैगरी सवारी साधनको स्वरूप परिवर्तन नगर्न रक्षात्मक ड्राइभिङ अर्थात डिफेन्सिभ ड्राइभिङको अभ्यास अपनाउन तथा सवारी दुर्घटनाको कारण र दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक गौतमले बताउनुभयो। उहाँका अनुसार ट्राफिक नियमको पालना गर्दै जिम्मेवार र सभ्य नागरिकको परिचय दिनुपर्नेमा समेत जोड़ दिएको थियो। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजमा तपाईँ सुन्दै हुनुहुन्छ बिहान 6:30 बजेबाट प्रसारित चौतारी खबर। अब एकैछिन छोटो व्यापारिक विश्राम।
1: किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
2: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
1: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
2: चिन्तै नगर्नुहोस् न बुढा, बिसी सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
3: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
4: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
2: सम्पर्क फोन नम्बर 98165852020, 98066662162 र 0665231381। दीपा सुनचाँदी पसल, विश्वहर नगरपालिका 8, नारायणी स्थान, लमजुङ।

0: टीवीएस परिवार दशैं तिहार र छठको हार्दिक शुभकामना।
1: लमजुङको लागि सम्पर्क जीवन सहारा इन्टरप्राइजेज, बेसी सहर नगरपालिका 8 जिंगे खोला, प्रभु ब्याङ्क अगाडि। मोबाइल नम्बर 9855445060, 9698146073 र 9921689810।
2: किन हाँसे आउने यी बुढा, तुलाई फर्किने गरी?
3: तालबारा डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तोलै थर्किने गरी हाँसेका।
2: हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
4: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
5: ताल बराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981।
6: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वाह, कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
7: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
8: प्रोपाइटर टेकजङ गुरु। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7, मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 9841680।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
1: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। प्रदेश अस्पताल लमजुङमा कार्यरत डाक्टर शिशिर देवकोटा सहितको चिकित्सक टोलीले जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ। शल्यक्रियापछि तीन हप्तासम्म अस्पतालमा उपचार र निगरानीमा रहनुभएकी आमा र नवजात शिशु दुवै स्वस्थ भएर घर फर्किएका छन्। अस्पतालमा ल्याइएकी गर्भवती महिलाको पिसाब थैलीमा 15 बाई 7 सेन्टिमिटर भन्दा ठूलो छिरा परेको थियो। महिलामा दीर्घकालीन रूपमा पिसाब निस्कने मार्गमा अवरोध, क्रोनिक ब्लाडर आउटलेट अस्ट्रक्सन सम्बन्धी समस्या रहेको बताइएको छ। यस्तो जटिल अवस्थामा शल्यक्रिया गर्नु चिकित्सकका लागि चुनौतीपूर्ण थियो। डाक्टर देवकोटाको नेतृत्वमा रहेको चिकित्सक टोलीले करिब 3 घण्टा लगाएर शल्यक्रिया गरेको थियो। शल्यक्रियापछि अस्पतालको निरन्तर हेरचाह र उपचारबाट आमा र बच्चा दुवैको स्वास्थ्यमा सुधार आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको हो। लमजुङ आएपछि आफूले गरेका जटिल शल्यक्रिया मध्ये यो निकै चुनौतीपूर्ण अनुभव रहेको डाक्टर देवकोटाले बताउनु भएको छ। बिरामीको स्वास्थ्यमा सुधार आउनु र उनीहरू खुशी भएर घर फर्कनु नै चिकित्सकका लागि सबैभन्दा ठूलो उपलब्धि भएको उहाँको भनाइ छ। यस शल्यक्रियालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण मेडिकल टीम तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साथ दिने सबैप्रति डाक्टर देवकोटाले आभार व्यक्त गर्नुभएको छ। प्रदेश अस्पताल लमजुङमा गरिएको यो जटिल शल्यक्रियाको सफलताले स्थानीय स्तरमै जटिल स्वास्थ्य समस्या भएका बिरामीलाई उपचार सेवा उपलब्ध गराउने सम्भावनालाई उजागर गरेको छ। यस्ता सेवा थप प्रभावकारी बनाउन दक्ष जनशक्ति आवश्यक, उपकरण र पर्याप्त स्वास्थ्य सुविधाको निरन्तर उपलब्धता पनि उत्तिकै महत्वपूर्ण हुने देखिएको छ। लमजुङको बेसेसहा नगरपालिकामा पाटेघरको मुखको क्यान्सर विरूद्धको नियमित एसपीभी खोप अभियान अन्तर्गत 323 जना किशोरीले खोप लिएका छन्। नगरपालिकाले कक्षा 6 मा अध्ययनरत छात्रा तथा विद्यालय नजाने 10 वर्ष उमेरका किशोरीलाई लक्षित गरी 2083 असोज 14 गतेदेखि 16 गतेसम्म खोप अभियान सञ्चालन गरेको थियो। अभियान अन्तर्गत बेसेसहा नगरपालिका क्षेत्रका 25 वटा विद्यालयलाई खोप केन्द्रका रूपमा सञ्चालन गरिएको थियो। सोही केन्द्र मार्फत लक्षित किशोरीलाई एसपीभी खोप प्रदान गरिएको हो। पाटेघरको मुखको क्यान्सर को जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको एसपीभी खोप अभियानले किशोरीको स्वास्थ्य सुरक्षा तथा क्यान्सर रोकथाम सम्बन्धी जनचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। एसपीभी खोपले पाटेघरको मुखको क्यान्सर गराउन सक्ने ह्युमन प्यापिलोमा भाइरस एसपीभीको संक्रमणबाट बचाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले लक्षित उमेर समूहका किशोरीलाई खोप सेवामा सहभागी गराउनु आवश्यक मानिन्छ। बडा दशैं र तिहार जस्ता चाडपर्वको पूर्व सन्ध्यामा लमजुङको बेसेसहा नगरपालिका 1 मा रहेका 4 सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो पोशाक स्वरूप ट्र्याकसुट वितरण गरिएको छ। विद्यार्थीको शैक्षिक प्रोत्साहन, स्वास्थ्य तथा विद्यालयमा नियमित उपस्थिति बढ़ाउने उद्देश्यले बेसेसहा नगरपालिका 1 को युवा सञ्जालका सदस्य ज्योति गुरूङ म्याक्सको नेतृत्व तथा उडा कार्यालयको सहकार्यमा उक्त अभियान सञ्चालन गरिएको हो। अभियान अन्तर्गत उडाभित्रका 4 वटा सामुदायिक विद्यालयमा पुगेर विद्यार्थीलाई ट्र्याकसुट वितरण गरिएको थियो। अभियानको पहिलो चरणमा बेसेसहा नगरपालिका 1 स्थित बाल विकास प्राथमिक विद्यालय सानो धिमिरेमा ट्र्याकसुट वितरण गरिएको थियो। विद्यालयका प्रधानाध्यापक सीमा लोहनीको उपस्थितिमा विद्यार्थीलाई ट्र्याकसुट हस्तान्तरण गरिएको हो। त्यसैगरी ठूलो धिमिरे स्थित श्री चन्द्रोदय प्राथमिक विद्यालयमा आयोजित कार्यक्रममा प्रधानाध्यापक ऋषि तिवारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेषबहादुर राणा लगायतको उपस्थितिमा विद्यार्थीलाई ट्र्याकसुट वितरण गरिएको थियो। अभियानलाई निरन्तरता दिँदै टोलीले उडाका ऐतिहासिक शैक्षिक संस्था जनकल्याण माध्यमिक विद्यालय उदयपुरमा पनि विद्यार्थीलाई ट्र्याकसुट वितरण गरेको थियो। विद्यालयका प्रधानाध्यापक श्री बहादुर अधिकारीको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो। यसैगरी बेसेसहा नगरपालिका का एक को नया गांव स्थित देवी सदन प्राथमिक विद्यालय में प्रधानाध्यापक होमनाथ अधिकारी को सहभागिता में विद्यार्थी नया ट्रैक सूट प्रदान उड़ा कार्यालय को सहकारी युवा संचाल का प्रतिनिधि मैक्स गुरूंग को नेतृत्व में संचालित इस अभियान सामुदायिक विद्यालय में अध्ययनरत विद्यार्थी को मनोबल बढ़ाने का साथ ही उनीहरूमा शैक्षिक उत्साह और आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। युवाहरूको सामाजिक उत्तरदायित्व और परोपकारी भावनालाई उजागर गर्ने यस अभियानले विद्यार्थीलाई विद्यालय प्रति आकर्षित गर्न तथा नियमित उपस्थिति का लागि प्रोत्साहित गर्न सकारात्मक भूमिका खेल्ने विश्वास गरिएको छ। लमजुङ मर्सङ्गी गाउँपालिका उडा नम्बर 8 मिप्रा स्थित कन्या देवी युवा क्लबले खेलकूद का साथ ही सामाजिक गतिविधि अन्तर्गत विपद प्रभावित परिवारलाई सहयोग सड़क मर्मत तथा धार्मिक र सांस्कृतिक संरचना निर्माण को काम गरेको छ। अविरल वर्षा का कारण प्रभावित मर्सङ्गी गाउँपालिका उडा नम्बर 3 पल्लोटारीमा क्लबले दुई दिने श्रम शिविर संचालन गरी अस्थायी घर तथा टहरा निर्माणमा सहयोग गरेको जनाएको छ। त्यस्तै पहिरोका कारण क्षति पुगेका मिप्रा गांव छापा गांव तथा स्यांगे मिप्रा बीच का सड़क मरमत का लागि क्लब का सदस्य श्रमदान गरेका छन्। सड़क मरमत पछि स्थानीय को आवागमन सहज बनाउन सहयोग पुगेको क्लबले जनाएको छ। क्लबले कन्या देवी मंदिर निर्माण में योगदान गरेको छ। स्थानीय क्षेत्र में विश्राम स्थल का रूप में प्रयोग गर्न पीपल चौतारा निर्माण गरिएको क्लबले जनाएको छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। चाड़ पर्व लक्षित गर्दै विशेष शहर नगरपालिका उडा नम्बर 8 मा बजार अनुगमन, 3 व्यवसाय दर्ता बिना नै संचालन, दुईवटा पसलको नवीकरण गर्न बाँकी। सार्वजनिक सवारी साधनको भाड़ा दर समायोजन, काठमाडौँ डुम्रे विशेष शहर रूटको भाड़ा पनि बढ़्यो। चनौटेका नारायण आलेद्वारा प्रदेश अस्पताललाई ह्वीलचेयर र ब्ल्याङ्केट सहयोग, डायलाइसिसका बिरामीलाई प्राथमिकता दिइने। लमजुङमा नेपाली सेनाका 170 जनालाई ट्राफिक सचेतना, सड़क सुरक्षा सम्बन्धी ज्ञान अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा। र लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङ ऊर्जाशील जिल्लाबाट सम्मानित, लमजुङका अनुज अधिकारी केन्द्रीय सदस्यमा निर्वाचित। अवस्थ यिनै समाचार सहित बिहान 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बसेललाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।
2: अहिले बिहानको 7 बज्यो।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: कार्यक्रम लङ्गरस
2: रेडियोमा रचना सँगै स्रष्टाको अनुभव अनि साहित्यिक रङभित्रको रस प्रवाहको लागि रेडियो कार्यक्रम रङ्गरस रङ्गरस
1: हरेक साताको शनिबार बिहान 7 बजे मात्र रेडियो चौतारीमा सुन्न नभुल्नुहोला।
3: नमस्कार आदरणीय मित्रहरू, कार्यक्रम रङ्ग रसमा सदाझैं शनिबार यसै समय 7 बजेदेखि 7:30 बजेसम्म प्रसारण हुने कार्यक्रम संघर्षमा शुभ बिहानीको यो न्यानो माया लिएर तपाईँहरूको समक्ष आज पनि उपस्थित भइसकेको छु। हरेक शनिबार एकैसाथ प्रसारण हुने कार्यक्रम रङ्ग रस म सङ्गी एफएम 95 मेगाहर्ज र रेडियो चौतारी 91.4 मेगाहर्जमा हामी यो कार्यक्रम एकैसाथ प्रसारण गरिरहेका छौँ। एकैसाथ सुन्नुहुने यो कार्यक्रम हरेक साहित्यिक स्रष्टाहरूका लागि उत्ति नै आनन्ददायक बनेको छ भन्ने मैले आशा गरेको छु। आज म तपाईँहरूको सामु एउटा आलेख जुन सुसेदीको पुनर्जागरण र सुसेदीका केही कविताहरू वाचन गर्न चाहन्छु। यसलाई डाक्टर शैलेन्द्र प्रकाश नेपालले यो आलेख तयार गर्नुभएको छ। यो आलेख मैले 2083 साउन महिनाको जनमत मासिक पत्रिकाबाट लिएको छु, जो काभ्रे पनौतीबाट प्रकाशन हुने गरेको छ। कार्यक्रम रङ्गरसमा सुसेदीको पुनर्जागरण। सुसेदी नेपाली जनजीवनमा युगौंदेखि भिजुको शब्द। सुसेल्नु, सुसेदी, सुसेलो हाल्नु नेपाली जनमनको स्वाभाविक प्रक्रिया। प्रकृति सम्म जीवनको अभिव्यञ्जना। हावाले सुसेली हाल्छ, नदीले सुसेली हाल्छ, गोठालो गोठालनीहरू सुसेले रणवन थर्काउँछन्। गोठालाले रणवना डुली हाल्न थाल्यो सुसेली। राष्ट्रकवि माधव घिमिरेले वैशाख कविताले प्रकृति सापेक्ष सरल र सुन्दर नेपाली जीवनको चित्रण गरेको छ। माथिको हरफ त्यसैको अंश हो। नेपाली प्रिय शब्द कोहीले सुसेलीको अर्थ गीत, लोकगीत, कविता आदिमा प्रचलित अर्थ भन्ने लगाएको छ। जीवनको सुसेरा भन्ने अर्थ पनि यसभित्र लुकेको छ। यथार्थमा सुसेली जीवनको स्वच्छन्द स्वाभाव्यक्ति हो। हाल्लै सुसेली कता लाग्यो मायालु बोगे कोसेली। नेपाली जातिले प्रकृतिसँग साक्षात्कार गरेको सँगै खास गरी नदी नाला, छहरा छाँगा, भीर पहारा, चरा चुरुङको संगत पाएसँगै सुसेली र सुसेल्न थालेको हो भन्दा अन्यथा हुँदैन। सुसेली शब्दमा मिठास छ अनि यसको भाव गम्भीरमा सौन्दर्य छिपेको छ। वर्तमानमा सुसेली नेपाली लघुतम काव्य विधाको एक कृतिमानी मानक भनेको छ। 5-7-5 वा 8-8 संरचना जम्मा 17 अक्षरमा 3 हरफमा संरचित लघुतम कविता सुसेली हो। अर्थात् यसलाई न ढाँटी भन्नुपर्दा हाइकु भनेर पनि चिनिने गर्छ, जुन जापानी शैलीमा नेपालमा भित्रिएको पनि पाइन्छ। यसमा पहिलो र तेस्रो हरफ 5-5 मा अन्त्यानुप्रास हुन्छ। अहिले सुसेली उपविधा अति नै झाँगिँदै गएको अवस्था छ। दर्जनौ सुसेली संग्रहहरू नेपाली काव्य जगतमा उपस्थित भएर आफ्नो प्रभावलाई तीव्रतर बनाइरहेका छन्। सुसेलीमा प्रयुक्त 5-7-5 अक्षरले क्रमशः पञ्चतत्व, प्रकृति, पञ्चकन्या, संस्कृति, इन्द्रणी सप्तऋषि एवं पञ्चामृतको संकेत प्रतिनिधित्व गर्दछन्। अन्त्यानुप्रासले जीवनको लयलाई आत्मसात गर्दछ। नेपाली लोक लय प्रीत जाति हो। यो जाति जतासुकै लयको सन्धान गर्छ, जीवनलाई लयात्मक बनाउने भरसक प्रयत्न गरिरहेको हुन्छ। पूर्वजहरूले वैज्ञानिक तवरले प्रबन्ध गरेको विविध शास्त्रीय लय तथा प्रकृति र समयको समागमबाट उत्पन्न विभिन्न लोकलयलाई आत्मसात गरेर नै नेपालीको जीवन पद्धति शैलीको निर्माण भएको हो। सुसेली एकातिर शास्त्र सम्मत छ भने अर्कातिर लोक ढुकु ढुकीलाई आत्मसात गर्न सदा तत्पर रहिआएको छ। हाम्रा अनन्त ज्ञान स्रोतको रूपमा रहेका वेदादि ग्रन्थमा प्रयुक्त छन्द लयमा सुसेलीको छनक पाइन्छ। यसलाई यसरी पनि वाचन गर्न चाहिन्छ। नम शिवाय, ओम नमो भगवते वासुदेवाय। यस्ता दृष्टान्त अनेक गरिन सकिन्छ। लोक व्यक्तिमा रसको सहजता अझ मुखर भएको पाइन्छ। हिमालय चुचुरी दाइको मन कान्छा कति निठुरी, सत्य जीवन नकली केटीलाई रातो रिवन। लोकलाई एवं लोकप्रिय चर्चित यी गीत सबै सुसेलीका नमुना हुन्। 17 अक्षरका वर्णमात्री छन्दहरू निकै छन्। ती मध्ये 5 अक्षरमा विश्राम हुने कोकिला कल छन्दको सुसेली यस्तो हुन्छ। सजल यहाँ छ तापानी नयाँ छ प्यास कहाँ, मन किन हो नातिन कठिन शुभ दिन हो। यसरी पुरातन परम्परादेखि नै नेपाली जनमानस स्वीकृत र संचारित हुँदै आएको पवित्र मौलिक नेपाली ढुकढुकी सुसेलीको पहिचान गर्न नसकेर हामी दिग्भ्रमित भएका थियौं। अनि यस्तै 17 अक्षरको जापानी कविता हाइकुलाई लयबद्ध बनाएर नेपालीमा भित्रयौं भन्ने भ्रममा पनि हामी पर्यौं नि। जापानी खाका नेपाली भाका भनेर चिनाउने जमर्को पनि गर्दै आए गयौं, परन्तु जसपति गम्भीर बनेर डुब्लै जाँदा लोकमा व्यक्त सहता र सम्पन्नता बारेमा हामीलाई बोध हुन थाल्यो र हामी यस निष्कर्षमा पुग्यौं, सुशेली शुद्ध नेपाली भाका अनि खागा हो। यो आयातित विधा होइन, हाइकोसँग संरचना मिल्नु चाहिँ संयोग मात्र हो। हाइको अन्त्यानुप्रयास विहीन हुन्छ। नेपाली जाति र जापानीहरूको संरचनागत मेललाई स्वाभाविक हानी जस्तै संरचना मिल्नु नै नकल होइन। जापानी मानिस देखेर हेरेर नेपाली मानिस जन्मेको बनेको होइन। सुशेली नितान्त नेपाली मौलिक लौतम काव्य विधा हो। अहिले सुशेलीको पुनर्जागरण युग चलिरहेको छ। हामीले सुशेली चिनिसक्यौं, बुझिसक्यौं र अब हामी यस पुनुत्थान र व्यापकताका लागि प्रयत्नशील छौं। सृजनात्मक र सहजता, तात्क्षणिकता र स्वाभाविकता, सबै उमेर अवस्था तहका सर्वकीय उपयोगिता, संक्षिप्तता, विषय भावगत विविधता, अनुप्रायशीलता, लयबद्धता, सरसता जस्ता विविध विशेषताले सुशेली परिपूर्ण हुने गर्छ। नेपाली काव्य जगतमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना कोट 2019 एकातिर अकल्पनीय जनधनको क्षति गरायो। जनजीवन नै अस्तव्यस्त बन्न पुगेर मानिसको सबै जसो गतिविधि ठप्प भए भने अर्कातिर बन्दी जीवन लकडाउनमा सर्जकहरू छटपटाएर सिर्जना साधनामा जुर्मराए, त्यसैको परिणत हो सुशेलीको पुनर्जीवन पनि। साहित्यकार कलाकारहरू त्यसै विश्व प्रसंगलाई विषय बनाई आफ्ना नवीन सिर्जनामा जुटे। फलस्वरूप हिमाली सौगात त्रैमासिक पत्रिकाले कोरोना कविता अङ्क पनि प्रकाशनमा ल्यायो। त्यसमा 2147 जना छात्रले आफ्ना कविता गीत मुक्तक सुशेली हाइकु प्रस्तुत गरेका छन्। यसै समय विधिमा 2077 पूर्वार्धमा सशस्त्र दुर्ग अधिकारीको भमर कोटेको नेतृत्वमा राष्ट्रिय सुशेली मञ्च स्थापना गरियो। नेपाली गीत कविता हाइकु लेखनमा सक्रिय भमरे कोटे विशेष गरी हाइकुलाई मिठासपूर्ण स्वरमा गाउने गर्नुहुन्थ्यो कार्यक्रमहरूमा। यसै सन्दर्भमा पटक पटक हाइकुमा गायन सुनेपछि मैले उहाँलाई प्रथम नेपाली हाइकु गायक भन्ने संज्ञा दिएको थिएँ। यसै पृष्ठभूमिमा 2077 प्रारम्भमा एक दिन गोङ्गाबुमा सशस्त्र तेज प्रकाश मानियाको रोहबरमा दुर्ग अधिकारीको भमर कोटे तिलक प्रसाद लुइटेल तथा दामोदर ढकाल दीपकका बीच नेपाली पनमा 17 अक्षरको संरचना युक्त संरचनालाई नवीनता साथ अगाडि बढाउने परिकल्पना गरी दामोदर ढकालले राखेको सुशेली संज्ञाको प्रस्ताव सर्वसम्मतिले पारित भएपछि सुशेली नवीन रूप र रंग र स्वादयुक्त नेपाली बनेर पहिचान सहित अस्तित्वमा आएको हो। यसले आफ्नो यात्रालाई द्रुत गतिका साथ अगाडि बढाएको छ। परिणाम स्वरूप 2077 एक साथ जस्तो यसका उन्नाएका दुर्ग अधिकारी भमर कोटे र कृष्णबहादुर केसी सापकोटाका सुशेली संग्रह त्रिनेत्र र हाम्रो गन्तव्य नवीन कोशेलीका रूपमा प्रकाशनमा आए। तत्पश्चात तीव्र गतिमा यो यात्रा जारी छ। सयौं संख्यामा सुशेलीकारहरू सृजनारत छन्। निरन्तर कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। संस्थागत एवं व्यक्तिगत सुशेली सृजनामा सक्रियता बढेको छ। बाल युवा वनिता प्रौढ सबै तहका सजगलाई यसले आकर्षित गरेको छ। हामी नेपाली लयमा आबद्ध भएर गाउँ शहर गुन्जाइरहेका छौँ। राष्ट्रिय सुशेली मञ्च अहिले राष्ट्रिय सुशेली फाउन्डेशनमा रूपान्तरित भई दर्तावाला साहित्यिक संस्था बनेको छ। भक्तपुरमा भक्तपुर सुशेली मञ्च क्रियाशील छ। सुशेलीको उत्थानमा सामूहिक सक्रियता छ। यो अत्यन्त सुख सन्दर्भ हो। नेपाली जातिका मर्म र माधुर्यले आत्मसात गर्न सुशेली अत्यन्त सक्षम बनिरहेको छ। सृजनामा समय नलाग्नु यसको अर्को वैशिष्ट्य हो। सानो हुन्छ तर मिठो हुन्छ। एकचोटि चाखेपछि स्मरणीय स्वाद हुन्छ र प्रतिभालाई तलतल लागिरहन्छ अनि सृजनामा तत्पर बनिरहन्छ जोगै। दामोदर ढकाल दीपकको सम्पादनमा 2078 सामूहिक संकलनमा रूपमा संयुक्त सुशेली संग्रह सुशेली सौरभ प्रकाशनमा आयो। यसमा विभिन्न जिल्लाका 112 जना सत्ताका विविध विषय र स्वादका सुशेलीहरू समेटिएका छन्। यो एउटा मानक संग्रहका रूपमा रहेको छ। त्यसै गरी व्यक्तिगत संग्रहका रूपमा प्रकाशी उल्लेख्य केही उपलब्धि यस प्रकार छन्। लक्ष्मी प्रसाद मिश्र अकलामा दैवी साहित्य, टंक प्रसाद बज्रगाई खत्री जीवन साथी, चन्द्र नेपानी सुशेली माला, सुशील ढकाल अधिकारी सुस्केरा, तेज प्रकाश बानी सुशेली माला, पुष्कर अथक रेग्मी अचार बाल सुशेली, हरि शर्मा गलकोटे सुशेली, माधव नन्द अध्यात्म सुशेली, शैलेन्द्र प्रकाश नेपाल पद्मिनी, डाक्टर बमबहादुर थापा जिताली सुरीला नेपाली सुशेली, मुरली प्रसाद ढकाल श्रीकृष्ण जन्मलीला, दामोदर ढकाल दीपक जन्मभूमि, कमला देवकोटा सूक्ष्म चछु, चन्द्रावती अधिकारी लम्लिङ्गी सुशेली, पवन कुमार बुढाथोकी बेलाको बोली, सीता विषय कार्की सुमार्ग चित्र, डाक्टर समीर कार्की सुन्दर बिहानी, उत्तम विचार विचारको बयली, रामप्रसाद अधिकारी गोर्खाली सौरभ, अम्बिका अधिकारी शुभ साहित, केशव प्रसाद ढकाल प्रमिल सुशेली, सुचिता काफले लेखावेशी, बाजुदेव गुरागाई रातो गुलाब, विष्णु प्रसाद पन्त सम्झनाको सुशेली, कल्पना अधिकारी भट्टराई कल्पनाका सुशेली, तयना सुवेदी सुशेली दर्शन, जानुका थापा रायमाझी समयको छाल, दुर्गा अधिकारी भमरकोटी आमा सुशेली शोकाव्य, सफलता न्यौपानी सफलताका सुशेली ललिता दोषी ललित आदि, दुर्गा अधिकारी भमरकोटेका त्रिनेत्र र आमा क्रमशः पहिलो वृहत सुशेली संग्रह 1683 सुशेली तथा पहिलो सो काव्यका रूपमा आएका छन्। त्यसै गरी चन्द्रावती नेपानीको सुशेली माला सचित्र संग्रहका रूपमा पुष्कर अथक रिग्मीको आचार पहिलो पालकको सुशैली संग्रहका रूपमा देखा परेका छन्। आध्यात्मको पाटोलाई पनि सुशैलीले स्पर्श गरेको देखिन्छ। तिलक नुइटेलले स्मृति ग्रन्थमा पनि 200 दर्जन संस्थाका सुशैली सङ्केतित छन्। यसै गरी तिलक प्रसाद नुइटेल सम्पादित नेपाली बाणी कक्षा 6 तथा डाक्टर शैलेन्द्र प्रकाश नेपाल सम्पादित नेपाली बाङ्मय कक्षा 7 का पाठ्यपुस्तकमा पनि विभिन्न संस्थाका सुशैली सङ्केतिएका छन्। सुशैली सिर्जनामा समुला नआन्ने संस्थाहरूको नाम पनि उल्लेख गरेर चाहिन्छ। सरस्वती आर्याल, सानु शर्मा, द्वारिका कुङ्केल, वासुदेव ठकुरी, विमला ढकाल, समीक्षा पुनम घिमिरे, जानुका थापा, रायमाझी, गीताश्री शर्मा सिक्किम, पार्वती घिमिरे पौडेल, भीमा लर्याल, सविता दवाडी वाग्ले, रमा वाग्ले, चाचार्य टेकबहादुर लौडारी, सुशील आचार्य, पूर्णबहादुर श्रेष्ठ, माधव लाल श्रेष्ठ, दिल्ली प्रसाद मूल तिउन, राममणि ढुङ्गेल, डम्बर घिमिरे, श्यामशरण न्यौपाने, ईश्वर कृष्णबहादुर केसी, गणेश घिमिरे, जीवनाथ अधिकारी, त्रिलोचन आर्य, यशोदा गिरी, विश्वनाथ ढुङ्गेल, कल्पना काब्ले, चेतन बस्नेत, बिके मगाजु, कालिदास, राम जहाल, ओम प्रसाद कोइराला, प्रद्युम्न चालिसले, पदम दाहाल, सरला पोखरेल, सरु केशव प्रसाद रूपकेती, शान्ति सापकोटा, ओम नर हरि श्रेष्ठ, बसन्ती भुजेल, तेज कृष्ण श्रेष्ठ, खडानन्द नुइटेल, सावित्री गेताल, गेलाल, कृष्णदेव रिमाल, सुदास बासकोटा ढकाल, परशुराम पर्सा, पराशर, सुमित्रा श्रेष्ठ, शान्त रिमाल, हीरा खड्गा अधिकारी, तिला लेकाली, राजु परियार, छवि बैरागी, घिमिरे, अवतार ढकाल, गोमा रेग्मी, पण्डित हेमन्त खड्गा, सुलोचना शर्मा, विजय भण्डारी, रामप्रसाद चापागाई, इरान राई, लीलामाया ढकाल, गौतम सुशीला शर्मा धमाला, रविन्द्र गुरागाई, सानन्द देव सागकोटा बैरागी, राजन प्रसाद न्यौपाने, सरस्वती गौतम, केवी पौडेल, हरिराम पौडेल, भाग्यशाली अधिकारी, रामप्रसाद सात गुरुङ लगायतका स्वयं सुशैली कारहरू जन्मनु भएको छ। आज म तपाईँहरूको सामु केही सुशैलीहरू पनि वाचन गरेर सुनाउने जमर्को गरिरहेको छु भन्दै अब एकैछिन भने तपाईँलाई यो एउटा छन्दोबद्ध मिठो कविता छोड्दै नेपथ्यभित्र रहन चाहन्छु।
4: नमस्कार, म सरु गुरागाई आज पनि यहाँहरू समक्ष फेरि एउटा कविता लिएर आएको छु। कवि जीवन हरि शर्माले रचना गर्नुभएको यो कविताको शीर्षक हो छोरी विदाई। यो कविता पनि सागर विगृत छन्दमा नै रचना गरिएको छ। यहाँहरू सम्पूर्ण बुवा आमाको कथा हो यो।

पुनः नमस्कार छ कार्यक्रम रंगरसमा आदरणीय मित्रहरु यो मिठो कविता वाचनपछि अब तपाईहरुलाई मैले केही सुशीलहरु वाचन गरेर सुनाउन चाहन्छु किशोर कृष्णबहादुर अधिकारीको केसी सापकोटाको यो सुशीली प्रस्तुत गर्न चाहन्छु।

नुवाकोट तुचेबाट हाल काठमाडौँ टोखामा रहनुभएका ईश्वर कृष्णबहादुर केसी सागोटाले आफ्नो ठाउँको विशेष ऐतिहासिक धार्मिक विषय वस्तु स्थितिको बारेमा यसुसेली यसरी प्रस्तुत गर्नुभयो। अब म उत्तम विचार भेटवालको यसुसेली जन्मस्थल तुप्चे यसरी प्रस्तुत गर्न चाहन्छु।

0: मौसम न्यौली करायो। आदरणीय मित्रहरू, अब त्यस्तै म जोमन हरि श्रेष्ठको यो तीज शीर्षकको यो सुसेरी कविता वाचन गर्न चाहन्छु।
1: तीज हो पर्व मोजा मस्ती हो।

0: यसै गरी म अर्को सुसेरी भाषण गर्न चाहन्छु, ओम प्रसाद कोइराला उखलडुङ्गी।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: 2083 खेलको विकासमा युवाहरूको सहभागिता पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा पर्यटकीय गाउँ निप्रा जाऊ फुटबल प्रतियोगितामा रमाउ भन्ने मूल नाराका साथ कन्यादेवी क्लब मर्स्याङदी गाउँपालिका 4 निप्रा
1: शान्ति र विकासको लागि हाम्रो आवाज शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज
2: बुढा ए बुढा यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
3: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
2: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिभेज तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
3: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
2: सिबिस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ
3: सम्पर्क नम्बर 9842618202 र 9840319799
2: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ
3: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
4: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
5: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
4: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
5: चिन्तै नगर्नुहोस् न बुढा बिसी सहरको नारायण स्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
6: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ

0: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
1: सम्पर्क फोन नम्बर 98165852, 98066662162 र 0665213181। दीपा सुनचाँदी पसल विस्तार नगरपालिका 8 नारायणी स्थान लमजुङ।
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसे सहर 8 नारायणी स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
4: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
5: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
4: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
6: 2045 साल

0: प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भर पर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लम्जो।
2: आइसा, के गर्दैछौ तिमी?
3: ए रिता, तिमी पो? म त टिभी हेर्दैछु।
2: वाउ, यति राम्रो फर्निचर कहाँबाट ल्याएको नि?
3: यहाँ नजिकै छ नि त, भीमसेन स्थान चोकदेखि विद्या विकास जाने बाटोमा मोडर्न फर्निचर उद्योग के त्यहीँबाट ल्याएको हो। अझै आऊ त किचनतिर अनि बेडरुमतिर पनि कति राम्रा राम्रा फर्निचर ल्याएको छु, ल हेर त।
4: मोडर्न फर्निचर उद्योग, जस्तो नाम उस्तै सामान, जस्तो नाम उस्तै सामान।
5: हाम्रा सेवाहरू मोडुलर किचन, दराज, पलाङ, फोल्डिङ पलाङ, लोबे, सोफा, डाइनिङ टेबल, किचन र्याक, कुर्सी टेबल लगायत फर्निचरका हरेक सामग्री आधुनिक डिजाइनमा अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा तयारी फर्निचरका सामानहरू पाइन्छ। अफिस डेकोरेसन, किचन डेकोरेसन र इन्टेरियर डेकोरेसनका लागि हामीलाई सम्झनुहोस्। मोडर्न फर्निचर उद्योग, बेचिसार नगरपालिका 8, भीमसेन स्थान टोल, विद्या विकास जाने बाटो लमजुङ। प्रोप्राइटर विवश बुढाथोकी। सम्पर्क मोबाइल नम्बर 9856045779।
6: आया दुख्या, कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मेसै भइदिने।
7: बुवा चिप नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
6: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
7: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
8: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोप्राइटर सुभाष दनाई। सम्पर्क मोबाइल नम्बर 9845064093।
9: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना, खाजा सेट र रमाइलो कुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
10: यस नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना, खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
11: प्रोप्राइटर फेकचङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 9841680025।
12: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँड रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841349647 र 9811906010। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5, भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12, मालपोत कस्तुरी टोल चितवन।
6: हेर्न, त्यो परबाट आउने समीर नै होइन र भने, बडो ह्यान्डसम देखिया छ त यार। होइन केटोलाई कोट प्यान्टले त सुहाउँदो रहेछ।
13: होइन है केटा, के को खास खुस हो? यो गोपाल टेलर्समा बनाएको कोट प्यान्ट

0: त यार दामी नदेखिने त कुरै भएन नि।
1: त्यही त नि, अस्ति भर्खर मेरो पनि क्याम्पसको ड्रेस त्यही त सिलाएको हो।
2: ए यसो भए यसपालि मङ्किरा दाईको बिहेमा कोट प्यान्ट कहाँ सिलाउने भनिरहेको थिएँ, अब त न्यू गोपाल टेलर्समै सिलाइन्छ नि।
1: हजुर, हामी कहाँ सुपथ मूल्यमा उच्च स्तरीय कपडाहरूका साथै तपाईँको रोजाई र आकर्षक डिजाइन अनुसार उत्कृष्ट सिलाइ गरिन्छ। डिजाइन आफ्नै रोजाईको सिलाइ गोपाल टेलर्सको। गोपाल टेलर्सको विवाह होस्, चाड पर्व होस् वा दैनिक पहिरन, तपाईँको व्यक्तित्व सुहाउने आकर्षक डिजाइनका लागि सम्झनुहोस् न्यू गोपाल टेलर्स, प्रोप्राइटर गोपाल परियार। न्यू गोपाल टेलर्स, बेसी सहर 2 त्रिवेणी टोल नमसुङ। सम्पर्क फोन नम्बर 0664520340, 98460074363 र 98461806008।
0: किन हाँस्यौ नि बुढा, तुलै फर्किने गरी। तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तोलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
0: ताल बराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान लमजुङ, प्रोप्राइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461 32004 र 98191 20981।

0: अहिले बिहानको 9 बज्यो।
1: शान्ति र विकासका लागि हाम्रो आवाज
2: Studio far, far away.
1: Radio, Chautari, Chautari,
3: Radio, Chautari.
1: Radio, Chautari, 91.4 MHz.
4: जित बाँकी पदाधिकारीको मतगणना दिउँसोदेखि शुरू हुने धादिङको गजुरी नजिकै गलौदीमा सड़क भाँचिएपछि पृथ्वी राजमार्ग अवरूद्ध भित्ता काटेर आवत जावत खुलाउने प्रयास लेदो र गेग्रानले अवरूद्ध बीपी राजमार्ग एकतर्फी सञ्चालन त्रिभुवन राजपथमा गाड़ी चलाउन आलोपालो सहित समय तालिका आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा ठूलो पानी नपर्ने यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीको आग्रह पानामामा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प भवन पुल सड़क सहितका संरचनामा क्षति र पारा एसियाडमा सहभागी हुने नेपाली टोलीको विदाई नेपाल खबरमा अब पूरा खबर नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ पार्टीको 15 महाधिवेशनबाट वहाँ सभापतिमा निर्वाचित हुनुभएको हो आज बिहान सकिएको मतगणनामा थापाले 6584 मत प्राप्त गर्नुभएको छ सभापतिका अर्का उम्मेद्वार श्यामकृष्ण खड्गीले 375 मत प्राप्त गर्नुभयो 54 मत बदर भएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ अरू पदाधिकारीको मतगणना भने बाँकी रहेको छ सभापति बाहेकका पदाधिकारीको मतगणना आज दिउँसो मात्रै गर्ने तयारी छ पार्टी सभापति सहित केन्द्रीय कार्य समिति चयनका लागि हिजो भएको चुनावमा 96.2% मत खसेको छ विभिन्न 231 पदका लागि 811 जनाले उम्मेद्वारी दिएका छन् यसमध्ये वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा महिला उपसभापतितर्फ पुष्पा भूषाल र काठमाडौँ उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान शाक्य निर्विरोध हुनुभएको थियो धादिङको गोजुरी नजिकै गलौदीमा सड़क भाँसिएपछि पृथ्वी राजमार्ग हिजो बेलुकादेखि अवरूद्ध भएको छ सड़क भाँसिएका ठाउँमा भित्ता काटेर आजदेखि सड़क खुलाउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ सड़क अवरूद्ध भएपछि दशैंमा घर हिँडेका यात्रुहरू अलपत्र परेका छन् दशैंको टिकट बुकिङ खुलेकै दिन काठमाडौँ ओहोरदोहोर गर्ने मुख्य सड़क अवरूद्ध भएको हो पृथ्वी राजमार्ग भएर दैनिक 15,000 भन्दा धेरै गाड़ी ओहोरदोहोर गर्छन् दशैंका बेला भने यो भन्दा पनि तेब्बर संख्यामा गाड़ी ओहोरदोहोर गर्ने गरेका प्रहरीको भनाई छ यसअघि भदौ 14 भोटेकोशीको बाढ़ीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्णवीर खण्ड भाँसिएको थियो भाँसिएको सड़क 18 दिनपछि सञ्चालनमा आएको थियो यसअघि असोज पहिलो हप्ताको बाढ़ी पहिरोको कारण पनि झण्डै 5 दिन सड़क अवरूद्ध भएको थियो यसैबीच मुगलिन काठमाण्डु सड़क खण्ड पहिरोका कारण अवरूद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाड़ीको आवागमन व्यवस्थित गर्न नयाँ समय तालिका निर्धारण गरेको छ प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुगलिन काठमाण्डु सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गमा बढ़न सक्ने गाड़ीको चापलाई ध्यानमा राखेर त्रिभुवन राजपथमा आलो पालो लागू गरिएको जानकारी दिनुभयो उहाँका अनुसार हेटौँडाबाट काठमाण्डुतर्फ छुट्ने गाड़ी यसअघि गैराति 2 बजेदेखि बिहान 5 बजेसम्म छुटेकोमा अब आज दिउँसो 3 बजेदेखि बेलुका 6 बजेसम्म सञ्चालन गर्न दिइनेछ त्यस्तै भोलि बिहान 4 बजेदेखि 10 बजेसम्म सञ्चालन गर्न पाइनेछ त्यस्तै काठमाडौँबाट हेटौँडातर्फ आज बिहान 9 बजेदेखि दिउँसो 12 बजेसम्म र आज राति 10 बजेदेखि भोलि बिहान 1 बजेसम्म समय निर्धारण गरिएको छ त्यस्तै भोलि दिउँसो 2 बजेदेखि बेलुका 7 बजेसम्म पनि काठमाडौँबाट हेटौँडातर्फ गाड़ी सञ्चालन गर्न पाइने प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो उहाँका अनुसार त्रिभुवन राजपथमा 11 मिटर लम्बाईसम्मका यात्रुवाहक गाड़ीलाई मात्र सञ्चालन अनुमति छ त्यस्तै 10 चक्का भन्दा बढ़ी भएका तथा 15 टन भन्दा बढ़ी भार बोकेका मालवाहक गाड़ीलाई त्रिभुवन राजपथ सड़क खण्ड प्रयोग गर्न पूर्ण रोक लगाइएको छ जिल्ला प्रशासन कार्यालयले यात्रु तथा चालकलाई निर्धारित समय तालिका पालना गरी यात्रा गर्न आग्रह गरेको छ मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार कान्ति लोकपथमा दिउँसो दोहोरो गाड़ी सञ्चालन भइरहेको छ भने सिस्नेरी हुँदै काठमाडौँ रहने मार्गमा साना गाड़ीका लागि आलोपालो समय तालिका लागू गरिएको छैन यसैबीच बीपी राजमार्गको काभ्रे खण्डमा अहिले एकतर्फी गाड़ी चलिरहेका छन् काभ्रेको रोशी गाउँपालिका 9 पिन्थली बेसी र नार्केमा लेदो तथा गेग्रानले बीपी राजमार्ग अवरूद्ध भएको थियो गैराति परेको पानीले रोशी खोलामा लेदो र गेग्रान थुप्रिएको थियो जिल्ला प्रहरीकारले काभ्रेका अनुसार एकतर्फी खुलेको सड़क खण्डलाई पूर्ण रूपमा खुलाउने गरी अहिले काम भइरहेको छ नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीको फलाखु खोलामा बेलीबिरी चढ़ानको काम अन्तिम चरणमा पुगेको छ। नेपाली सेनाको प्राविधिक टोलीले पुललाई वारपार अर्थात रसुवा र नुवाकोट तर्फ टेकाएको छ। अब त्यहाँ गाड़ी कुड्ने पाता बिछ्याउन बाँकी छ। यो काम सक्न बढ़ीमा तीन दिन लाग्ने सेनाको प्राविधिक टोलीले जनाएको छ। दशैंको घटर स्थापना अघि नै बेलीबिरी संचालनमा ल्याउने तयारी भइरहेको थियो। भदौ 10 गतेको भोटेकोशी बाढ़ीले बेत्रावतीको पुल बगाएपछि नुवाकोट र रसुवा बीचको सड़क सम्पर्क टुटेको थियो। बेलीबिरी संचालनमा आएपछि दुवै जिल्लाका बासिन्दालाई आवत जावत गर्न सहज हुनेछ। आज कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी क्षेत्रका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनेछ। त्यस्तै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी एक दुई ठाउँमा पनि पानी पर्नेछ। आज दिउँसो कोशी प्रदेशको सबै भागमा बादल लाग्नेछ भने तराईमा आंशिक बादल लाग्नेछ। हिजो अस्तिको जस्तो पानी पर्ने सम्भावना नरहेको र पानी पर्ने क्रम आजदेखि क्रमशः घट्दै जाने महाशाखाका मौसमविद निष्ठा निरौलाले बताउनुभयो। उहाँका अनुसार आज ठूलो पानी पर्ने सम्भावना छैन। आज दिउँसोपछि काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा हुन सक्ने अनुमान छ। पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव कायमै छ। आज बिहान बागमती र मधेस प्रदेशको केही ठाउँ तथा कोशीका थोरै ठाउँमा पानी परेको थियो। त्यस्तै गैराती काठमाडौँ उपत्यकामा ठूलो पानी परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी एक टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू नेपाल प्रहरीले सड़क सुरक्षामा विशेष ध्यान दिन सबैलाई आग्रह गरेको छ केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले हिजो पोखरामा भएको स्कूल बस दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गर्दै सड़क सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्नुभएको हो प्रहरी प्रधान कार्यालयले दुर्घटना रोकथाम तथा न्यूनीकरणका लागि केही नियमित जाँच कार्यवाही जनचेतनामूलक कार्यक्रम आधुनिक प्रविधिको प्रयोग तथा जोखिमयुक्त सड़क खण्डको निगरानी गर्दै आएको जनाएको छ प्रहरीले विद्यालय बस सञ्चालन गर्दा बाल बालिकाको सुरक्षालाई विशेष प्राथमिकता दिन आग्रह गरेको छ साथै दशैं तिहार छठ लगायत चाड़पर्वको बेला यात्रु तथा गाड़ीको चाप बढ़ने दुर्घटनाको जोखिम समेत बढ़न सक्ने भएकोले चालक यातायात व्यवसायी यात्रु तथा आम नागरिकलाई जिम्मेवार बन्न प्रहरीको अनुरोध छ त्यसै गरी सड़क तथा मौसमको अवस्थाबारे पूर्व जानकारी लिएर मात्र यात्रा गर्न सांगुडा सड़क घुम्ती उकालो ओह्रालोमा पूर्ण सावधानी अपनाउन गाड़ीको यान्त्रिक अवस्था नियमित जाँच गर्न र क्षमताभन्दा धेरै यात्रु र सामान नराख्न पनि प्रहरीको आग्रह छ अनुभवहरूको सुनवाई वास्तविक आवाज वास्तविक परिवर्तन भन्ने नाराका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने र सबैका लागि मानसिक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो सन् 1992 मनाउन थालिएको विश्व मानसिक स्वास्थ्य दिवसले मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण रहेको सन्देश प्रवाह गर्दै आएको छ मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ भन्ने सन्देश प्रवाह गर्न विश्व स्वास्थ्य संगठनले सदस्य देशहरूसँग आग्रह गरेको प्राकृतिक प्रकोप द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपतकाल जस्ता संकटमा परेकालाई मनोसामाजिक परामर्श दिन तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा पनि विश्व स्वास्थ्य संगठनले जोड़ दिएको छ असोज कृष्ण प्रतिपदादेखि शुरू भएको पितृपक्ष अर्थात आज औंसीका दिन गरिने श्राद्धसँगै पितृपक्ष समापन गरिँदैछ पितृपक्षमा दिवंगत पितृको नाममा तर्पण सिधादान र पिण्डदान गर्ने गरिन्छ पितृपक्षका 15 तिथि र असोज शुक्ल प्रतिपदाको एक दिन गरी 16 तिथिका दिनसम्म दिवंगत पितृको सम्झना गरिने भएकोले यसलाई 16 श्राद्ध भनिन्छ पितृपक्षको अन्तिम दिन आज आमावस्या अर्थात औंसी तिथि श्राद्ध गरिन्छ पितृपक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात दशैं शुरू हुन्छ दशैंको घटस्थापना भोलि आइतबार परेको छ अब विदेशको खबर मध्य अमेरिकी देश पानामामा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ भूकम्पका कारण राजधानी पानामा शहरमा धक्का महसुस भएको छ भने विभिन्न ठाउँमा भवन सड़क र पुल लगायतका भौतिक संरचनामा क्षति पुगेको विवरण छ अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार शुक्रबार दिउँसो 1:56 भूकम्प गएको हो यसको केन्द्रबिन्दु राजधानी पानामा सिटीबाट केही घण्टाको दूरीमा रहेको छ मानवीय क्षतिको विवरण अहिलेसम्म प्राप्त नभएको बीबीसीले जनाएको छ भूकम्पपछि शक्तिशाली परकम्प गइरहेका छन् भारतमा कक्रोच जनता पार्टी सीजेपीको आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज वृहत प्रदर्शन हुँदैछ यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै दिल्लीमा जनपरिचालन कार्यक्रम आयोजना गर्दै जन्तर मन्तरसम्म मार्च पासको आह्वान गरेको हो प्रदर्शन अघि शहरका प्रमुख सड़कमा अवरोधक राखिएको छ र जन्तर मन्तरमा आवागमन रोकिएको भारतीय संचार माध्यमले जनाएका छन् प्रहरीले र्याली गर्न अनुमति दिएको छैन अब खेल खबर जापानमा हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई विदाई गरिएको छ राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र मेहता र राखेपकी सदस्य मोनालिसा खम्बुले टोलीलाई सफलताको शुभकामना सहित हिजो विदाई गर्नुभयो जापानको आइची नागोयामा आउँदो कार्तिक 1 गतेदेखि 7 गते अर्थात अक्टोबर 18 देखि 24 तारीखसम्म हुने पाँचौं पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न 8 खेलमा 19 खेलाड़ी सहभागी हुँदैछन् तेक्वान्दो र जुडो टोली आज जापान प्रस्थान गर्नेछ भने बाँकी टोली कर्मैसँग जापान जानेछन्। नेपाल पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ। यसअघिका चार संस्करणमा नेपालले एउटा पदक जितेको छ। तेक्वान्दुकी पलेसा गोवर्धनले चीनको हाङझाउमा भएको चौथो संस्करणमा काँस्य जितेकी थिइन्। पलेसा पेरिस पारालिम्पिक्सकी पनि काँस्य पदक विजेता हुन्। चारभन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित, बाँकी पदाधिकारीको मतगणना दिउँसोदेखि शुरू हुने। धादिङको गजुरी नजिकै कलौदीमा सड़क भाँचिएपछि पृथ्वी राजमार्ग अवरूद्ध, भित्ता काटेर आवत जावत खुलाउने प्रयास। लेदो र गेग्रानले अवरूद्ध बीपी राजमार्ग एकतर्फी सञ्चालन। त्रिभुवन राजपथमा गाड़ी चलाउन आलोपालो सहित समय तालिका। आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा, ठूलो पानी नपर्ने, यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिन प्रहरीको आग्रह। पानामामा 7.7 म्याग्निच्युडको भूकम्प, भवन पुल सड़क सहितका संरचनामा क्षेत्री। र पारा एसियाडमा सहभागी हुने नेपाली टोलीको विदाई।
2: एमबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: ₹3 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: उपहार छ।
1: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो ईएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौ।
0: स्मार्ट अपग्रेड घरमा लकी सरप्राइज चाडमा।
1: शर्तहरू लागू हुनेछन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: शहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841549481, वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
6: विष्णु कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा पर्यटकीय गाउँ निप्रा जाऊ, फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 निप्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुद विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फका पुरस्कारहरू, प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाण पत्र,
7: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाड़ी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट गोल रक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, सेमी फाइनल दुई टीम नगद रु 10,000 प्रति टीम, दर्ता शुल्क 8,000+1,000।
6: महिला तर्फका पुरस्कारहरू, प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र,
7: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाड़ी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट गोल रक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र,
6: टीम दर्ता शुल्क 2,500+500, पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म, महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म, उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे,
7: खेलाड़ी संख्या 7+3 10 जना, पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ। यस पटक आफ्नो टीमको सहभागिता सुरक्षा क्षेत्र सुनिश्चित गर्नका लागि टीम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ। भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ। QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टीमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन। पहिलो दर्ता गर्ने टीमलाई प्राथमिकता दिइनेछ। त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 9867880998, 9845228018, 9846348121 र 9745015083। खेल मैदान मर्स्याङदी गाउँपालिका 4 मित्रा लम्जुङ, आयोजक कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मित्रा लम्जुङ, प्रवर्धक मर्स्याङदी गाउँपालिकाको कार्यालय भुलभुले लम्जुङ, सह प्रवर्धक मर्स्याङदी गाउँपालिका 4 को उडा कार्यालय ताघ्रिङ लम्जुङ। खेलौ, रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरो, निप्रा जाऊ फुटबल प्रतियोगितामा रमाऊ।

0: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर बसन्त ढुंगालाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665200004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
1: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ आउने, हतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
0: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमसुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना
0: डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
2: के तपाईँ भर

0: एक ब्लड प्रेसर यौन रोग छाती को दाग आदि को सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारी का लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। कहिल्यै बिरामी भएर केही मेलो मेसै भइन।
2: बुवा चिप नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ। यही बेसी सरको सेरा चोकदेखि काराटार जाने बाटो छ नि, त्यही जाम बरु।
1: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
2: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा।
3: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845064093।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ साम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्ने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्ने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित

0: यस परिवारबाट दशैं तिहार र छठको हार्दिक शुभकामना।
1: लमजुङको लागि सम्पर्क जीवन सहारा इन्टरप्राइजेज, बेसी सहर नगरपालिका 8 जिङ्गे खोला, प्रभु ब्याङ्क अगाडि। मोबाइल नम्बर 9855445060, 9698146073 र 9821689810।
2: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
3: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
2: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
4: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
2: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा, लमजुङ। प्रोप्राइटर सृजना श्रेष्ठ।
4: सम्पर्क नम्बर 9842618202 र 9842019799।
2: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा, लमजुङ।
4: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
5: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
6: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
5: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
6: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि, त्यही जाउ न।
7: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
4: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली

0: तिलारी, छड्के तिलारी, चूरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
1: सम्पर्क फोन नम्बर 9816685520, 9806066162 र 0665231381। दीपा सुन्चाली पसल विश्व नगरपालिका 8 नारायणी स्थान लमजुङ।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
3: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
2: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
4: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
5: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ, प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
6: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
7: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
6: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला, केही मेलो मेसै पाइन।
7: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
6: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
7: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेसरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
6: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
7: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
8: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
4: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98-560-45-783, स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लमजुङ।
9: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14-30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैँसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ।
10: आइसा, के गर्दैछौ तिमी?
11: ए रिता, तिमी पो?
12: म त टिभी हेर्दैछु।
10: वाउ, यति राम्रो फर्निचर कहाँबाट ल्याएको नि?
12: यहाँ नजिकै छ नि त भीमसेन स्थान चोकदेखि विद्या विकास जाने बाटोमा मोडर्न फर्निचर उद्योगले त्यही बाटो ल्याएको हो। अझै आउ त किचनतिर अनि बेडरुमतिर पनि कति राम्रा राम्रा फर्निचर ल्याएको छु, ल हेर त।
13: मोडर्न फर्निचर उद्योग, जस्तो नाम उस्तै सामान, जस्तो नाम उस्तै सामान।
14: हाम्रा सेवाहरू मोडुलर किचन, दराज, पलाङ, फोल्डिङ पलाङ, लोबे, सोफा, डाइनिङ टेबल, किचन र्याक, कुर्सी टेबल लगायत फर्निचरका हरेक सामग्री आधुनिक डिजाइनमा अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा तयारी फर्निचरका सामानहरू पाइन्छ। अफिस डेकोरेसन, किचन डेकोरेसन र इन्टेरियर डेकोरेसनका लागि हामीलाई सम्झनुहोस्। मोडर्न फर्निचर उद्योग, बेसीसार नगरपालिका 8, भीमसेन स्थान टोल, विद्या विकास जाने बाटो लमजुङ, प्रोपाइटर विवश बुढा थोकी, सम्पर्क मोबाइल नम्बर 98565479।
15: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अर्जुन
1: यार मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
2: यस नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्गानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
3: प्रोपाइटर टेकजङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 98461080025।
4: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
5: हेर्न त्यो परबाट आउने समीर नै होइन र भने बडो ह्यान्डसम देखिया छ त यार। होइन केटोलाई कोट प्यान्टले त सुहाउँदो रहेछ।
6: होइन है केटा, के को खास कुस हो? न्यू गोपाल टेलर्समा बनाएको कोट प्यान्ट पो हो त यार, दामी नदेखिने त कुरै भएन नि।
7: त्यही त नि, अस्ति भर्खर मेरो पनि क्याम्पसको ड्रेस त्यही त सिलाएको हो।
5: यसो भए यसपालि मङ्सिरा दाईको बिहेमा कोट प्यान्ट कहाँ सिलाउने भनिरहेको थिएँ, अब त न्यू गोपाल टेलर्समै सिलाइन्छ नि।
7: हजुर, हामी कहाँ सुपथ मूल्यमा उच्च स्तरीय कपडाहरूका साथै तपाईँको रोजाई र आकर्षक डिजाइन अनुसार उत्कृष्ट सिलाई गरिन्छ। डिजाइन आफ्नै रोजाईको सिलाई गोपाल टेलर्सको। गोपाल टेलर्सको विवाह होस्, चाड पर्व होस् वा दैनिक पहिरन, तपाईँको व्यक्तित्व सुहाउने आकर्षक डिजाइनका लागि सम्झनुहोस् न्यू गोपाल टेलर्स। प्रोप्राइटर गोपाल परियार। न्यू गोपाल टेलर्स, बेसी सहर 2 त्रिवेणी टोल नमसुङ। सम्पर्क फोन नम्बर 0663520340, 98460 74363 र 98461 86608।
6: किन हाँस्यौ नि बुढा, तुलाई फर्किने गरी? तालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले, देखाउनलाई होला नि टोलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
8: बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
6: ताल बराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7 भीमसेन स्थान लमजुङ। प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461 32004 र 98191 20981।
0: किसानको मेहनत उपभोक्ताको भरोसा दशैं लक्षित कृषि तथा पशु हाट बजार यसपालिको दशैंमा स्थानीय उत्पादन स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिउँ।
3: मर्स्याङ्दी गाउँपालिकाको प्रवर्धनमा कृषि तथा पशु हाट बजार सञ्चालक समितिद्वारा आयोजित दशैं लक्षित कृषि तथा पशु हाट बजार यही असोज 27 गतेदेखि 29 गतेसम्म सञ्चालन हुँदैछ। आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी फलफूल खसी बोका भेडा कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
0: हाट बजारमा के के पाइन्छ? ताजा तरकारी तथा फलफूल खसी बोका भेडा कुखुरा लगायत पशु पक्षी स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबार
3: किसानका लागि विशेष प्रोत्साहन हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी बोका भेडा र कुखुरा लगायतका पशु पक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्यको समेत व्यवस्था गरिएको छ।
0: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन आफ्नै गाउँका किसानले उत्पादन गरेको वस्तु किनौं स्थानीय उत्पादनको प्रयोग बढाऊ किसानलाई हौसला र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं।
3: मिति 2083 असोज 27 गतेदेखि 29 गतेसम्म समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म
0: स्थान मर्स्याङ्दी गाउँपालिका वडा नम्बर 3 खुदी स्थित कृषि तथा पशु सेवा केन्द्र परिसर प्रबन्धक मर्स्याङ्दी गाउँपालिकाको कार्यालय भुलभुले लमजुङ आयोजक कृषि तथा पशु हाट बजार सञ्चालक समिति
3: थप जानकारीका लागि 98 565 650 र 98 569 340

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउनु भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर चेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98560 46257 र 98 40067 787।
3: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
4: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
3: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
4: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
3: ल त, म पनि त्यतै जाने भए।
5: बुढाथोकी ब्रदर्स सप्लायर सिउरीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरीबार लमसुङ। प्रोपाइटर हरिकृष्ण बुढाथोकी।
6: सम्पर्क मोबाइल नम्बर 98560 45141 र 98 63 52 615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
7: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
8: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बात, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 647 र 98111 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
9: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना, विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ साम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्ने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्ने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने व्यवहार जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
10: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा, मर्चङ्ती गाउँपालिका 1 र 2, पोचोको घन पोखरा लम्सुङ। आयोजक घन पोखरा गुम्बा लामा परिवार, घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410 61 454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98 4 67 56 604।
0: नोट मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरुका लागि विशेष जानकारी मौन व्रत बस्न इच्छुक श्रद्धालुहरुले कार्तिक 6 गते बेलुका सम्म गुम्बामा आइपुग्नु पर्नेछ।
10: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: परिवार बाट दशैं तिहार र छठको हार्दिक शुभकामना।
1: लमजुङको लागि सम्पर्क जीवन सहारा इन्टरप्राइजेज, पेशीसहर नगरपालिका 8 जिंगे खोला, प्रभु बैंक अगाडि। मोबाइल नम्बर 9855445060, 9698146073 र 9821689810।
2: किसानको मेहनत, उपभोक्ताको भरोसा, दशैं लक्षित कृषि तथा पशु हाट बजार। यसपालिको दशैंमा स्थानीय उत्पादन, स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिऊ।
3: मस्याङ्दी गाउँपालिकाको प्रवर्धनमा कृषि तथा पशु हाट बजार सञ्चालक समितिद्वारा आयोजित दशैं लक्षित कृषि तथा पशु हाट बजार यही असोज 27

0: बिक्री मूल्य को 5% तथा खसी बोका भेडा र कुखुरा लगायत का पशु पंछी बिक्री करने किसान लाई बिक्री मूल्य को 3% प्रोत्साहन रकम गांव पालिका ले उपलब्ध कराने साथ ही समर्थन मूल्य को समेत व्यवस्था गरिएको छ।
1: इस पटक को दशैं मा बाहिरबाट मात्र होइन आफ्नो गांव का किसान ले उत्पादन गरेको वस्तु किनौं, स्थानीय उत्पादन को प्रयोग बढ़ाऊ, किसान लाई हौसला र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतंत्र निर्माण मा हातेमालो गरौं।
0: 2083 असोज 27 गते देखि 29 गते सम्म, समय बिहान 10 बजे देखि बेलुकी 5 बजे सम्म।
1: स्थान मर्सेन्दी गाउँपालिका वडा नम्बर 3 खुदी स्थित कृषि तथा पशु सेवा केन्द्र परिसर, प्रबन्धक मर्सेन्दी गाउँपालिकाको कार्यालय भुलभुले लमजुङ, आयोजक कृषि तथा पशु हाट बजार संचालक समिति।
0: थप जानकारीका लागि 98565450 र 98569340। बीसौ कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता। नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा पर्यटकीय गाउँ निप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 निप्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागिएको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुद विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फका पुरस्कारहरू, प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाण पत्र,
2: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाड़ी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट गोलरक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, सेमी फाइनल दुई टीम नगद रु 10,000 प्रति टीम, दर्ता शुल्क 8,000+1,000।
0: महिला तर्फका पुरस्कारहरू, प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र,
2: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाड़ी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट गोलरक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र,
0: टीम दर्ता शुल्क 2,500+500, पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म, महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म, उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे,
2: खेलाड़ी संख्या 7+3 10 जना, पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ। यस पटक आफ्नो टीमको सहभागिता सुरक्षित र सुनिश्चित गर्नका लागि टीम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ। भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ। QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टीमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन। पहिलो दर्ता गरे टीमलाई प्राथमिकता दिइनेछ। त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98467-8098, 98458-2018, 98466-34821 र 97475-1583। खेल मैदान मर्स्याङदी गाउँपालिका 4 निप्रा लमजुङ, आयोजक कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 निप्रा लमजुङ, प्रवर्धक मर्स्याङदी गाउँपालिकाको कार्यालय भुलभुले लमजुङ, सह प्रवर्धक मर्स्याङदी गाउँपालिका 4 को उडा कार्यालय ताघ्रिङ लमजुङ। खेलौ, रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरौ, निप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ।

शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: शिविर
1: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर बसन्त ढुंगानाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665200004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
2: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोश हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, हतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
1: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि
3: दाईको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दै छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
4: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
3: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
4: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
3: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई त्यहाँ। हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा बायाँपट्टि छ नि दोस्ती हेयर कटिङ।
5: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827172 र 9847447245।
6: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती, हाम्रो दोस्ती।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
8: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौं।
8: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
8: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
8: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
9: माया, हाम्रो
0: पाछी सपना त कति भाग्य मानिरहेछ है कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी आफ्नो भने सबै पुरानो डिजाइनको
9: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र हँ
0: बनाउन त हुन्थ्यो काठमाडौँ पोखरा जाने फुर्सद नै छैन
9: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त त्यसै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ
0: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना
9: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै प्रोपाइटर मणिलाल विश्वकर्मा सम्पर्क फोन नम्बर 06652435 06552475 मोबाइल नम्बर 9856445

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
2: ए हो र,
1: के पाइन्छ? घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
3: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
4: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
3: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665204727, मोबाइल नम्बर 98465424 र 98467915।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्णखोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ।
1: नाति ए नाति, यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
2: खै हजुर बुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पाए त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन्। बरु भन्नुहोस् न हजुर बुबा, बेसी शहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
1: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी शहरको दनै फाँटमा कर्पोरेश्वर फर्निचर छँदैछ नि।
2: कर्पोरेश्वर फर्निचर के पाइन्छ त्यहाँ?
1: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
3: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ लाई, फर्माइका रेडिमेड किचन ड्याग साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: कर्पोरेश्वर सिसा पसल, बेसी शहर नगरपालिका 8 सेरा चोक लमजुङ। प्रोप्राइटर राजकुमार अधिकारी। सम्पर्क फोन नम्बर 0665205022, मोबाइल नम्बर 9865056719।
3: सम्झनुहोस् हाम्रै कर्पोरेश्वर फर्निचर।
4: बुबा, घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
1: किन चिन्ता गर्छ छोरी मायादेवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साटफेर तथा खरिद बिक्री पनि गरिन्छ।
4: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
1: बेसी सहरको त्रिवेणी टोलमा रहेको मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
4: अनि बुबा, घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि।
1: डोको, थुन्से, नाङ्लो लगाएर घरायसी सामग्री पनि पाइन्छ।
4: एक मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्लो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
1: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। मायादेवी भाँडा पसल विश्वा नगरपालिका 7 त्रिवेणी टोल छानीमा भएक नजिकै। प्रोप्राइटर मायादेवी आचार्य। सम्पर्क नम्बर 9860744459 र 9704447065।
5: ओहो, हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
6: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको। म त
5: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
7: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
8: न्यू जनप्रेमी छापाखाना बेसीसहर नगरपालिका 8 नारायणस्थान चौक लमजुङ। सम्पर्क फोन नम्बर 0665220227, मोबाइल नम्बर 9842649129 र 9841252091।
9: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
10: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
9: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
10: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 9840698911।
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
12: It's your boy G-Reese with the reggae style.

शरीफ सुसँग तर रात दिको खोला बेलगाडीको सवारी थियो साँझ पर्या बेला सतुसन हाम्रो पछि नौला दिउन अबेला बोरु भएको नयाँ गाउँमा जाउँ नौ समेला तिमीलाई तिमीलाई मेरो थर बनाउला सानो नयाँ घर मात्र तिमी अनि म दुश्मनलाई हुने छैन खबर जिन्दगी हो या त रमणीय पार सफर अब तिमी बिना जिन्दगी हुन सके न प्रपर इतिहास अचो बन्न दिउन मलाई अचर हामी माथि फिल्म बन्ने पाओस् अवार अस्कर तिम्रो अनुहारको ढाँचाको चाहियो मलाई डर हामी खुसी गरे कि किन होला यस्तो पिटी तिमी जस्तो छैन कोही पनि तिमीको सिटी निमोक्ने सिटी छैन कोही तिमी जस्तो सिटी तिम्रो नाम सोच्छ मेरो संसार

0: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर बसन्त ढुंगानाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665200004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
1: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोश हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, हतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लिएको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागू पदार्थको दुर्व्यसनी वा अत्यधिक रौसीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
0: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको
3: खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
4: किसानको मेहनत, उपभोक्ताको भरोसा, दशैं लक्षित कृषि तथा पशु हाट बजार। यसपालिको दशैंमा स्थानीय उत्पादन, स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिउँ।
0: मर्स्याङ्दी गाउँपालिकाको प्रवर्धनमा कृषि तथा पशु हाट बजार सञ्चालक समितिद्वारा आयोजित दशैं लक्षित कृषि तथा पशु हाट बजार यही असोज 27 गतेदेखि 29 गतेसम्म सञ्चालन हुँदैछ। आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी, फलफूल, खसी, बोका, भेडा, कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
4: हाट बजारमा के के पाइन्छ? ताजा तरकारी तथा फलफूल, खसी बोका, भेडा कुखुरा लगायत पशुपन्छी, स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज, किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबार।
0: किसानका लागि विशेष प्रोत्साहन, हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी बोका, भेडा र कुखुरा लगायतका पशुपन्छी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्यको समेत व्यवस्था गरिएको छ।
4: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन आफ्नै गाउँका किसानले उत्पादन गरेको वस्तु किनौ, स्थानीय उत्पादनको प्रयोग बढाऊ, किसानलाई हौसला र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं।
0: मिति 2083 असोज 27 गतेदेखि 29 गतेसम्म। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
4: स्थान मर्सङ्गी गाउँपालिका वडा नम्बर 3 खुदी स्थित कृषि तथा पशु सेवा केन्द्र परिसर। प्रबन्धक मर्सङ्गी गाउँपालिकाको कार्यालय भुलभुले लमजुङ। आयोजक कृषि तथा पशु हाट बजार संचालक समिति।
0: थप जानकारीका लागि 98565450 र 98569340।
3: अहिले बिहानको 11 बज्यो।

0: नमस्कार नमस्कार नमस्कार, स्वागत छ रेडियो चौतारी 91.4 मेगाहर्जको प्रस्तुति चौतारी टक टाइमको पर्खाईमा बस्नुभएको श्रोताबिनहरू, सदाका दिन चाहिँ आज पनि म भगवती उपस्थित भएको छु र प्राविधिक कक्षबाट साथ दिइरहनु भएको छ सीतारामले। श्रोता मित्र, यदि फुर्सदको समयमा हुनुहुन्छ हाम्रो कार्यक्रमलाई भर्खर मात्र सुनिरहनु भएको छ भने 0665 81 83 डायल गरेर मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। आज भने हामी शनिबारे बसाईमा रहेका छौं। शनिबारे बसाईमा भने तपाईँहरूको लागि भनेर 10 वटा गाउँ खाने प्रश्न लिएर आइसकेको छु। तपाईँले एउटा नम्बर रोजिएर गाउँ खाने प्रश्नको उत्तर दिन सक्नुहुनेछ। यति बेला भने कोही साथी कलाइन आइसक्नु भयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो नमस्ते।
1: हेलो नमस्कार हजुर।
0: हेलो नमस्कार, के छ दुर्दीतिरको खबर सुनाउनु।
1: एकदमै ठिक ठाक छ, अहिले चाहिँ बल्ल घाम लागेको अवस्था छ।
0: घाम लागेको छ दुर्दीतिर, एकदमै ठिक ठाक छ होइन।
1: एकदम एकदम ठुलो पानी पर्यो बेलुकातिर चाहिँ,
0: हजुर।
1: अहिले चाहिँ घाम लागेको छ।
0: सुन्छ, के गर्दै हुनुहुन्छ यति बेला?
1: बसिरहेको छैन, त्यस्तो केही गरेको छैन अहिले चाहिँ।
0: अहिले चाहिँ बसिरहनु भएको छ है?
1: कार्यक्रम सुन्दै बसिरहेको
0: छु। हुन्छ, सुरुमै फोन गरिदिनु भयो, एकदमै धेरै खुसी लाग्यो। धेरै समय पछि फोन गर्नुभयो हजुरले, बिजी हुनुहुन्छ होला सायद है?
1: खासै जस्तो फोन गर्न
0: आजबाट चाहिँ केही दिन चाहिँ एकदमै साथ दिनुहुन्छ है?
1: एकदम अब चाहिँ दसैँभरि चाहिँ तपाईँको कुरा कार्यक्रम आएसम्म चाहिँ मजाले साथ दिन्छु। तपाईँहरू पनि घर जानुहुन्छ होला त,
0: अनि हामी पनि घर जानु पर्यो। कार्यक्रम कहिलेसम्म आउँछ सुनेर साथ दिनु होला है त।
1: एकदम फोन गर्न चाहिँ अब आजबाट चाहिँ होला, तर फोन नगरी सुनेर मजाले कमेन्ट साथ दिनु।
0: हुन्छ, ठिकै छ, विषयवस्तुतिर लागौँ है।
1: हुन्छ
0: हुन्छ, आज भने गाउँ खाने प्रश्न हो, कति नम्बरको रोज्न चाहनुहुन्छ?
1: मै पहिलो कलर एक नम्बरकै राख्छौँ न त।
0: एक नम्बरकै भन्नुहुन्छ?
1: हजुर।
0: ल सुन्छ, सुन्नुहोस् है त।
1: ओके,
0: त भन्दा नमिल्ने, म भन्दा मिल्ने के हो?
1: त्यो ओठ हो।
0: यसैलाई फाइनल गर्नुहुन्छ?
1: एकदम यसैलाई फाइनल गर्छु।
0: क्वेसनको यही आन्सर मिल्यो कि मिलेन सुनौ है त।
2: सही जवाब ल, बधाई छ तपाईँलाई।
0: सही जवाब ल, बधाई छ हजुरलाई। धेरै धेरै सुरुमै फोन गर्नुभयो, क्वेसनको आन्सर पनि मिलाउनु भयो। हजुरलाई धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि यसरी नै माया गर्दै गर्नु होला, कार्यक्रम अन्तिमसम्म सुन्दै गर्नु होला। एकैछिन पछि हामी गीत बजाउँछौ, को कोलाई सम्झन चाहनुहुन्छ?
1: हजुर
0: धन्यवाद।
1: अनि हाम्रो सीताराम भाइलाई प्रमोद सर आउनु भएन?
0: हजुर आउनु भएको छैन।
1: ए ल, हाम्रो प्रमोद सरलाई पनि मिठो सम्झना भन्नुहोस् है।
0: हजुर,
1: हाम्रो रेडियो चौतारीमा इन्टरभ्यूको लागि अनि के साथीहरूको नाम लिएको अध्यक्ष सुषमा दिदीको लागि अनि आइपत्री दिदी, सरस्वती दिदी, कृष्ण छेत्री, अनि भाइ श्याम प्रसाद अधिकारी भाइ, अनि किसान लामा दाई, अनि गणेश साक्य दाई लगायत यिनीहरू रेडियो चौतारी खुल्लै हुनुहुन्छ फेसबुकमा, रेडियोबाट जुन सुन्दै हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ, सबैजनालाई सम्झिरहेको छु। अब बस्ने गीत मार्फत भन्दै आजको कार्यक्रमबाट बिदा हुन्छु। नमस्कार, बाबाई।
0: हुन्छ, नमस्ते बाबाई। हजुर, उहाँ हुनुहुन्थ्यो दुर्दीबाट, राम हुनुहुन्थ्यो श्रोता मित्र। अब भने तपाईँहरूको पालो आइसकेको छ, 0665 81 83 डायल गर्न सक्नुहुनेछ र मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। आज भने हामी शनिबारे बसाईमा रहेका छौं। शनिबारे बसाईमा भने तपाईँहरूको लागि भनेर गाउँ खाने प्रश्न लिएर आइसकेका छौं, त्यसको उत्तर मिलाउन चाहनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुनेछ 0665 81 83 मा कल गर्दै गर्नुहोला। अहिलेलाई भने साङ्गीतिक कसैली

0: हजुर, यसमा जो सांगीतिक कोसिलीपछि पुनः स्वागत छ श्रोतामित्र। कार्यक्रम गर्दै हुनुहुन्छ, यदि फुर्सदको समयमा हुनुहुन्छ हाम्रो कार्यक्रमलाई भर्खर मात्र सुनिरहनु भएको छ भने 0665 81 83 डायल गरेर मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। आज भने हामी शनिबार बसाईमा छौ, झन् शनिबार बसाईमा पनि गाउँखाने प्रश्न लिएर आइसकेका छौं। एक नम्बरको भने हाम्रो साथीले मिलाइसक्नुभयो, अरू नम्बर रोजेर गाउँखाने प्रश्नको उत्तर दिन चाहनुहुन्छ भने पक्कै पनि हामीसँग जोडिन सक्नुहुनेछ। 0665 81 83 डायल गर्न सक्नुहुनेछ। हामी फरक दिन फरक विषयवस्तुको साथमा उपस्थित हुने नै छौं। यति बेला भने कोही साथी कलन आइसक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
1: नमस्ते भगवतीजी।
0: हजुर नमस्ते, श्याम प्रसादजी, के छ खबर?
1: ठिकै छ, हजुर पनि के छ नि?
0: हजुर मेरो पनि एकदमै ठिक ठाक छ। अनि के गर्दै हुनुहुन्छ यति बेला?
1: के गर्नु, 11 कति बजी साढे बजीदेखि कार्यक्रम सुनौँला अनि बस्छु नि चरौँला भनेर नि बस्छु नि ल्याएर चराइरहेको छु। अनि हाम्रो अब 11 भएछ, अनि फोन गर्छु भनेको थिएँ, अब ठ्याक्कै फोन गरेँ, अब सुन्नु पर्यो।
0: ल हस् हुन्छ, ठिकै छ, कार्यक्रममा सहभागी भइदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद। विषयवस्तुतिर लागौँ है त।
1: हजुर
0: हुन्छ, एक नम्बरको भने हाम्रो रामजीले मिलाएर गइसक्नु भयो, अरू नम्बरको क्वेसन चाहिँ रोज्न सक्नुहुनेछ हजुरले है त। आज चाहिँ गाउँ खाने प्रश्न हो।
1: हजुर ठिकै छ, अब मिल्न त मिल्दैन, अब यसो रमाइलो।
0: हजुर हजुर
1: ठिकै छ, एक नम्बरको गयो भने अब मलाई चाहिँ अब कति नम्बरको सजिलो सुन्नु होला?
0: सबै सजिलो छन्।
1: सजिलो छन् अरे, त्यो भाग्य ठिक छ।
0: हजुर
1: चार नम्बरको राखिदिनु।
0: चार नम्बरको?
1: हजुर
0: हस् हुन्छ, सुन्नुहोस् है त। त्यो कुन चिज हो पानीले बनेको छ तर घामले सुकाउन सक्दैन? त्यो कुन चिज हो पानीले बनेको छ तर घामले सुकाउन सक्दैन?
1: खालि मलाई किन हो भाग्यको चिजै कस्तो हो नि, सबै असजिलो असजिलो आउने नि। अब के रे एकपल्ट क्वेसन।
0: त्यो कुन चिज हो पानीले बनेको छ तर घामले सुकाउन सक्दैन?
1: यो त पहिला पनि आएको हो।
0: अनि पहिला पनि आएको
1: हो, पहिला आएको ल म त
0: कुन चिज हो पानीले बनेको छ तर घामले सुकाउन सक्दैन? त्यो चिज चाहिँ पानीले बनेको छ तर हामीले घामले चाहिँ त्यो चिजलाई चाहिँ सुकाउन सक्दैनौ, घामले गर्दा आउन पनि सक्छ है त।
1: भनेपछि त असिना त होइन?
0: असिना भन्नुहुन्छ?
1: हजुर
0: असिना भन्नुहुन्छ?
1: हजुर अब भन्न असिन भन्छु, मिले मिल्छ, नमिल्यो अर्को साथीले मिलाउनुहुन्छ।
0: यसले नै फाइनल गर्नुहुन्छ?
1: हजुर
0: सुन्छ, सुनौ है त, मिल्यो कि मिलेन?
1: हजुर
2: तपाईँले दिनुभएको जवाफ मिलेन,
0: तपाईँले दिनुभएको जवाफ मिलेन, सरी भन्न चाहन्छु है त।
1: हजुर अब के गर्नु,
0: सुन्छ, कार्यक्रममा सहभागी भइदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद। एकैछिनपछि हामी गीत बजाउँछौँ, को कोलाई सम्झन चाहनुहुन्छ?
1: मिठो बोली गर्नुहुन्छ सबभन्दा पहिला तपाईँलाई
0: हजुर धन्यवाद।
1: अनि यसै गरी हाम्रो चित्तराम सर मुस्कराइकन चाहिँ बोल्नुहुन्छ, उहाँलाई धेरै धेरै मिठो सम्झना। अनि त्यसरी हाम्रो प्रमोद सरलाई कता हुनुहुन्छ, दोकानतिर हुनुहुन्छ कि अफिसमा आउनुभएछ,
0: उहाँलाई
1: मिठो सम्झना। अनि त्यसरी हाम्रो वसन्त सर अधिकारीजीलाई पनि, अनि हाम्रो आशाजीलाई, अनि हाम्रो नानीलाई पनि, र चौतारी होल टिमलाई र साथीहरू भन्नुपर्दा त मिना सलिना आइटी श्री दिदी सरस्वती दिनका, त्यसै गरी हाम्रो सुषमा दिदी रिना बहिनी, अनि त्यसै गरी हाम्रो राम पाण्डे भाइ शङ्कर, अनि कामना प्रसिंह मिश्र केटी छेत्री श्याम सरू भाइ, त्यसै गरी हाम्रो कृष्ण गुरुङ, निलकान्छा अघि आउने पछि आउने सम्पूर्णलाई सम्झिँदै बिदा हुन्छ। नमस्ते भाइ भाइ।
0: हुन्छ नमस्ते बाबाई। हजुर उहाँ हुनुहुन्थ्यो नयाँ गाउँबाट श्याम प्रसाद हुनुहुन्छ श्रोता मित्र। अब भने तपाईँहरूको पालो आइसकेको छ 0066581883 डायल गर्न सक्नुहुनेछ। यति बेला भने कोही साथी कलाइन आइसक्नुभयो उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो नमस्ते।
3: भगवती नानी नमस्कार, म पाउँदीबाट बोलेको।
0: नमस्कार, के छ खबर पाउँदीतिरको सुनाउनुहोस्।
3: सबै ठिकै छ नानी। अब विशेषर यहाँ त त्यति भूगोल हिसाबले त टाढो छैन, मौसम सफा छ। आज यो 16 श्राद्धको अन्तिम दिन हो, आज औँसीको दिन। यहाँ भक्तजनहरू आउनु भएको छ यहाँ धर्म धामा दर्शन गर्न र सर्वोदय सेवासम्म दान गर्ने क्रम जारी छ। आफ्नै ग्रुप आइसक्नुभयो, यो जानकारी गरे हजुर।
0: हुन्छ, अरू सबै खबर ठिक छ।
3: ठिकै छ। कति नम्बरसम्म गयो हाम्रो आज?
0: हजुर हाम्रो आज 1 नम्बरको चाहिँ साथीले मिलाइसक्नु भएको छ। हाम्रो श्याम प्रसादजीले रोज्नु भएको थियो 4 नम्बरको, उहाँले त्यो चाहिँ मिलाउन सक्नु भएन। 4 नम्बरको पनि हजुरले रोज्न सक्नुहुनेछ है त।
3: ल म दुईको बाँकी छ। अब अस्ति पनि मैले दुईको मिलाएको हो।
0: हजुर अहिले पनि दुईको मिलाउनुहुन्छ?
3: दुई भए नि हुन्छ, यसो सबै जनाको आइहाल्यो, नयाँ नयाँ केही छैन।
0: हजुर अहिले पनि दुईको भन्नुहुन्छ?
3: हजुर हजुर।
0: ल हस् हुन्छ, एकदमै सजिलो छ, सुन्नुहोस् है त। एउटा कोठामा 32 मान्छे के हो? एउटा कोठामा 32 जना मान्छे के हो?
3: हाम्रो मुख भित्रको दाँत हो, जहाँ कि बुढाबुढीको त फुक्रिया हुन्छ।
0: हजुर
3: युवा अवस्थामा चाहिँ 32 दन्त हुन्छ मुखभित्र, कतिको बडी हुन्छ कतिको घटी हुन्छ। सरदरमा 32 भन्ने मानिएको छ हाम्रो मेडिकल साइन्समा।
0: सुन्छ हजुरको क्वेसनको आन्सर मिल्यो कि मिलेन सुनौ है त।
3: धन्यवाद, सुनौ।
0: सुन्छ सुनौ है त।
3: ल
2: सही जवाब ल बधाई छ तपाईँलाई
0: लक्ष्मी प्रसादजी। हजुर बधाई छ हजुरलाई, धेरै धेरै बधाई छ हजुरले प्राय गरेर। हजुर अघिल्लो हप्ता पनि मिलाउनु भयो, यो हप्ता पनि मिलाउनु भयो हजुरलाई धेरै धेरै धन्यवाद। एक किसिमपछि हामी गीत बजाउँछौ, कुकुरलाई सम्झन चाहनुहुन्छ?
3: सर्वप्रथम त कुशल सञ्चालक मिठो बोल्नु भने भगवती बहिनी
0: हजुर धन्यवाद।
3: सिधै तपाईँको फोन उठ्यो
0: हजुर। आज सीताराम दाई हुनुहुन्छ?
3: ए सीतारामजी मेरो विशेष किसिमको मित्र हुनुहुन्छ, उहाँ उहाँको शारीरिक अवस्थालाई म सम्मान गर्छु सधैँ, उहाँलाई पनि थाहा छ, उहाँलाई पनि विशेष गरेर। अनि जो जसले यो रेडियो प्रचारी कसैले अनलाइनबाट सुन्ने हुनुहुन्छ, कसैले फेसबुकमा प्रत्यक्ष प्रसारण सुन्ने हुनुहुन्छ, कसैले सिधै रेडियोबाट मोबाइलको रेडियोबाट या रेडियो सोबाट सुन्नुहुन्छ, जो जसले सुन्नुहुन्छ सबैले अब भन्ने गीत सुन्न अनुरोध गर्छु। र सातै बारमा सातै विधामा फरक फरक किसिमको कार्यक्रम भएको हुँदा सबैले जिज्ञासा सक्नुहुन्छ भाग लिइदिनु होला, र जो गाउँखाने कथाको रोल रहेको छ समुदाय आइदिनु होला, फोन गरिदिनु होला र बताइदिनु होला। मिल्छ नमिलेको मिल्छ, नमिले पनि कुनै सजाय भोग्नु पर्ने पनि होइन, आइदिनु अनुरोध श्रोताहरूलाई। हस् धन्यवाद, सबैले अब बन्ने गीत सुन्नु अनुरोध गर्छु।
0: सुन्छ अहिलेलाई छुटौँ है त।
3: छुटम नमस्कार, गयरी चौतारी।
0: सुन्छ नमस्ते बाबाई। हजुर उहाँ हुनुहुन्थ्यो पाउँदीबाट लक्ष्मी प्रसाद मिश्र हुनुहुन्छ श्रोता मित्र। अब भने तपाईँहरूको पालो आइसकेको छ, 0066581883 डायल गर्न सक्नुहुनेछ र मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। आज भने हामी शनिबारी बसाईमा रहेका छौ, शनिबारी बसाईमा भने तपाईँको लागि भनेर गाउँ खाने प्रश्न लिएर आइसकेका छौ। यदि गाउँ खाने प्रश्नको उत्तर मिलाउन चाहनुहुन्छ भने हजुरहरू पनि सहभागी हुन सक्नुहुनेछ। रेडियो चौतारीको कल लाइन हामीले खुल्ला गरिसकेका छौ, 0066581883 डायल गर्दै गर्नुहोला। अहिलेलाई भने साङ्गीतिक सिद्धि

0: हजुर, यो सुमधुर सांगीतिक कोसिलीपछि पुनः स्वागत छ श्रोता मित्र। यदि फुर्सदको समयमा हुनुहुन्छ हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0665 राजी डायल गर्न सक्नुहुनेछ। यति बेला भने कोही साथी कलन आइसक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
1: नमस्कार हजुर। नमस्कार
0: हजुर। नमस्ते नमस्कार। कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म सबिन तामाङ, खोटाङबाट।
0: सबिन तामाङ भन्नुभयो?
1: हजुर,
0: खोटाङबाट। के छ खोटाङतिरको खबर, सुनाउनुहोस्।
1: हजुर, पानी परिरहेको छ।
0: पानी परिरहेको छ है?
1: हजुर
0: हजुर। कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: हजुर, सुनिरहेको छु।
0: कार्यक्रम सुनेर हामीलाई यति टाढाबाट यति धेरै माया गरेर फोन गर्नुभयो है?
1: हजुर
0: सुन्छ, यति धेरै टाढाबाट हामीलाई सम्झेर फोन गर्नुभयो, एकदमै खुसी लाग्यो। आगामी दिनमा पनि सम्झिँदै गर्नु होला है त सबिनजी। हजुर, आजको विषय वस्तु रहेको छ, आज भने हामी शनिबार बसाइमा रहेका छौँ, गाउँकाले प्रश्न लिएर आएका छौँ, एक नम्बरदेखि दस नम्बरसम्म। एक नम्बरको चाहिँ हाम्रो साथीले मिलाइसक्नु भयो, एक नम्बर र दुई नम्बरको चाहिँ मिलाइसक्नु भयो, अरू नम्बर रोज्न सक्नुहुनेछ है त हजुरले।
1: मलाई तीन नम्बर,
0: तीन नम्बर भन्नुभयो। सुन्छ, सुन्नुहोस् है त। अग्लो भीरमा चुच्चो ढुङ्गा, ढुङ्गा माथि फुलको थुङ्गा, के होला? अग्लो भीरमा चुच्चो ढुङ्गा, ढुङ्गा माथि फुलको थुङ्गा, के होला?
1: फेरि एकपालि भन्दिनु त।
0: हजुर, सुन्नुहोस् है त। अग्लो भीरमा चुच्चो ढुङ्गा, ढुङ्गा माथि फुलको थुङ्गा, के होला? अग्लो भीरमा चुच्चो ढुङ्गा, ढुङ्गा माथि फुलको थुङ्गा,
1: यो के थियो? गाह्रो भयो त।
0: गाह्रो भयो
1: हजुर।
0: सुन्छ, फेरि पनि एकचोटि क्वेसन राम्रोसँग बुझ्नु होला है त। खास थुङ्गा के होला,
1: फेरि एकपालि भनिदिनु त।
0: हजुर, सुन्नुहोस् है त। अग्लो भीरमा चुच्चो ढुङ्गा, ढुङ्गा माथि फुलको थुङ्गा, के होला?

0: गायरो करियो
1: हजुर
0: अलिअलि हिंस्यौमा
1: हजुर अलिअलि केही अलिअलि सहयोग गर्न मिल्दैन हजुर
0: हजुर सुन्नुहोस् है त अग्लो भिरमा चुच्चो ढुङ्गा ढुङ्गा माथि फुलको थुङ्गा प्राय गरेर विशेष गरी यो चाहिँ छोरी मान्छेसँग हुन्छ यति भनेपछि चाहिँ हजुर आफै बुझ्नु होला है त अग्लो भिरमा चुच्चो ढुङ्गा ढुङ्गा ढुङ्गा माथि फुलको थुङ्गा
1: यो कपालको चुल्ठो हो कि जस्तो लाग्छ
0: कपालको चुल्ठो भन्नुहुन्छ
1: हजुर
0: यसलाई नै फाइनल गर्नुहुन्छ
1: हुन्छ
0: हुन्छ सुनौ है त हजुरको मिल्यो कि मिलेन
2: तपाईँले दिनुभएको जवाफ मिलेन
0: हजुर सबिनजी एकदमै टाढाबाट एकदमै माया गरेर हामीलाई फोन गरिदिनु भयो हामीसँग जोडिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद आगामी दिनमा पनि हामीसँग जोडिँदै गर्नुहोला अहिले नमिले केही छैन कार्यक्रम अन्तिमसम्म सुन्नुहोला हजुरले रोज्नु भएको क्वेसनको एन्सर अरू साथीहरूले पनि मिलाउन सक्नुहुनेछ कार्यक्रम चाहिँ अन्तिमसम्म सुन्दै गर्नुहोला एकैछिनपछि हामी गीत बजाउँछौ को कोलाई सम्झन चाहनुहुन्छ
1: र साथीहरू त धेरै हुनुहुन्छ सम्पूर्णलाई भन्दैछु किन्छु नमस्ते
0: हुन्छ नमस्ते बाबाई हजुर उहाँ हुनुहुन्थ्यो खोटाङबाट सबिन हुनुहुन्थ्यो श्रोता मित्र अब भने तपाईँहरूको पालो आइसकेको छ 0665 81 83 डायल गर्न सक्नुहुनेछ र मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ हामी फरक दिन फरक विषयवस्तुको साथमा उपस्थित हुने नै छौ आइतबारको दिनमा भने हामी तपाईँहरूको सम्झनाको चौतारीमा हुनेछौ तपाईँले आफ्नो जीवनमा घटेको घटना बिर्सिन नसक्ने क्षण पुरानो दिन र बाल्यकालको अवस्थालाई सम्झन सक्नुहुनेछ भने सोमबारको दिनमा भने हामी तपाईँहरूको प्रतिभाको खोजी गर्नेछौ तपाईँहरू भित्र के कस्ता प्रतिभाहरू लुकेर रहेका छन् त गजल मुक्त कथा कविता हजुरहरूले जुनसुकै प्रतिभालाई पनि प्रस्फुटन गर्न सक्नुहुनेछ मंगलबारको दिनमा भने हजुरहरूले जुनसुकै गीत पनि रोज्न सक्नुहुनेछ बुधबारको दिनमा भने तपाईँको घर परिवारबाट बाहिर रहनुभएको आफन्त जन परदेशीहरूलाई सम्झन सक्नुहुनेछ भने बिहिबारको दिनमा भने तपाईँले आफ्नै आवाजमा जुनसुकै गीत पनि गाएर सुनाउन सक्नुहुनेछ शुक्रबारको दिनमा भने तपाईँले फेरि पनि जुनसुकै नेपाली गीत पनि रोज्न सक्नुहुनेछ आज भने हामी शनिबार बसाईमा रहेका छौं शनिबार बसाईमा भने तपाईँहरूको लागि भनेर गाउँ खाने प्रश्न लिएर आइसकेका छौ यदि गाउँ खाने प्रश्नको उत्तर दिन चाहनुहुन्छ भने कल गरेर हामीसँग जोडिन सक्नुहुनेछ 0665 81 83 डायल गर्न सक्नुहुनेछ है श्रोताबिनहरू कहाँ के गर्दै हुनुहुन्छ यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्क पनि हामीसँग जोडिन सक्नुहुनेछ जहाँ रहनुहोस् स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् हाँसिरहनुहोस् खुसी रहनुहोस् सँगसँगै आफ्नो स्वास्थ्यको पनि एकदमै ख्याल गर्नुहोला मौसम चेन्ज हुँदैछ मौसम चेन्ज हुँदै गर्दाखेरि आफ्नो शरीरमा बाधा अडचनहरू आउन सक्छन् तातो पानी पिएर बस्नुहोला आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला यति बेला भने कोही साथी कल्याण आइसक्नुभयो उहाँलाई स्वागत गर्न चाहन्छु हेलो नमस्ते
3: नमस्कार म्याम नमस्कार
0: हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ
3: म रूपन्देहीदेखि हो धर्मेन्द्र पासवान हो
0: के भन्नुभयो नाम
3: धर्मेन्द्र पासवान
0: धर्मेन्द्र भन्नुभयो है
3: हजुर धर्मेन्द्र पासवान
0: कहाँदेखि हुनुहुन्छ अरे
3: रूपन्देहीको लुम्बिनीदेखि
0: रुकुमबाट हुनुहुन्छ है
3: रूपन्देहीबाट रूपन्देही
0: ए रूपन्देही लुम्बिनीबाट
3: रूपन्देहीको लुम्बिनीबाट लुम्बिनी
0: के छ रूपन्देहीतिरको खबर सुनाउनुहोस्
3: रूपन्देहीतिर आज त जाडोको मौसम गरेछ बादल लागेछ हावा चलेछ
0: ए बादल लागिरहेछ पानी परेछ चिसो चिसो भएको छ है
3: हजुर हजुर तपाईँतिर के छ
0: हजुर हाम्रोतिर पनि अलिअलि घाम लाग्ने अलिअलि पानी पर्ने त्यस्तै त्यस्तै भइरहेको छ ठिक छ यति टाढाबाट यति धेरै सम्झेर हामीलाई माया गरेर फोन गर्नुभयो एकदमै धेरै खुसी लाग्यो हजुरको मेरो पहिलो कुराकानी है
3: हजुर हजुर फर्स्ट चोटि
0: हजुर कार्यक्रम सुन्दै हुनुहुन्छ
3: अहिले त सुन्दै छैन साथी मार्फत जानकारी पाएको अहिले पछि सुन्छु
0: ए हस् हुन्छ कार्यक्रम पनि सुन्दै गर्नुहोला आज भने हामी शनिबार बसाईमा छौ शनिबार बसाईमा भने गाउँ खाने प्रश्न लिएर आएको छु एक नम्बरको दुई नम्बरको चाहिँ साथीहरूले मिलाइसक्नु भएको छ अरू नम्बर रोज्न सक्नुहुनेछ है त
3: पाँच
0: नम्बरको भन्नुभयो
3: हजुर
0: हुन्छ सुन्नुहोस् है त काखमा राखी गालामा हानी चरको स्वरमा कराउँछे सानी के होला मादल भन्नुहुन्छ हुन्छ सुनौ है त हजुरको क्वेसनको आन्सर मिल्यो कि मिलेन त
2: सही जवाब ल बधाई छ तपाईँलाई
0: ल बधाई छ हजुरलाई धेरै धेरै बधाई छ कार्यक्रममा सहभागी भइदिनु भयो क्वेसनको आन्सर पनि मिलाइदिनु भयो यति धेरै टाढाबाट यति धेरै हामीलाई सम्झेर माया गरेर आइदिनु भयो फोन गरिदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद आगामी दिनमा पनि सम्झिँदै गर्नुहोला माया

0: सानोलाई एकैछिन पछि हामी गीत बजाउँछौ, कुकलाई सम्झन चाहनुहुन्छ?
1: हस्मा हजुरलाई, उहाँ प्राथमिक बस्ने सरलाई
0: हजुर धन्यवाद,
1: अनि जति पनि रेडियो चौतारी सुनेर बस्नु भएको सम्पूर्ण साथीहरूलाई, माया गरिदिनु भएको फोन गरिदिनु सम्पूर्ण साथीहरूलाई
0: हजुर हुन्छ। अहिलेलाई भनी छुटौँ है, हस् हुन्छ, नमस्ते बाबाई। हजुर उहाँ हुनुहुन्थ्यो रूपन्देहीबाट, धर्मेन्द्र हुनुहुन्थ्यो श्रोता मित्र। अब भने तपाईँहरूको पालो आइसकेको छ, 0665 81 83 डायल गर्दै गर्नुहोला। अहिलेलाई भने साङ्गीतिक सिली

0: टीवीएस परिवार बाट दशैं तिहार र छठको हार्दिक शुभकामना।
1: लमजुङको लागि सम्पर्क जीवन सहारा इन्टरप्राइजेज, एसिसहर नगरपालिका 8 जिंगे खोला, प्रभु बैंक अगाडि। मोबाइल नम्बर 9855445060, 9698146073 र 9921698010।
2: विश्व कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता। नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा पर्यटकीय गाउँ मिप्रा जाउँ, फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुद विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फका पुरस्कारहरू, प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाण पत्र,
3: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट गोलरक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, सेमी फाइनल दुई टिम नगद रु 10,000 प्रति टिम, दर्ता शुल्क 8,000+1,000।
2: महिला तर्फका पुरस्कारहरू, प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र,
3: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट गोलरक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र,
2: टीम दर्ता शुल्क 2,500+500, पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म, महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म, उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे।
3: खेलाडी संख्या 7+3 10 जना, पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ। यसपटक आफ्नो टीमको सहभागिता सुरक्षा क्षेत्र सुनिश्चित गर्नका लागि टिम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ। भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ। QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टिमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन। पहिलो दर्ता गर्ने टिमलाई प्राथमिकता दिइनेछ। त्यसैले आफ्नो टिमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9847680098, 9848522018, 9846348021 र 9745015083। खेल मैदान मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङ, आयोजक कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङ, प्रवर्धक मर्स्याङदी गाउँपालिकाको कार्यालय भुलभुले लमजुङ, सह प्रवर्धक मर्स्याङदी गाउँपालिका 4 को उडा कार्यालय ताघ्रिङ लमजुङ। खेलौ, रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरौ, मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ।

0: बुबा घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
1: किन चिन्ता गर्छ छोरी मायादेवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साटफेर तथा खरिद बिक्री पनि गरिन्छ।
0: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
1: बेसी सहरको त्रिवेणी टोलमा रहेको मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
0: अनि बुबा घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि?
1: डोको, थुन्से, नाङ्लो लगायत घरैसी सामग्री पनि पाइन्छ।
0: यस मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्लो आदि जस्ता घराइसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
1: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। मायादेवी भाँडा पसल विशेषा नगरपालिका साथ त्रिवेणी टोल छानीमा बैंक नजिकै। प्रोप्राइटर मायादेवी आचार्य। सम्पर्क नम्बर 9860-74-48-59 र 97464-40-765।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

हजुर, यो सुमधुर सांगीतिक कोशीली र व्यापारिक विश्राम पछि पुनः स्वागत छ श्रोता मित्र। यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि हामीसँग कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। आज भने हामी शनिबारी बसाईमा रहेका छौं। शनिबारी बसाईमा भने तपाईँको लागि भनेर गाउँ खाने प्रश्न लिएर आइसकेका छौं। यदि गाउँ खाने प्रश्नको उत्तर मिलाउन चाहनुहुन्छ भने 0665 183 डायल गर्न सक्नुहुनेछ। हामी फरक दिन फरक विषयवस्तुको साथमा उपस्थित हुने नै छौं। आइतबारको दिनमा भने तपाईँहरूको सम्झनाको चौतारीमा रहनेछौं। हामी तपाईँहरूको जीवनमा घटेको घटना बिर्सिन नसक्ने क्षण पुराना दिन र बाल्यकालको अवस्थालाई सम्झन सक्नुहुनेछ भने सोमबारको दिनमा भने हामी तपाईँहरूको प्रतिभाको खोजी गर्नेछौ। तपाईँहरूको भित्र के कस्ता प्रतिभाहरू लुकेर बसेका छन् त? गजल, मुक्त, कथा, कविता, गीत, जुनसुकै प्रतिभालाई पनि प्रस्फुटन गर्न सक्नुहुनेछ भने मंगलबारको दिनमा भने जुनसुकै नेपाली गीत पनि रोज्न सक्नुहुनेछ। बुधबारको दिनमा भने तपाईँहरूको घर परिवारबाट बाहिर रहनुभएको आफन्तजनहरू परदेशीहरूलाई सम्झन सक्नुहुनेछ भने बिहिबारको दिनमा भने तपाईँले आफ्नै आवाजमा गीत गाएर सुनाउन सक्नुहुनेछ। जुनसुकै गीत पनि गाउन सक्नुहुनेछ। शुक्रबारको दिनमा पनि तपाईँहरूले गीत रोज्न सक्नुहुनेछ। शनिबारको दिनमा भने गाउँ खाने प्रश्न लिएर आउनेछौ। यदि गाउँ खाने प्रश्नको उत्तर मिलाउन चाहनुहुन्छ भने 0665 183 डायल गरेर मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। हाम्रो यो चौतारी कल टाइममा फोन गर्नुहुने एकजना लक्की कलरलाई ग्रीनफिल्ड झोल मोमोबाट एक प्लेट झोल मोमो प्रदान गरिएको छ। तपाईँहरू पनि लक्की कलर बन्न चाहनुहुन्छ भने पक्कै पनि हामीसँग जोडिन सक्नुहुनेछ। 0665 181 183 डायल गर्न सक्नुहुनेछ र मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। यदि तपाईँहरूलाई कुनै पनि गीत सुन्न मन लागेको छ भने कमेन्ट मार्फत पनि हजुरहरूले गीत लेखेर पठाउन सक्नुहुनेछ। तर गीत लेखेर पठाउँदा अलिकति विचार गर्नुहोला। यदि तपाईँहरूले गायक गायिकाको नाम थाहा छ भने उहाँहरूको नाम पनि लेखेर पठाउनु भयो भने हामीलाई गीत खोज्नको लागि सहज हुनेछ। श्रोताबिनहरू, यदि फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0665 183 डायल गरेर मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। यदि फुर्सदमा हुनुहुन्छ भने तपाईँहरू हामीसँग जोडिन सक्नुहुनेछ। तपाईँहरूले हाम्रो यस चौतारी कल टाइमको कार्यक्रमलाई 91.4 MHz पनि सुन्न सक्नुहुनेछ। हाम्रो पात्र एप्सबाट पनि सुन्न सक्नुहुनेछ र रेडियो चौतारी 91.4 MHz फेसबुक पेज अफिसियल पेजबाट पनि लाइभ भइरहेको छ। तपाईँहरूले लाइभबाट पनि सुन्न सक्नुहुनेछ। तपाईँहरूलाई जुन चाहिँ माध्यमबाट सहज हुन्छ त्यही माध्यमबाट कार्यक्रम सुनेर साथ दिन पनि सक्नुहुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ भने 0665 181 183 डायल गरेर मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। श्रोताबिनहरू, कहाँ के गर्दै हुनुहुन्छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला, प्रशस्त मात्रामा पानी पिएर बस्नुहोला। मौसम चेन्ज हुन लागेको छ, तपाईँहरू आफ्नो स्वास्थ्यको विशेष गरी एकदमै बढी मात्रामा ख्याल गर्नुहोला। आफ्नो घर परिवार आफन्तजनहरूको पनि एकदमै ख्याल गरेर बस्नुहोला। श्रोताबिनहरू, तपाईँहरू यदि फुर्सदको समयमा हुनुहुन्छ, भर्खर मात्र हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0665 181 183 डायल गरेर मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। आज भने हामी शनिबारी बसाईमा रहेका छौँ। शनिबारी बसाईमा भने तपाईँहरूको लागि भनेर गाउँ खाने प्रश्न लिएर आइसकेका छौ। गाउँ खाने प्रश्नको उत्तर भने तपाईँहरू आफैले दिनुपर्ने हुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ, कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0665 181 183 डायल गरेर मिठा मिठा कुराकानीमा जोडिन सक्नुहुनेछ। यति बेला हामी सांगीतिक कोशीतर्फ लाग्छौ है त।

हजुरै समुद्र सांगीतिक कसिली पछि पुनः स्वागत छ श्रोता मित्र कहाँ के गर्दै हुनुहुन्छ यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि हामीसँग जोडिन सक्नुहुनेछ हामी फरक दिन फरक विषय वस्तुको साथमा उपस्थित हुने नै छौ आइतबारको दिनमा पनि हामी तपाईँहरूको सम्झनाको चौतारीमा रहनेछौ तपाईँहरूको जीवनमा घटेको घटना बिर्सिन नसक्ने क्षण पुराना दिन र बाल्यकालको अवस्थालाई सम्झिन सक्नुहुनेछ सोमबारको दिनमा पनि हामी तपाईँहरूको प्रतिभाको खोजी गर्नेछौ तपाईँहरूभित्र के कस्ता प्रतिभाहरू लुकेर बसेका छन् त गजल मुक्तक कथा कविता गीत हजुरहरूसँग जुन चाहिँ प्रतिभा छ त्यसैलाई प्रस्फुटन गर्न सक्नुहुनेछ भने मंगलबारको दिनमा भने तपाईँले जुनसुकै नेपाली गीतलाई पनि रोज्न सक्नुहुनेछ बुधबारको दिनमा भने तपाईँहरूको घर परिवारबाट बाहिर रहनुभएको आफन्तजन र परदेशीहरूलाई सम्झन सक्नुहुनेछ भने बिहिबारको दिनमा भने तपाईँले गीत गाएर सुनाउन सक्नुहुनेछ जुनसुकै गीत पनि गाउन सक्नुहुनेछ शुक्रबारको दिनमा भने तपाईँले फेरि पनि गीत रोज्न सक्नुहुनेछ गीत मार्फत आफ्नो साथीहरूलाई सम्झन समर्पण गर्न सक्नुहुनेछ आज भने हामी शनिबार बसाईमा रहेका छौ शनिबार बसाईमा भने तपाईँहरूको लागि भनेर गाउँ खाने प्रश्न लिएर आएका थियौं त्यसको उत्तर भने तपाईँहरू आफूले मिलाउन पर्ने हुनेछ श्रोता हामी छ अब भने हामीलाई समयले नेटवर्क काटिसकेको छ हामी कुनै पनि साथीहरूको कललाई लिन सक्दैनौ आज हामीलाई फोन गर्ने साथीहरू हुनुहुन्थ्यो दोर्दीबाट राम हुनुहुन्थ्यो नयाँ गाउँबाट श्यामप्रसाद हुनुहुन्थ्यो पाउँदीबाट लक्ष्मीप्रसाद मिश्र हुनुहुन्थ्यो खोटाङबाट सबिन र रूपन्देहीबाट धर्मेन्द्र हुनुहुन्थ्यो श्रोता मित्र ज जसले हामीलाई फोन सम्पर्क गर्नुभयो उहाँहरूलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु र हाम्रो फेसबुक लाइभमा कमेन्ट गर्नुभएको छ लक्ष्मीप्रसाद मिश्रले जय रेडियो चौतारी कुशल कार्यक्रम सञ्चालिका मिठो बोलीको धनी भगवती सुनारज्यू प्राविधिक ज्यू एवं सबै श्रोताज्यूहरूमा नमस्कार म पाउँदीबाट भन्नुभएको छ हजुरलाई पनि हाम्रो नमस्कार कार्यक्रममा सम्झिनु भयो फोन पनि गर्नुभयो कमेन्ट पनि गर्नुभयो हजुरलाई धेरै धेरै धन्यवाद छ राम पाण्डेले भन्नुभएको छ नमस्कार म पनि सुन्दैछु राम पाण्डे भन्नुभएको छ हजुरलाई पनि धेरै धेरै धन्यवाद नमस्कार छ रामजी घिमिरे हुनुहुन्छ बागमती प्रदेश तीनबाट सुन्दैछु नमस्कार भन्नुभएको छ हाम्रो पनि हजुरलाई नमस्कार यति टाढाबाट हामीलाई सम्झेर कार्यक्रम सुनिदिनु भयो कमेन्ट गरिदिनु भएर टेकु छेत्रीले भन्नुभएको छ हजुर नानी नमस्ते नमस्कार हजुरलाई आरामको कामनाको साथ सुन्दैछु म तनहुँबाट मौसमी अवस्था हल्का चिसो खुलेको छ रमाइलो छ अब बज्ने मिठो बाका हजुरलाई रेडियो अल फ्यामिलीलाई र सम्पूर्ण साथीहरूको लागि जय प्रोग्राम टक टाइम भन्नुभएको छ हजुर नमस्कार हजुरलाई पनि धेरै धेरै धन्यवाद कल गर्नुभएको छैन कल नगरे पनि हामीलाई कमेन्टमा एकदमै माया गरिदिनुहुन्छ सम्झिरहनुहुन्छ सधैँ यस्तै माया गरिरहनु होला जस्तै कमेन्ट गर्नुभयो फोन सम्पर्क गर्नुभयो सबैजनालाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु र हिजोको लक्की कलर को भन्नुभयो त कार्यक्रम सुन्दै हुनुहुन्छ भने पक्कै पनि हिजोको लक्की कलर को भन्नुभयो हजुरको मनमा पनि खुल्दुली खुल्दुली भइरहेको होला हिजोको लक्की कलर हुनुभएको छ सरस्वती बिका हुनुहुन्छ गाउँ भाचोकको यदि कार्यक्रम सुनिरहनु भएको छ भने हाम्रो रेडियो चौतारी 91.4 मेगाहर्जको सम्पर्कमा जोडिनु होला पनि भन्न चाहन्छु र प्राविधिक कक्षबाट साथ दिनुहुने सीतारामलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै कार्यक्रम प्रस्तुतामा भगवती पनि विदा हुन चाहन्छु रेडियो चौतारी 91.4 मेगाहर्ज सुन्दै गर्नुहोला नमस्कार

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ साम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्चङ्ती गाउँपालिका 1 र 2 पोचोङको घन पोखरा लम्जुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्जुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98465-56604।
3: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
2: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: भावपूर्ण श्रद्धांजलि हमारा प्रात स्मरणीय बेसी शहर नगरपालिका साथ भलुआटार निवासी बामदेव पौडेल को 73 वर्ष को उमेर में मेटी 2083 साल असोज 14 गते बुधवार का दिन असामयिक निधन भएकोमा भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। श्रीमती माया देवी पौडेल, छोरा बुहारी विश्व पौडेल र रीता पौडेल, छोरी ज्वाइँहरू इन्द्र सुवेदी र लवहरी सुवेदी, शोभा अधिकारी र पदम अधिकारी, प्रतीक्षा सुवेदी र सन्तोष सुवेदी, नाति नातिनी बुहारी विशाल पौडेल र शीतल पौडेल, नातिनी ज्वाइँ नाति अमृता अधिकारी र प्रकाश अधिकारी, नातिहरू नयन आदित्य पवन, नातिनीहरू आरजू अदिति, पलातिनीहरू आर्य र आज्ञा, भाउजू चीजा माया पौडेल, दाजु भाउजू पदम प्रसाद पौडेल र हरिमाया पौडेल, भाई बुहारी कृष्ण प्रसाद पौडेल र हरिमाया पौडेल, यादव पौडेल र चीजा पौडेल, खडानन्द पौडेल र देवी पौडेल एवं समस्त पौडेल परिवार बेसी शहर नगरपालिका साथ भलुवाटार लमसुङ।
1: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
2: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
1: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
2: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी शहर नगरपालिका साथ मनाङ्गे चौतारा लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
3: अहिले मध्याह्नको 12 बज्यो।
4: शान्ति र विकासका लागि हाम्रो आवाज
5: Studio far, far away.
4: Radio, Chautari, Chautari. Radio, Chautari. Radio, Chautari, 91.4 MHz.
6: दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अवरूद्ध पृथ्वी राजमार्गको गलौदीमा भित्तातर्फको भाग काटिँदै बेलुकासम्म खुलाउने तयारी। लेदो र गेग्रानले अवरूद्ध बीपी राजमार्ग दुईतर्फी खुल्यो। इन्टरनेट सेवाको शुल्क नबढ़ेको दूरसंचार प्राधिकरणको भनाई। नियम विपरीत गतिविधि गरे कार्यवाही गर्ने चेतावनी। आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै विपद तथा द्वन्द प्रभावित समुदायमा मानसिक स्वास्थ्य समस्या चुनौतीपूर्ण। भारतमा सीजेपीको आह्वानमा प्रदर्शन। नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कड़ा। 250 भन्दा धेरै रेल सेवाहरू अब रद्द। र पारा एसियाडमा सहभागी हुने नेपाली टोलीको विदाई। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा भासिएको सड़क खण्डमा ब्याक कटिङ अर्थात भित्तातर्फको भाग काट्ने काम अहिले भइरहेको छ। आज बिहानदेखि निरन्तर भित्तो काट्ने काम भइरहेको र कुनै अवरोध नआए आज बेलुकासम्म सड़क पूर्ण रूपमा खोल्ने सड़क विभागले जनाएको छ। गलौदीमा नदीतर्फ त्रिशुलीले कटान गर्दा सड़क भासिएको हो। गलौदीमा हिजो बेलुकादेखि सड़क अवरूद्ध छ। सड़क अवरूद्ध हुँदा दशैंमा घर हिँडेका यात्रुहरू अलपत्र परेका छन्। पृथ्वी राजमार्ग भएर दैनिक 15,000 भन्दा धेरै गाड़ी ओहोर दोहोर गर्छन्। दशैंका बेला यो भन्दा पनि तेब्बर संख्यामा गाड़ी ओहोर दोहोर गर्ने गरेका प्रहरीको भनाई छ। यसअघि भदौ 14 भोटेकोशीको बाढ़ीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्णवीर खण्ड भासिएको थियो। भासिएको सड़क 18 दिनपछि सञ्चालनमा आएको थियो। यसअघि असोज पहिलो हप्ताको बाढ़ी पहिरोको कारण पनि झण्डै 5 दिन सड़क अवरूद्ध भएको थियो। यसैबीच बीपी राजमार्गको काभ्रे खण्डमा अहिले दुईतर्फी नै गाड़ी चलिरहेका छन्। काभ्रेको रोशी गाउँपालिका 9 पिन्थली बेसी र नार्केमा लेदो तथा गेग्रानले बीपी राजमार्ग अवरूद्ध भएको थियो। गैराती परेको पानीले रोशी खोलामा लेदो र गेग्रान थुप्रिएको थियो। बिहान एकतर्फी खुलाएको सड़क अहिले दुईतर्फी नै खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। पार्टीको 15 महाधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो। अघि बिहान सकिएको मतगणनामा थापाले 6,584 मत प्राप्त गर्नुभएको छ। सभापतिका अर्का उम्मेद्वार श्यामकृष्ण खड्गेले 375 मत प्राप्त गर्नुभयो। खड्गेले 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित थापालाई बधाई दिँदै पार्टीभित्र एकता कायम गर्न र फरक मत राख्ने सबैलाई समेटेर अघि बढ़न आग्रह गर्नुभएको छ। बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्दै पार्टीको एकता, आपसी सम्बन्ध र सहकार्यलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभएको छ। अरू पदाधिकारीहरूको मतगणना बाँकी छ। सभापति बाहेकका पदाधिकारीको मतगणना आज दिउँसोदेखि गर्ने तयारी छ। विभिन्न 231 पदका लागि 811 जनाले उम्मेद्वारी दिएका छन्। यसमध्ये वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतितर्फ पुष्पा भूषाल र काठमाडौँ उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान साक्य भने निर्विरोध यसअघि नै भइसक्नु भएको छ। नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको जनाएको छ। स्वीकृत दरभन्दा बढ़ी शुल्क लिने तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने सेवा प्रदायकमाथि कार्यवाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ। इन्टरनेट सेवाको शुल्क बढ़ेको भन्दै आएका समाचारप्रति ध्यान आकर्षण भएको जनाउँदै प्राधिकरणले हालै इन्टरनेट तथा ईमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त नभएको र आफूले पनि शुल्क बढ़ाउन स्वीकृति नदिएको जनाएको हो। प्राधिकरणले दूरसंचार सेवा प्रदायक सेवा उपलब्ध गराए बापत लिने शुल्क उचित र मुनासिब हुनुपर्ने उल्लेख गरेको छ। साथै तोकेको निर्देशिका बमोजिम शुल्क निर्धारण गरी लागू हुने मिति समेत उल्लेख गरेर कम्तीमा 3 महिना अघि स्वीकृतिका लागि पेश गर्नुपर्ने प्रावधान प्राधिकरणले स्मरण गराएको छ। प्राधिकरणबाट स्वीकृत शुल्क दर सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने, स्वीकृत दरभन्दा बढ़ी शुल्क लिन, पूर्व स्वीकृति बिना शुल्क वृद्धि गर्न तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्न नपाइने वैधानिक व्यवस्थाबारे सचेत गराउँदै संचार प्राधिकरणले नियम विपरीत गतिविधि गरेमा दूरसंचार ऐन तथा नियमावली बमोजिम सेवा प्रदायकमाथि कार्यवाही गरिने चेतावनी दिएको छ। अनुभवहरूको सुनवाई, वास्तविक आवाज, वास्तविक परिवर्तन भन्ने नाराका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि मनाइँदैछ। मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने र सबैका लागि मानसिक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। सन् 1992 मनाउन थालिएको विश्व मानसिक स्वास्थ्य दिवसले मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण रहेको सन्देश प्रवाह गर्दै आएको छ। मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ भन्ने सन्देश प्रवाह गर्न विश्व संगठनले सदस्य देशहरू सबैसँग आग्रह गरेको छ। प्राकृतिक प्रकोप, द्वन्द र सार्वजनिक स्वास्थ्य आपतकाल जस्ता संकटमा परेकालाई मनोसामाजिक परामर्श दिन तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा विश्व स्वास्थ्य संगठनले जोड़ दिएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा इजरायल ठगी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्यकी उम्मेद्वार खड्का पक्राउ, राष्ट्रिय लोक तथा दोहरीगीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333-493-555।
5: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले अवरुद्ध पृथ्वी राजमार्गको गलौदीमा भित्तातर्फको भाग काटिँदै बेलुकासम्म खुलाउने तयारी। लेदो र गेग्रानले अवरुद्ध बीपी राजमार्ग दुईतर्फी खुल्यो। इन्टरनेट सेवाको शुल्क नबढ़ेको दूरसंचार प्राधिकरणको भनाई लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नेपाली कांग्रेसको 15 महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेद्वार विनिता खड्गालाई पक्राउ गरेको छ। खड्गाले इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको पाइएपछि पक्राउ गरिएको सीआईबीले जनाएको छ। ठगी प्रकरणमा खड्गाको समेत संलग्नता देखिएपछि पक्राउ गरी अनुसन्धान थालेको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जवहराले जानकारी दिनुभयो। प्रहरीका अनुसार वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा यसअघि पक्राउ परेका रामेछापका भरत चौलागाई मार्फत खड्गाको नाम समेत अनुसन्धानमा जोड़िएको थियो। सीआईबीले दोलखाकी 32 वर्षीय बालिका शिवाकोटी र रामेछापका 51 वर्षीय चौलागाईलाई यसअघि नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ। पक्राउ परेकाहरूमाथि इजरायल पठाइदिने भन्दै 2,50,00,000 रूपियाँ ठगी गरेको आरोप छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नवौ महाधिवेशनले गायक पशुपति शर्मालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। शर्मा यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो। त्यसै गरी महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित भएको प्रतिष्ठानको नवौ महाधिवेशन निर्वाचन समितिका संयोजक अधिवक्ता राधाकृष्ण पाठकले जानकारी दिनुभयो। महोत्तरीको बर्दीवासदिन गौरी डाँडामा अस्ति बिहिबार मधेस प्रदेश सभाका सभामुख रामाशिष यादवले महाधिवेशन उद्घाटन गर्नुभएको थियो। प्रतिष्ठानमा 38 पदाधिकारी र 37 सदस्य सहित 75 सदस्य केन्द्रीय समिति रहने व्यवस्था छ। सर्वसम्मत भएका र हिजो भएको मतदानबाट विजयी हुनेहरूको घोषणा सहित आज महाधिवेशन समापन हुँदैछ। अब विदेशको खबर। भारतमा ककरोच जनता पार्टी सीजेपीको आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै अहिले वृहत प्रदर्शन शुरू भएको छ। यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा यसअघि हिजोदेखि नै 20,000 भन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको थियो। आज बिहान प्रहरीले युट्युबर ध्रुव राठीसहित 600 भन्दा धेरै समर्थकलाई पक्राउ गरेको बीबीसी हिन्दीले जनाएको छ। प्रदर्शन अघि नयाँ दिल्ली र हजरत निजामुद्दीन स्टेशनबाट आउजाउ गर्ने 250 भन्दा धेरै रेल सेवाहरू पनि रद्द गरिएको छ। प्रदर्शन अघि शहरका प्रमुख सड़कमा अवरोधक राखिएको र जन्तर मन्तरमा आवागमन रोकिएको भारतीय संचार माध्यमले जनाएका छन्। प्रहरीले र्याली गर्न अनुमति दिएको छैन। सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै दिल्लीमा जनपरिचालन कार्यक्रम आयोजना गर्दै जन्तर मन्तरसम्म मार्च पासको आह्वान गरेको हो। अब खेल खबर। जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको विदाई गरिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र मेहता र राखेपकी सदस्य मोनालिसा खम्बुले टोलीलाई सफलताको शुभकामनासहित विदाई गर्नुभयो। जापानको आइचिन आयोगमा आउँदो कार्तिक 1-7 गते अर्थात अक्टोबर 18-24 तारीकसम्म हुने 5 पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न 8 खेलमा 19 खेलाड़ी सहभागी हुँदैछन्। नेपाल पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ। यसअघिको 4 संस्करणमा नेपालले एउटा पदक जितेको छ। तेक्वान्दोकी पलेसा गोवर्धनले चीनको हान्जाउमा भएको 4 संस्करणमा कास्य जितेकी थिइन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। अवरूद्ध पृथ्वी राजमार्गको गलौदीमा भित्तातर्फको भाग काटिँदै बेलुकासम्म खुलाउने तयारी। लेदवारा के ग्रानले अवरूद्ध बीपी राजमार्ग दुईतर्फी खुल्यो। इन्टरनेट सेवाको शुल्क नबढ़ेको दूरसंचार प्राधिकरणको भनाई। नियम विपरीत गतिविधि गरे कार्यवाही गर्ने चेतावनी। आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै विपद तथा द्वन्द प्रभावित समुदायमा मानसिक स्वास्थ्य समस्या चुनौतीपूर्ण। भारतमा सीजेपीको आह्वानमा प्रदर्शन। नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कड़ा। 250 भन्दा धेरै रेल सेवाहरू रद्द। र पारा एसियाडमा सहभागी हुने नेपाली टोलीको विदाई। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: तिम्रो बेसी शहरमा स्पेशल मोमो खाने ठाउँ छैन के हो बहिनी?
2: मेरो दाईलाई बेसी शहरको बारेमा केही नै थाहा हुन्न है। लमजुङ जिल्लाकै टप मोमो ग्रिनफिल्ड झोल मोमोको बारेमा सुन्नु भएको छैन तपाईँले?
1: बेसी शहरमा पनि झोल मोमो पाइन्छ र भने?
2: बेसी शहरको 13 ओह्रालोमा रहेको ग्रिनफिल्ड झोल मोमोमा स्पेशल झोल मोमो पाइन्छ नि, तपाईँलाई मन पर्ने काठमाडौँकै स्वादमा पाइन्छ है दाई।
1: कस्तो कस्तो मोमो पाइन्छ नि नानी त्यहाँ?
2: त्यहाँ त बफ, चिकन, भेज अनि पनिर मोमो पनि पाइन्छ नि दाई।
1: ल उसो भए दाजु बहिनी मिलेर लागौ ग्रिनफिल्ड झोल मोमोतिर।
3: हजुर, हामी कहाँ स्वादिलो र स्वास्थ्यकर बफ, चिकन, भेज र पनिर मोमो पाइन्छ। ग्रिनफिल्ड झोल मोमो बेसी सर आर सेरा ओह्रालो लमजुङ, प्रोपाइटर अर्जुन राणाबाट। सम्पर्क फोन नम्बर 9856040850। सम्पर्क फोन नम्बर 9856040850।
4: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई आज?
5: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
4: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
5: चिन्तै नगर्नुहोस् न बुढा, बेसी सहरको नारायणस्थान चौकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
6: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायणस्थानमा शाखा रहेको दिपा सुन्चादी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
7: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
5: सम्पर्क फोन नम्बर 9816085520, 9806066162 र 0665231381। दिपा सुन्चादी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लमजुङ।
8: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
9: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
8: अब के गर्नुहुन्छ त दाई?
9: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लाइसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु, दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ, पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
8: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथेँ, यसको कुरा यादै भएन।
10: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 9856045401 र 9826173779।
11: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ केन्द्रहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9845 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालकोट कस्तुरी टोल चितवन।
2: बुढा ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
12: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
2: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
13: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
2: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 13 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
13: सम्पर्क नम्बर 9842618202 र 9840319799।
2: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 13 लमजुङ।
13: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
14: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
12: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
14: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनसादी पसल जाने। सुनसादी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनसादी पसल हो त।
15: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
13: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ, प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 0665202009 र मोबाइल नम्बर 9846058565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: नेटवर्किंग आईटी समाधान चाहिएको थियो, त्यसैको लागि कहाँ जाने होला? केही मेलो मेसै पाइन।
1: ल, यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस शहरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98 5 60 45 7 83, स्थान लुम्बिनी कम्प्युटर बेस्ट सहर लमजुङ।

0: यस परिवारबाट दशैं तिहार र छठको हार्दिक शुभकामना।
1: लमजुङको लागि सम्पर्क जीवन सहारा इन्टरप्राइजेज, एसी सहर नगरपालिका 8 जिंगे खोला, प्रभु बैंक अगाडि। मोबाइल नम्बर 9855445060, 9698146073 र 9821689810।
2: अर्जुन यार, मिठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते फकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वाह, कफी मात्रै कि खाना खाजा पनि छ। फकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
3: नमस्ते फकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, फकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
4: प्रोप्राइटर टेकजङ गुरु। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 9841680025।
5: ओहो हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
6: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
5: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
7: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0663520227, मोबाइल नम्बर 9842649129 र 9841652091।
8: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक

0: भएका नयाँ तथा पुराना रोगहरू बाक, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ साम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्ने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्ने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेवरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्चन्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्सुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98467-56604।
2: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
1: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: भावपूर्ण श्रद्धांजलि हमारा प्रात स्मरणीय बेसी शहर नगर पालिक साथ भलुआटार निवासी बामदेव पौडेल को 73 वर्ष को उमेर में मिटी 2083 साल असोज 14 गते बुधवार का दिन असामयिक निधन भएकोमा भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौं। श्रीमती माया देवी पौडेल छोरा बुहारी विश्व पौडेल र रीता पौडेल छोरी ज्वाइँहरू इन्द्र सुवेदी र लवहरी सुवेदी शोभा अधिकारी र पदम अधिकारी प्रतीक्षा सुवेदी र सन्तोष सुवेदी नाती नातिनी बुहारी विशाल पौडेल र शीतल पौडेल नातिनी ज्वाइँ नाती अमृता अधिकारी र प्रकाश अधिकारी नातिहरू नयन आदित्य पवन नातिनीहरू आरजु अदिति पलातिनीहरू आर्य र आज्ञा भाउजू चीजा माया पौडेल दाजु भाउजू पदम प्रसाद पौडेल र हरिमाया पौडेल भाई बुहारी कृष्ण प्रसाद पौडेल र हरिमाया पौडेल यादव पौडेल र चीजा पौडेल खडानन्द पौडेल र देवी पौडेल एवं समस्त पौडेल परिवार बेसी शहर नगरपालिका साथ भलुवाटार लमजुङ। सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्णखोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: 20 कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा पर्यटकीय गाउँ मिप्रा झाउ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङको 20 वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुद विकास युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाण पत्र
1: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोलरक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र सेमी फाइनल दुई टिम नगद रु 10,000 प्रति टिम दर्ता शुल्क 8,000+1,000
0: महिला तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र
1: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोलरक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र
0: टीम दर्ता शुल्क 2,500+500 पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे
1: खेलाडी संख्या 7+3 10 जना पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ एक पटक आफ्नो टीमको सहभागिता सुरक्षा क्षेत्र सुनिश्चित गर्नका लागि टिम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टिमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन पहिलो दर्ता गर्ने टिमलाई प्राथमिकता दिइनेछ त्यसैले आफ्नो टिमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98467-8098 98458-2018 98463-34821 र 97475-1083 खेल मैदान मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङ आयोजक कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङ प्रवर्धक मर्स्याङदी गाउँपालिकाको कार्यालय भुलभुले लमजुङ सह प्रवर्धक मर्स्याङदी गाउँपालिका 4 को उडा कार्यालय ताघ्रिङ लमजुङ खेलौ रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरौ मिप्रा जाउ फुटबल प्रतियोगितामा रमाऊ
2: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने जहिल्यै बिरामी भएर केही मेलो मिसै भइदिनु
3: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
2: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
3: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
4: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 98465-64093
5: दाई पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे
6: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी
5: अब के गर्नुहुन्छ त दाई
6: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी जाँगर हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु
5: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे यसको कुरा यादै भएन
4: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर बुङ्गुरको दाना बुङ्गुरका पाठापाठी ढुटो आदि पाइन्छ यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ नोट यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओह्रालो लमजुङ प्रोपाइटर शरद बराल सम्पर्क नम्बर 9856045401 र 9826173799
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

सिन्दूर चुरा पोते गहनामा नहुने रहेछ माया। माया त मनमा अनि भावनामा हुँदो रहेछ। जसको हातको सिन्दूरलाई उसको माया पाउन सकिन, जसको माया पाए उसको हातको सिन्दूर लाउन सकिन। मलाई लाग्छ मेरो जीवन व्यर्थ छ, मायाको अर्थ नै हरायो जीवनबाट।

0: ए मास्टर साहब कतै हिँड्नु भएको एउटा सल्लाह गर्नु थियो यता आइदिनुहोस् त
1: ल ल आए बहिनी किन होला
0: सुन्नु न एउटा फलामको ट्रस हालेर घर बनाउनु भनेको कहाँ जाने होला
1: चिन्तै नगर न बहिनी भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले व्यस्तको झिम खोलामा नन्दस लाइस खोल्नु भएको छ ल आजै जाउँ म पनि जस्ता बाटो ल्याउनु छ
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिङ जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ
2: प्रोपाइटर अमृत श्रेष्ठ बेचीसहर नगरपालिका 8 झिङ्गेखोला पुन्चोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 9856046257 र 9840067787
3: ए दिदी बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको
4: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि कुखुराको दाना सकियो
3: त्यहाँ त ब्रोइलर कुखुरा सल्ला अन्डा र ताजा मासु पनि पाइन्छ रे
4: हो नि होलसेल र खुद्रा मूल्यमा पाइन्छ होम डेलिभरी सेवा पनि छ
3: ल त म पनि त्यतै जाने भए
5: बुढा थोकी ब्रदर सप्लायर स्टुडी बारमा ब्रोइलर कुखुरा दाना चल्ला अन्डा ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ बुढा थोकी ब्रदर सप्लायर सुन्दर बजार नगरपालिका 9 स्टुडी बार लमजुङ प्रोपाइटर हरिकृष्ण बुढा थोकी
6: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863652615 नोट हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ
7: गुणस्तरीय उत्पादन भरपर्दो सेवा
0: दाईको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दो छैन बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई
8: ए बहिनी त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर
0: कहाँ जाने नि तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई
8: कहाँ छ यो दोस्ती हेयर कटिङ खुबै तारिफ गर्छिन् त मेरी बहिनी
0: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ
9: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने मिलाउने धुने स्टाइलिङ गर्ने कपाल कलर गर्ने कपाल हाइलाइट गर्ने स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ प्रोपाइटर मिलन कुमार बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847447245
10: दोस्ती हेयर कटिङ तपाईँको स्टाइल हाम्रो दोस्ती
11: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
12: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
11: अब जापान ट्राई होइन स्योर गरौं
12: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
11: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
12: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
11: प्रबन्धक निर्देशक कर्म गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेचेसहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
12: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 9856602900
7: किसानको मेहनत उपभोक्ताको भरोसा दशैं लक्षित कृषि तथा पशु हाट बजार यसपालिको दशैंमा स्थानीय उत्पादन स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिउँ
5: खरसाङदी गाउँपालिकाको प्रवर्धनमा कृषि तथा पशु हाट बजार संचालक समितिद्वारा आयोजित दशैं लक्षित कृषि तथा पशु हाट बजार यही असोज 27 गतेदेखि 29 गतेसम्म सञ्चालन हुँदैछ। आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी, फलफूल, खसी, बोका, भेडा, कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
7: हाट बजारमा के के पाइन्छ? ताजा तरकारी तथा फलफूल, खसी बोका, भेडा कुखुरा लगायत पशु पक्षी, स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज, किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबार,
5: किसानका लागि विशेष प्रोत्साहन, हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी बोका भेडा र कुखुरा लगायतका पशु पक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्यको समेत व्यवस्था गरिएको छ।
7: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन आफ्नै गाउँका किसानले उत्पादन गरेको वस्तु किनौ, स्थानीय उत्पादनको प्रयोग बढाऊ, किसानलाई हौसला र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं।
5: मिति 2083 असोज 27 गतेदेखि 29 गतेसम्म। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
7: स्थान मर्सेङ्गी गाउँपालिका वडा नम्बर 3 खुदी स्थित कृषि तथा पशु सेवा केन्द्र परिसर, प्रबन्धक मर्सेङ्गी गाउँपालिकाको कार्यालय भुलभुले लमजुङ, आयोजक कृषि तथा पशु हाट बजार सञ्चालक समिति।
5: थप जानकारीका लागि 98 560 45 650 र 98 560 79 340।

0: साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र हँ?
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदै छ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोपाइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0665420435, 0665420475, मोबाइल नम्बर 9856745।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
4: ओइ हेर्न, त्यो परबाट आउने समीर नै होइन र भने? बडो ह्यान्डसम देखिया छ त यार। होइन केटोलाई कोट पाइटले त सुहाउँदो रहेछ।
5: होइन है केटा, के को खास कुस हो? यो गोपाल टेलर्समा बनाएको कोट पाइन्ट पो हो त यार, दामी नदेखिने त कुरै भएन नि।
6: त्यही त नि, अस्ति भर्खर मेरो पनि क्याम्पसको ड्रेस त्यही त सिलाएको हो।
4: ए त्यसो भए यसपालि मङ्सिरा दाईको बिहेमा कोट प्यान्ट कहाँ सिलाउने भनिरहेको थिएँ, अब त न्यू गोपाल टेलर्समै सिलाइन्छ नि।
2: हजुर, हामी कहाँ सुपथ मूल्यमा उच्च स्तरीय कपडाहरूका साथै तपाईँको रोजाई र आकर्षक डिजाइन अनुसार उत्कृष्ट सिलाई गरिन्छ। डिजाइन आफ्नै रोजाईको सिलाई गोपाल टेलर्सको। गोपाल टेलर्सको विवाह होस्, चाड पर्व होस् वा दैनिक पहिरन, तपाईँको व्यक्तित्व सुहाउने आकर्षक डिजाइनका लागि सम्झनुहोस् न्यू गोपाल टेलर्स। प्रोप्राइटर गोपाल परियार। न्यू गोपाल टेलर्स, बेसी सहर 2, त्रिवेणी टोल, लमजुङ। सम्पर्क फोन नम्बर 0665203040, 98460743063 र 98461186608।
7: नाति, ए नाति, यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
8: खै हजुर बुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पायो त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है। कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन्, बरु भन्नुहोस् न हजुर बुबा, बेसी सहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
7: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी सहरको दनाई फाँटमा कर्पूरेश्वर फर्निचर छँदैछ नि।
8: कर्पूरेश्वर फर्निचर, के पाइन्छ त्यहाँ?
7: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
9: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ब्याग साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: कर्पूरेश्वर सिसा पसल, बेसी सहर नगरपालिका 8, सेरा चोक, लमजुङ। प्रोप्राइटर राजकुमार अधिकारी। सम्पर्क फोन नम्बर 0665205022, मोबाइल नम्बर 98650567719।
9: सम्झनुहोस् हाम्रै कर्पूरेश्वर फर्निचर।
6: बुबा, घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
7: किन चिन्ता गर्छे छोरी मायादेवी भाँडा पसलमा जाने नि त्यहाँ त पुराना भाँडाकुँडा साटफेर तथा खरिद बिक्री पनि गरिन्छ
10: ए त्यो भाँडा पसल चाहिँ कहाँनिर छ
7: बेसी सहरको त्रिवेणी टोलमा रहेको मायादेवी भाँडा पसलमा तामा पित्तल चरेस फलाम प्लास्टिक स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ
10: अनि बुबा घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि
7: डोको थुन्से नाङ्लो लगाएर घरैसी सामग्री पनि पाइन्छ
10: यस मायादेवी भाँडा पसलमा तामा पित्तल चरेस फलाम प्लास्टिक स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको थुन्से नाङ्लो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ घरमा थन्किएर बसेका तामा पित्तल चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ
7: नोट दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ मायादेवी भाँडा पसल विश्व नगरपालिका साथ त्रिवेणी टोल सानीमा बैंक नजिकै प्रोप्राइटर मायादेवी आचार्य सम्पर्क नम्बर 9860744459 र 9704640765
11: आइसा के गर्दैछौ तिमी
12: ए रिता तिमी पो म त टिभी हेर्दैछु
11: वाउ यति राम्रो फर्निचर कहाँबाट ल्याएको नि
12: यहाँ नजिकै छ नि त भीमसेन स्थान चोकदेखि विद्या विकास जाने बाटोमा मोडर्न फर्निचर उद्योग के त्यही बाटो ल्याएको हो अझै आउ त किचन
7: 4059 र 9704640765
11: आइसा

0: खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईहरुकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठीक नभएका नयाँ तथा पुराना रोगहरू बाथ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: ओहो हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेन्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायणस्थान चौक लमजुङ। सम्पर्क फोन नम्बर 0 66 520 227 मोबाइल नम्बर 9842149129 र 9841520091।
0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईहरुकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठीक नभएका नयाँ तथा पुराना रोगहरू बाथ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
5: हार्दिक निमन्त्रणा हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ साम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी श्रद्धालु भक्तजन जनप्रतिनिधि बुद्धिजीवी शुभचिन्तक तथा गाउँवासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति समय र स्थानमा सञ्चालन हुने विवरण जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
3: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्चन्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्सुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 9841061454 घन पोखरा लामा परिवार।

0: नित्य डम्बर गुरुङ कर्म 98 4 67 56 6 4।
1: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
0: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

भावपूर्ण श्रद्धांजलि हमारा प्रात स्मरणीय बेसी शहर नगर पालिक साथ भलुआटार निवासी बामदेव पौडेल को 73 वर्ष को उमेर में मेती 2083 साल असोज 14 गते बुधवार का दिन असामयिक निधन भएकोमा भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौं। श्रीमती माया देवी पौडेल, छोरा बुहारी विश्व पौडेल र रीता पौडेल, छोरी जयहरू इन्द्र सुवेदी र लवहरी सुवेदी, शोभा अधिकारी र पदम अधिकारी प्रतीक्षा सुवेदी र सन्तोष सुवेदी, नाती नातिनी बुहारी विशाल पौडेल र शीतल पौडेल, नातिनी ज्वाइ नाती अमृता अधिकारी र प्रकाश अधिकारी, नातिहरू नयन आदित्य पवन, नातिनीहरू आरजू अदिति, पलातिनीहरू आर्य र आज्ञा, भाउजू चीजा माया पौडेल, दाजु भाउजू पदम प्रसाद पौडेल र हरिमाया पौडेल, भाई बुहारी कृष्ण प्रसाद पौडेल र हरिमाया पौडेल, यादव पौडेल र चीजा पौडेल, खडानन्द पौडेल र देवी पौडेल एवं समस्त पौडेल परिवार बेसी शहर नगरपालिका साथ भलुवाटार लम्सुङ।

0: इस परिवार बाट दशैं तिहार र छठको हार्दिक शुभकामना।
1: लमजुङको लागि सम्पर्क जीवन सहारा इन्टरप्राइजेज, शिशहर नगरपालिका 8 जिङ्गे खोला, प्रभु ब्याङ्क अगाडि। मोबाइल नम्बर 98565450 98694673 र 98261980810।
2: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्णखोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ।
0: किसानको मेहनत, उपभोक्ताको भरोसा, दशैं लक्षित कृषि तथा पशु हाट बजार। यसपालिको दशैंमा स्थानीय उत्पादन, स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिउँ।
2: मर्स्याङ्दी गाउँपालिकाको प्रवर्धनमा कृषि तथा पशु हाट बजार सञ्चालक समितिद्वारा आयोजित दशैं लक्षित कृषि तथा पशु हाट बजार यही असोज 27 गतेदेखि 29 गतेसम्म सञ्चालन हुँदैछ। आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी, फलफूल, खसी, बोका, भेडा, कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
0: हाट बजारमा के के पाइन्छ? ताजा तरकारी तथा फलफूल, खसी बोका, भेडा कुखुरा लगायत पशु पक्षी, स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज, किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबार।
2: किसानका लागि विशेष प्रोत्साहन, हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी बोका, भेडा र कुखुरा लगायतका पशु पक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्यको समेत व्यवस्था गरिएको छ।
0: यसपटकको दशैंमा बाहिरबाट मात्र होइन, आफ्नै गाउँका किसानले उत्पादन गरेको वस्तु किनौ, स्थानीय उत्पादनको प्रयोग बढाऊ, किसानलाई हौसला र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं।
2: मिति 2083 असोज 27 गतेदेखि 29 गतेसम्म। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
0: स्थान मर्स्याङ्दी गाउँपालिका वडा नम्बर 3 खुदी स्थित कृषि तथा पशु सेवा केन्द्र परिसर। प्रबन्धक मर्स्याङ्दी गाउँपालिकाको कार्यालय भुलभुले लमजुङ। आयोजक कृषि तथा पशु हाट बजार सञ्चालक समिति।
2: थप जानकारीका लागि 98565450 र 98569340। विष्णु कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता। नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा पर्यटकीय गाउँ निप्रा जाउँ, फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङ्दी गाउँपालिका 4 निप्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागिएको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुद विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फ का पुरस्कार प्रथम पुरस्कार नगद रू 115,015 कप मेडल र प्रमाण पत्र
3: द्वितीय पुरस्कार नगद रू 75,075 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रू 2,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खिलाड़ी नगद रू 2,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोल रक्षक नगद रू 2,000 ट्रफी र प्रमाण पत्र सेमी फाइनल दुई टीम नगद रू 10,000 प्रति टीम दर्ता शुल्क 8,000 प्लस 1,000
2: महिला तर्फ का पुरस्कारहरू प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र
3: द्वितीय पुरस्कार नगद रू 12,012 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रू 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खिलाड़ी नगद रू 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोल रक्षक नगद रू 1,000 ट्रफी र प्रमाण पत्र
2: टीम दर्ता शुल्क 2,500 प्लस 500 पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे
3: खेलाड़ी संख्या 7 प्लस 3 10 जना पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ यस पटक आफ्नो टीमको सहभागिता सुरक्षित क्षेत्र सुनिश्चित गर्नका लागि टीम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको क्यूआर स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ क्यूआर मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टीमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन पहिलो दर्ता गर्ने टीमलाई प्राथमिकता दिइनेछ त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98467800 98458202018 98466348121 र 97475015083 खेल मैदान मर्स्याङ्दी गाउँपालिका 4 मिप्रा लम्सुङ आयोजक कन्या देवी क्लब मर्स्याङ्दी गाउँपालिका 4 मिप्रा लम्सुङ प्रवर्धक मर्स्याङ्दी गाउँपालिकाको कार्यालय भुलभुले लम्सुङ सह प्रवर्धक मर्स्याङ्दी गाउँपालिका 4 को उडा कार्यालय ताघ्रिङ लम्सुङ खेलौ रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरौ मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ फुटबल प्रतियोगितामा रमाऊ
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज
5: अहिले दिउँसोको 2 बज्यो

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautari.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेज मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 2 बजेको चौतारी खबरमा स्वागत छ। समाचार शुरू गरौं। राष्ट्रिय परिचय पत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतले आदेश दिएको प्रसंगबाट सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजातको आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले हिजो राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वञ्चित नागरिकलाई वैकल्पिक व्यवस्था गर्न आदेश दिएको हो। अदालतले दुई चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा प्रवाह गर्न भनेको छ। आदेशमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त नभएसम्म अन्य परिचय खुल्ने कागजातको आधारमा बैंकिङ सेवा उपलब्ध गराउन भनिएको छ। अधिवक्ता सरिता अधिकारीले दायर गर्नुभएको रिटमा सुनवाई भएको हो। रिटमा बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान केवाईसी विवरण अध्यावधि गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्थाले सर्वसाधारणलाई समस्या पारेको उल्लेख गरिएको थियो। लमजुङको मर्स्याङदी गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालय, बाल विकास केन्द्र र सामुदायिक सिकाई केन्द्रका कार्यरत शिक्षक र विद्यालय कर्मचारीले बाढ़ी पीड़ितको राहत तथा पुनर्स्थापनाका लागि 21,02,866 रूपियाँ सहयोग गरेका छन्। गत भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावितका लागि शिक्षक र विद्यालय कर्मचारीको प्रथम त्रैमासिक तलब, चाडपर्व खर्च र प्रोत्साहन भत्ताबाट रकम कटी गरेर सहयोग गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख वसन्त भरवालले जानकारी दिनुभयो। उहाँका अनुसार शिक्षक र विद्यालय कर्मचारीले संघीय र गाउँपालिका दुवै स्रोतबाट पाउने तलब तथा भत्ताबाट रकम कटी गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको हो। गाउँपालिकाका 51 सामुदायिक विद्यालयमा कार्यरत 300 जना शिक्षक र 65 जना विद्यालय कर्मचारी, 2 बाल विकास केन्द्रका 3 जना सहजकर्ता र 2 सामुदायिक सिकाई केन्द्रका 2 कर्मचारी गरी 370 जना यस कार्यमा सहभागी भएको बरवालले बताउनुभयो। सामुदायिक विद्यालयका शिक्षक र विद्यालय कर्मचारीबाट 20,96,732 रूपियाँ संकलन भएको छ। यस्तै बाल विकास केन्द्रका सहजकर्ताबाट 4,800 रूपियाँ र सामुदायिक सिकाई केन्द्रका कर्मचारीबाट 1,334 रूपियाँ योगदान भएको उहाँले बताउनुभयो। चालू आर्थिक वर्षको प्रथम त्रैमासिक साउन, भदौ र असोजका लागि शिक्षक र विद्यालय कर्मचारीको तलब कुल माग 6,03,73,039 रूपियाँ रहेकोमा विपद राहतका लागि रकम कट्टी गरेपछि 5,82,70,173 रूपियाँ निकास भइसकेको गाउँपालिकाले जनाएको छ। कट्टी गरिएको रकम मध्ये संघीय स्रोतबाट 20,51,531 रूपियाँ र गाउँपालिका स्रोतबाट 51,334 रूपियाँ रहेको छ। लमजुङको विशेषहर नगरपालिका 8 संचालित 10 व्यवसायको अनुगमन गरिएको छ। अनुगमनका क्रममा एउटा खाजा पसल, एउटा चटपट पसल र एउटा किराना पसल बिना दर्ता सञ्चालन रहेको पाइएको छ। असोज 23 गते गरिएको अनुगमनका क्रममा बिना दर्ता सञ्चालनमा रहेका व्यवसायलाई 7 दिनभित्र दर्ता गर्न निर्देशन दिइएको छ। त्यसैगरी 2 पसलको नवीकरण अवधि सकिएको पाइएको छ। ती व्यवसायलाई तत्काल नवीकरण गर्न र नगरपालिकामा सूचीकृत हुन जानकारी गराइएको छ। अनुगमन गरिएका व्यवसाय मध्ये 6 किराना तथा स्टोर्स, 1 होटल तथा खाजाघर, 1 दालमोठ उद्योग, 1 बेकरी र 1 चटपट पसल छन्। एकीकृत सेवा कार्यालयका प्रमुख ठाकुर प्रसाद ढकालको नेतृत्वमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत माधव प्रसाद वाग्ले, खरिदार दिननाथ अधिकारी, विशेषहर नगरपालिकाका प्रतिनिधि रेशम बहादुर घिमिरे, उद्योग वाणिज्य संघ लमजुङका प्रतिनिधि अमृत श्रेष्ठ, उपभोक्ता हित तथा संरक्षण मंचका प्रतिनिधि रामराज खनिया र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। अनुगमन टोलीले व्यवसायमा राखिएको मूल्य सूची, म्याद गुज्रेका सामग्री, सरसफाई, खाद्य वस्तुको अवस्था तथा उपभोक्ता हितसँग सम्बन्धित विषयमा निरीक्षण गरेको थियो। विगतका अनुगमनमा दिइएका निर्देशनको पालना भए नभएको विषयमा समेत जाँच गरिएको थियो। अनुगमनका क्रममा व्यवसायीलाई उपभोक्ता हित संरक्षण तथा खाद्य सुरक्षा सम्बन्धी आवश्यक सुझाव दिइएको जिल्ला प्रशासन कार्यालयका खरिदार देवनाथ अधिकारीले बताउनुभयो। आर्थिक वर्ष 2083-84 बेसी शहर क्षेत्रमा गरिएको यो 11 बजार अनुगमन हो भने चाडपर्व लक्षित 4 अनुगमन हो। चाडपर्वको समयमा बजारमा हुन सक्ने मूल्य वृद्धि, कृत्रिम अभाव, म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्री वितरण नियन्त्रण गर्दै उपभोक्ताको अधिकार संरक्षण गर्ने उद्देश्यले अनुगमनलाई निरन्तरता दिइने समितिले जनाएको छ। लमजुङको कुलासोथार गाउँपालिकाले कार्यालय सहयोगी रणबहादुर गुरूङको निधनमा सोमबार शोक विदा दिने भएको छ। कुलासोथार गाउँपालिका 6 कार्यरत सहयोगीका रूपमा कार्यरत गुरूङको असोज 22 गते असामयिक निधन भएको थियो। गाउँपालिका अध्यक्ष सूर्य प्रसाद गुरूङद्वारा जारी सूचना अनुसार मृतकको चिर शान्तिको कामना गर्दै असोज 26 गते सोमबार गाउँपालिका तथा गाउँपालिका अन्तर्गतका अत्यावश्यक बाहेकका कार्यालय, विद्यालय र संघ संस्थामा शोक विदा दिने गाउँपालिकाले सम्बन्धित सबैलाई जानकारी गराउन सूचना जारी गरेको जनाएको छ। देवीज्योति हाइड्रो पावर लिमिटेडको 19 वार्षिक साधारण सभा काठमाण्डुको गौशाला स्थित होटल क्रिस्टल पशुपतिमा सम्पन्न भएको छ। सभामा आर्थिक वर्ष 82-83 वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण, कम्पनीको पूँजी वृद्धि, निर्माणाधीन आयोजना र भावी योजनाबारे छलफल भएको छ। सभामा लमजुङमा निर्माणाधीन 50 मेगावाट क्षमताको मर्स्याङदी बेसी जलविद्युत आयोजना निर्धारित योजना अनुसार सम्पन्न गर्ने विषयमा समेत विशेष छलफल भएको थियो। कम्पनीका संचालक संजीव न्यौपानेले आयोजना निर्माण निर्धारित योजना अनुसार अघि बढ़ाउने र समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले स्वदेशी पूँजी परिचालन गरी नेपालीकै सहभागितामा आयोजना निर्माण गर्नु आर्थिक समृद्धिका लागि महत्वपूर्ण रहेको बताउनुभयो। आयोजनामा हालसम्म 2600 भन्दा बढ़ी स्थानीयको लगानी रहेको र निर्माण कार्यको आधा भन्दा बढ़ी काम सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो। साथै आयोजनाबारे तथ्यका आधारमा धारणा बनाउन शेयर धनी तथा स्थानीयवासीलाई उहाँले आग्रह समेत गर्नुभएको छ। कार्यकारी संचालक इन्द्रमणि त्रितालले कम्पनी विद्युत उत्पादन गर्ने उद्देश्यले आयोजना निर्माणमा जुटेको बताउँदै वातावरणीय तथा सामाजिक प्रभाव न्यून गर्न कम्पनी सचेत रहेको उल्लेख गर्नुभएको छ। उहाँले सबै शेयर धनीको अधिकार समान रहेको र आयोजनाको निर्माण प्रक्रिया पारदर्शी रहेको बताउँदै शेयर धनीका जिज्ञासा तथा गुनासालाई सम्बोधन गरेर अघि बढ़ने प्रतिबद्धता जनाउनुभयो। संचालक मिलन खड्काले शेयरधनी, स्थानीय समुदाय, नियमनकारी निकाय, बैंक तथा वित्तीय संस्था र कर्मचारीको सहयोगले कम्पनीलाई अघि बढ़न मदद पुगेको बताउनुभयो। उहाँले शेयरधनीको विश्वास कायम राख्दै कम्पनीलाई थप व्यवस्थित, पारदर्शी र सुदृढ़ बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। मर्स्याङदी बेसी जलविद्युत आयोजनाको सफल निर्माण तथा संचालन कम्पनीको प्रमुख प्राथमिकता रहेको उहाँको भनाइ थियो। सभामा कम्पनीको पूँजी वृद्धि, प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने अधिकार संचालक समितिलाई प्रदान गर्ने, संचालक नियुक्ति अनुमोदन गर्ने, बैठक भत्ता तथा अन्य पारिश्रमिक निर्धारण गर्ने, आयोजनाका लागि लिइएका तथा आवश्यक पर्ने कर्जा अनुमोदन गर्ने र सहायक कम्पनीहरूमा गरिएको लगानी अनुमोदन गर्ने लगायतका प्रस्ताव प्रस्तुत गरिएका थिए। कम्पनीका अनुसार मर्स्याङदी बेसी जलविद्युत आयोजना सम्पन्न भएपछि राष्ट्रिय ऊर्जा आपूर्तिमा योगदान पुग्नुका साथै लमजुङमा रोजगार सिर्जना, स्थानीय अर्थतन्त्रको विकास र पूर्वाधार विस्तारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। कम्पनीले शेयरधनी तथा स्थानीय समुदायको विश्वास कायम राख्दै आयोजना निर्धारित योजना अनुसार सम्पन्न गर्न आवश्यक पहल जारी राख्ने जनाएको छ। विजयादशमी 2083 अवसरमा लमजुङको दोर्दी गाउँपालिका स्थित श्री फलिनी माध्यमिक विद्यालयले विद्यालयका कर्मचारीलाई सम्मान गर्नुका साथै विद्यार्थीहरूसँग शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ। विद्यालयले वर्षभरि विद्यालयको व्यवस्थापन तथा संचालनमा निरन्तर योगदान पुर्याउने कार्यले सहयोगी द्वय आयतमान घले र हितमाया मगरलाई सम्मान गरेको हो। कार्यक्रममा एसडीदेखि कक्षा 12 सम्मका विद्यार्थीहरूसँग विजया दशमीको शुभकामना आदान प्रदान गरिएको छ। सोही अवसरमा विद्यार्थीहरूले सन्देशमूलक नाटक समेत प्रदर्शन गरेका थिए। विद्यालयले कर्मचारीको योगदानको कदर गर्दै सम्मान गर्ने तथा विद्यार्थीमा सृजनशीलता र सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ। हवस्त, यिनै समाचार सहित दिउँसो 2 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी भगवती सुनारलाई धन्यवाद दिँदै समाचार कक्षीबाट म आशा मगर पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: किन हाँसे हो नि बुढा तुलाई फर्किने गरी तालबारा डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि टोलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबारामै राख्नु भएको के अरे दाँत अहिलेसम्म भोलिआ छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष गिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981
3: ए मास्टर साहब कतै हिँड्नु भएको एउटा सल्लाह गर्नु थियो यता आइदिनुहोस् त
4: ल ल आए बहिनी किन होला
3: सुन्नु न एउटा फलामको ट्रस हालेर घर बनाउनु भनेको कहाँ जाने होला
4: चिन्तै नगर न बहिनी भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले व्यस्तको झिम खोलामा नन्द लाइस खोल्नु भएको छ ल आजै जाउँ म पनि जस्ता बाटो ल्याउनु छ
3: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिङ जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ
2: प्रोपाइटर अमृत श्रेष्ठ बेची सहर नगरपालिका 8 झिङ्गे खोला पुलचोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 9856046257 र 9840067787
5: ए दिदी बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको
6: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि कुखुराको दाना सकियो
5: त्यहाँ त ब्रोइलर कुखुरा चल्ला अन्डा र ताजा मासु पनि पाइन्छ रे
6: हो नि होलसेल र खुद्रा मूल्यमा पाइन्छ होम डेलिभरी सेवा पनि छ
5: ल त म पनि त्यतै जाने भए
7: बुढाथोकी ब्रदर्स सप्लायर सिउरीबारमा ब्रोइलर कुखुरा दाना चल्ला अन्डा ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरीबार लम्सुङ प्रोपाइटर हरिकृष्ण बुढाथोकी
8: सम्पर्क मोबाइल नम्बर 9855451141 र 9863052615 नोट हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ
9: गुणस्तरीय उत्पादन भरपर्दो सेवा हरपर्दो सेवा
10: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
11: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
10: नरिसाउन बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
11: चिन्तै नगर्नुहोस् न बुढा बिसी सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन चाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो घर गहना पाइन्छ नि त्यही जाउँ न
12: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
2: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रमा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको

0: सठी र शून्य छैसठी पाँच एक्काइस तिन सय एकासी दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका आठ नारायण स्थान लमजुङ
1: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षकको लागि जापान जान चाहनुहुन्छ
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
3: अब जापान ट्राई होइन स्योर गरौं
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
2: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर भिसे सहर आठ नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार छ मिलन चोक
2: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98-560-60-299
4: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
5: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
4: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ तेह्रमा सिबेस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
6: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
4: सिबेस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ
6: सम्पर्क नम्बर 98-462-18202 र 98-403-19799
4: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ
6: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ

0: माया गर्छौ भन्ने थाहा थिएन, तर यतिसम्म झुट बोल्छौ भन्ने थाहा थिएन।
1: के झुट बोले मैले?
2: तिम्रो त बिहे भएर पनि डिभोर्स भइसकेको रहेछ, भन यति ठुलो कुरा किन लुकायो मसँग?
1: म सबै कुरा भन्नै लागेको छु।

0: त्यहाँदेखि आयो डिभोर्स भएको केटी भनेर छोडेर गएको होइन। तिमी माया गर्ने मान्छे भएर त मलाई यस्तो गरे, तर यो समाजले मलाई के सोच्छ? मैले जानेर डिभोर्स गरेको होइन, म माथिको अन्याय सहन नसकेर मैले डिभोर्स गरेको।
1: मलाई माफ गर्दियो, मैले सुनेर

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भुन्सुली स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राशि अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
4: छोरा चाड पर्व आउँदैछ घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने
5: बोबा बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन सबै सामान एउटै ठाउँमा पाइन्छ
4: ए हो र के पाइन्छ
5: घर एसी तथा अफिसियल फर्निचर किचन सामग्री फर्निसिङ प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ
6: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स पलङ सोफा लो बेड दराज किचन ऱ्याक आदि पाइन्छ फर्निसिङका सामानहरू कार्पेट पर्दा सिरक डसना सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू राइस कुकर पंखा हिटर मिक्सर आदि पाइन्छ साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा बाल्टी टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ
7: नोट कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ
6: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसी सहर नगरपालिका 8 सेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लमजुङ प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई सम्पर्क फोन नम्बर 066-520-427 मोबाइल नम्बर 98-465-44-264 र 98-467-9015
8: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने जहिल्यै बिरामी भएर केही मेलो मिसै भइएन
9: बुवा चिप नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सहरको सेरा चोकदेखि काराटार जाने बाटो छ नि त्यही जाम बरु
8: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
9: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 98-465-64-093
10: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
11: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
10: सुन्नुहोस् न घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलो मेसै पाइन
11: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
10: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने म
11: तिमी पनि साह्रै लाटी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
10: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
11: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
12: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
11: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर प्रेसहर लम्जो।
13: आइसा, के गर्दैछौ तिमी?
14: ए रिता, तिमी पो? म त टिभी हेर्दैछु।
13: वाउ, यति राम्रो फर्निचर कहाँबाट ल्याएको नि?
14: यहाँ नजिकै छ नि त, भीमसेन स्थान चोकदेखि विद्या विकास जाने बाटोमा मोडर्न फर्निचर उद्योगले त्यहीबाट ल्याएको हो। अझै आऊ त किचनतिर अनि बेडरुमतिर पनि कति राम्रा राम्रा फर्निचर ल्याएको छु, ल हेर त।
15: मोडर्न फर्निचर उद्योग, जस्तो नाम उस्तै सामान।
16: हाम्रा सेवाहरू मोडुलर किचन, दराज, पलाङ, फोल्डिङ पलाङ, लोबे, सोफा, डाइनिङ टेबल, किचन र्याक, कुर्सी टेबल लगायत फर्निचरका हरेक सामग्री आधुनिक डिजाइनमा अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा तयारी फर्निचरका सामानहरू पाइन्छ। अफिस डेकोरेसन, किचन डेकोरेसन र इन्टेरियर डेकोरेसनका लागि हामीलाई सम्झनुहोस्। मोडर्न फर्निचर उद्योग, बेसीचार नगरपालिका 8, भीमसेन स्थान टोल, विद्या विकास लाने बाटो, लमजुङ। प्रोप्राइटर विवश बुढाथोकी। सम्पर्क मोबाइल नम्बर 9856045779।
17: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9845139647 र 9811906010। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5, भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12, मालपोत कस्तुरी टोल चितवन।
18: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ साम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्चन्ती गाउँपालिका 1 र 2 पोचोङको घन पोखरा लम्सुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98465-56604।
2: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
1: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

भावपूर्ण श्रद्धांजलि हमारा प्रात स्मरणीय बेसी शहर नगर पालिक सात भलुआटार निवासी बामदेव पौडेल को 73 वर्ष को उमेर में मिति 2083 साल असोज 14 गते बुधवार का दिन असामयिक निधन भएकोमा भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौं। श्रीमती माया देवी पौडेल, छोरा बुहारी विश्व पौडेल र रीता पौडेल, छोरी ज्वाइँहरू इन्द्र सुवेदी र लवहरी सुवेदी, शोभा अधिकारी र पदम अधिकारी, प्रतीक्षा सुवेदी र सन्तोष सुवेदी, नाति नातिनी बुहारी विशाल पौडेल र शीतल पौडेल, नातिनी ज्वाइँ नाति अमृता अधिकारी र प्रकाश अधिकारी, नातिहरू नयन आदित्य पवन, नातिनीहरू आरजु अदिति, पलातिनीहरू आर्य र आज्ञा, भाउजू चीजा माया पौडेल, दाजु भाउजू पदम प्रसाद पौडेल र हरिमाया पौडेल, भाई बुहारी कृष्ण प्रसाद पौडेल र हरिमाया पौडेल, यादव पौडेल र चीजा पौडेल, खडानन्द पौडेल र देवी पौडेल एवं समस्त पौडेल परिवार बेसी शहर नगरपालिका सात भलुवाटार लमजुङ।

0: यस परिवारबाट दशैं तिहार र छठको हार्दिक शुभकामना।
1: लमजुङको लागि सम्पर्क जीवन सहारा इन्टरप्राइजेज, पेशीसहर नगरपालिका 8 जिंगे खोला, प्रभु बैंक अगाडि। मोबाइल नम्बर 98 5 60 45 460, 98 6 98 14 673 र 98 2 61 9 810।
2: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्णखोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ।
0: किसानको मेहनत, उपभोक्ताको भरोसा, दशैं लक्षित कृषि तथा पशु हाट बजार। यसपालिको दशैंमा स्थानीय उत्पादन, स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिउँ।
2: मर्स्याङ्दी गाउँपालिकाको प्रवर्धनमा कृषि तथा पशु हाट बजार सञ्चालक समितिद्वारा आयोजित दशैं लक्षित कृषि तथा पशु हाट बजार यही असोज 27 गतेदेखि 29 गतेसम्म सञ्चालन हुँदैछ। आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी, फलफूल, खसी, बोका, भेडा, कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
0: हाट बजारमा के के पाइन्छ? ताजा तरकारी तथा फलफूल, खसी बोका, भेडा कुखुरा लगायत पशुपन्छी, स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज, किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबार।
2: किसानका लागि विशेष प्रोत्साहन, हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी बोका, भेडा र कुखुरा लगायतका पशुपन्छी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्यको समेत व्यवस्था गरिएको छ।
0: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन, आफ्नै गाउँका किसानले उत्पादन गरेको वस्तु किनौ, स्थानीय उत्पादनको प्रयोग बढाऊ, किसानलाई हौसला र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं।
2: मिति 2083 असोज 27 गतेदेखि 29 गतेसम्म। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
0: स्थान मर्स्याङ्दी गाउँपालिका वडा नम्बर 3 खुदी स्थित कृषि तथा पशु सेवा केन्द्र परिसर। प्रबन्धक मर्स्याङ्दी गाउँपालिकाको कार्यालय भुलभुले लमजुङ। आयोजक कृषि तथा पशु हाट बजार सञ्चालक समिति।
2: थप जानकारीका लागि 98 5 60 45 650 र 98 5 60 79 80 340। बीसौं कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता। नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा पर्यटकीय गाउँ निप्रा जाउँ, फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङ्दी गाउँपालिका 4 निप्रा लमजुङको विश्व वार्षिक उत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरुष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागेको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुद विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फ का पुरस्कार प्रथम पुरस्कार नगद रू 115,015 कप मेडल र प्रमाण पत्र।
3: द्वितीय पुरस्कार नगद रू 75,075 कप मेडल र प्रमाण पत्र। सर्वाधिक गोलकर्ता नगद रू 2,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट खिलाड़ी नगद रू 2,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट गोल रक्षक नगद रू 2,000 ट्रफी र प्रमाण पत्र। सेमी फाइनल दुई टीम नगद रू 10,000 प्रति टीम। दर्ता शुल्क 8,000 प्लस 1,000।
2: महिला तर्फ का पुरस्कारहरू प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र।
3: द्वितीय पुरस्कार नगद रू 12,012 कप मेडल र प्रमाण पत्र। सर्वाधिक गोलकर्ता नगद रू 2,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट खिलाड़ी नगद रू 2,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट गोलरक्षक नगद रू 2,000 ट्रफी र प्रमाण पत्र। सेमी फाइनल

0: 25 र 26 गते साँझ 5 बजे सम्म। महिला टिम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म। उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे।
1: खेलाड़ी संख्या 7+3 10 जना। पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ। यसपटक आफ्नो टिमको सहभागिता सुरक्षित र सुनिश्चित गर्नका लागि टिम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ। भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ। QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टिमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन। पहिलो दर्ता गर्ने टिमलाई प्राथमिकता दिइनेछ। त्यसैले आफ्नो टिमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98467800 98458228018 98464321 र 97475015083। खेल मैदान मर्स्याङ्दी गाउँपालिका 4 मित्रा लम्सुङ। आयोजक कन्या देवी क्लब मर्स्याङ्दी गाउँपालिका 4 मित्रा लम्सुङ। प्रवर्धक मर्स्याङ्दी गाउँपालिकाको कार्यालय भुलभुले लम्सुङ। सह प्रवर्धक मर्स्याङ्दी गाउँपालिका 4 को उडा कार्यालय ताघ्रिङ लम्सुङ। खेलौ रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरौ। निप्रा जाउ फुटबल प्रतियोगितामा रमाऊ।
2: ओए हेर्न त्यो पहरबाट आउने समीर नै होइन र भने बडो ह्यान्डसम देखिया छ त यार। होइन केटोलाई कोट प्यान्टले त सुहाउँदो रहेछ।
3: होइन है केटा, के को खास कुस हो यो? गोपाल टेलर्समा बनाएको कोट प्यान्ट पो हो त यार। दामी नदेखिने त कुरै भएन नि।
4: त्यही त नि, अस्ति भर्खर मेरो पनि क्याम्पसको ड्रेस त्यही त सिलाएको हो।
2: ए त्यसो भए यसपालि मङ्सिरा दाईको बिहेमा कोट प्यान्ट कहाँ सिलाउने भनिरहेको थिएँ, अब त न्यू गोपाल टेलर्समै सिलाइन्छ नि।
0: हजुर, हामी कहाँ सुपथ मूल्यमा उच्च स्तरीय कपडाहरूका साथै तपाईँको रोजाई र आकर्षक डिजाइन अनुसार उत्कृष्ट सिलाई गरिन्छ। डिजाइन आफ्नै रोजाईको सिलाई गोपाल टेलर्सको। गोपाल टेलर्सको विवाह होस्
5: आइसा, के गर्दैछौ तिमी?
6: ए रिता, तिमी पो? म त टिभी हेर्दैछु।
5: वाउ, यति राम्रो फर्निचर कहाँबाट ल्याएको नि?
6: यहाँ नजिकै छ नि त, भीमसेन स्थान चोकदेखि विद्या विकास जाने बाटोमा मोडर्न फर्निचर उद्योगले त्यहीँबाट ल्याएको हो। अझै आऊ त किचनतिर अनि बेडरुमतिर पनि कति राम्रा राम्रा फर्निचर ल्याएको छु। ल हेर त,
7: मोडर्न फर्निचर उद्योग, जस्तो नाम उस्तै सामान।
8: हाम्रा सेवाहरू मोडुलर किचन, दराज, पलाङ, फोल्डिङ पलाङ, लोबे, सोफा, डाइनिङ टेबल, किचन र्याक, कुर्सी टेबल लगायत फर्निचरका हरेक सामग्री आधुनिक डिजाइनमा अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा तयारी फर्निचरका सामानहरू पाइन्छ। अफिस डेकोरेसन, किचन डेकोरेसन र इन्टेरियर डेकोरेसनका लागि हामीलाई सम्झनुहोस्। मोडर्न फर्निचर उद्योग, बेचिसार नगरपालिका 8, भीमसेन स्थान टोल, विद्या विकास जाने बाटो लङजुङ, प्रोपाइटर विवश बुढा थोकी। सम्पर्क मोबाइल नम्बर 98560-45779।
9: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बात, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39647 र 98111-90610। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5, भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12, मालपोत कस्तुरी टोल चितवन।

0: तिम्रो बेसी शहरमा स्पेशल मोमो खाने ठाउँ छैन के हो बहिनी?
1: मेरो दाईलाई बेसी शहरको बारेमा केही पनि थाहा हुन्न है। लमजुङ जिल्लाकै टप मोमो ग्रिनफिल्ड झोल मोमोको बारेमा सुन्नु भएको छैन तपाईँले?
0: बेसी शहरमा पनि झोल मोमो पाइन्छ र भने?
1: बेसी शहरको सेरा ओह्रालोमा रहेको ग्रिनफिल्ड झोल मोमोमा स्पेसल झोल मोमो पाइन्छ नि, तपाईँलाई मन पर्ने काठमाडौँकै स्वादमा पाइन्छ है दाई।
0: कस्तो कस्तो मोमो पाइन्छ नि नानी त्यहाँ?
1: त्यहाँ त बफ, चिकन, भेज अनि पनिर मोमो पनि पाइन्छ नि दाई।
0: ल उसो भए दाजु बहिनी मिलेर लागौ ग्रिनफिल्ड झोल मोमोतिर।
2: हजुर, हामी कहाँ स्वादिलो र स्वास्थ्यकर बफ, चिकन, भेज र पनिर मोमो पाइन्छ। ग्रिनफिल्ड झोल मोमो बेसी सर आठ तेरा ओह्रालो लमजुङ, प्रोपाइटर अर्जुन राणाबाट। सम्पर्क फोन नम्बर 9856040850। सम्पर्क फोन नम्बर 9856040850।
3: बुढी, ए बुढी, किन ल्याउर मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई आज?
4: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
3: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर बन्द भएन नि।
4: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायण चोकमा रहेको दिपा सुन्जादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
6: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
4: सम्पर्क फोन नम्बर 9816685520, 9806066162 र 0665231381। दिपा सुन्चादी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लम्छुङ।
7: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
8: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नलानी गरी फर्किएको नि बहिनी।
7: अब के गर्नुहुन्छ त दाई?
8: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लाइसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।

0: चितवन र भरतपुर महानगरपालिका 12 मालकोट कस्तुरी टोल चितवन।
1: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
2: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिभेज तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
3: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
3: सम्पर्क नम्बर 98462 18202 र 98403 19799।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ।
3: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
4: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
2: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
4: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
5: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
3: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ, प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565।
5: राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।

सिन्दूर चुरा पोते गहनामा नहुने रहेछ माया। माया त मनमा अनि भावनामा हुने रहेछ। जसको हातको सिन्दूरलाई उसको माया पाउन सकिन, जसको माया पाए उसको हातको सिन्दूर लाउन सकिन। मलाई लाग्छ मेरो जीवन व्यर्थ छ, मायाको अर्थ नै हरायो जीवनबाट।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560 45 783, स्थान लुम्बिनी कम्प्युटर, लमजुङ।

0: टीवीएस परिवार दशैं तिहार र छठको हार्दिक शुभकामना।
1: लमजुङ को लागि सम्पर्क जीवन सहारा इन्टरप्राइजेज पेशीसहर नगरपालिका 8 जिंगे खोला प्रभु बैंक अगाडि। मोबाइल नम्बर 98 5745 460 98 6 98 14 673 र 98 2 61 9 810।
2: अर्जुन
3: यार मिठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ।
2: वा
3: कफी मात्रै कि खाना खाजा पनि छ,
2: थकाली खाना खाजा सेट
3: र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
4: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
5: प्रोप्राइटर टेकजङ गुरुङ। नमस्ते थकाली किचन एन्ड पब्स बिस्ट्रो बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0663 520 903, मोबाइल नम्बर 98 4 61 80 025।
6: ओहो हेड सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
7: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
6: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
8: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
6: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 0665 520 227, मोबाइल नम्बर 98 4 62 49 129 र 98 4 61 52 091।
9: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98 4 51 39 6 47 र 98 1 11 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालकोट कस्तुरी टोल चितवन।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
11: वेस्ट आर डिजिटल एन्टरटेनिङ द नेसन।

0: लगन को साइत निकलेर जाला बारी को भत्तेर भांसे लेखाला है।
1: ए, बदन, ए!

0: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ साम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्ने समूहको सक्रियतामा घनपोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्ने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने व्यवहार जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा, मर्सङ्ती गाउँपालिका 1 र 2, पोचोङको घनपोखरा लम्सुङ, आयोजक घनपोखरा गुम्बा लामा परिवार घनपोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घनपोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98456-56604।
2: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
1: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ: कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

भावपूर्ण श्रद्धांजलि हाम्रा प्रात स्मरणीय बेसी शहर नगरपालिका साथ भलुवाटार निवासी वामदेव पौडेलको 73 वर्षको उमेरमा मिति 2083 साल असोज 14 गते बुधबारका दिन असामयिक निधन भएकोमा भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। श्रीमती माया देवी पौडेल, छोरा बुहारी विश्व पौडेल र रीता पौडेल, छोरी ज्वाइँहरू इन्द्र सुवेदी र लवहरी सुवेदी, शोभा अधिकारी र पदम अधिकारी, प्रतीक्षा सुवेदी र सन्तोष सुवेदी, नाति नातिनी बुहारी विशाल पौडेल र शीतल पौडेल, नातिनी ज्वाइँ नाति अमृता अधिकारी र प्रकाश अधिकारी, नातिहरू नयन आदित्य पवन, नातिनीहरू आरजू अदिति, पलातिनीहरू आर्य र आज्ञा, भाउजू चिजा माया पौडेल, दाजु भाउजू पदम प्रसाद पौडेल र हरिमाया पौडेल, भाइ बुहारी कृष्ण प्रसाद पौडेल र हरिमाया पौडेल, यादव पौडेल र चिजा पौडेल, खडानन्द पौडेल र देवी पौडेल एवं समस्त पौडेल परिवार बेसी शहर नगरपालिका साथ भलुवाटार लमजुङ।

0: सायद मृत्यु जिंदगी भन्दा बढी मलाई खोज्दैछ। साँच्चै टाढा
1: तिमी टाढा जाँदैछ, तर तिमी भन्दा नजिक मेरो अरू कोही छैन। जीवन र मृत्यु जस्तै

0: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेचे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
3: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
2: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिवेज तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
4: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
2: सिबिस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
4: सम्पर्क नम्बर 98-462-18-202 र 98-403-19-799।
2: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ।
4: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
5: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो, झन् यही बेला पखाला लागेर हैरान। होइन, कहाँ जाने होला, के गर्ने के नगर्ने, कहिल्यै बिरामी भएर केही मिलो मिसै भइदिन।
2: बुवा, चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौँ। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
5: हुन्छ बुहारी, लौ गइहालौँ, साह्रै गाह्रो भयो।
2: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8-13।
6: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोप्राइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98-465-64-093।
7: हेर्न, त्यो परबाट आउने समीर नै होइन र भने, बडो ह्यान्डसम देखिया छ त यार। होइन, केटोलाई कोट प्यान्टले त सुहाउँदो रहेछ।
8: होइन है केटा, के को खास खुस हो? यो गोपाल टेलर्समा बनाएको कोट प्यान्ट पो हो त यार, दामी नदेखिने त कुरै भएन नि।
2: त्यही त नि, अस्ति भर्खर मेरो पनि क्याम्पसको ड्रेस त्यही त सिलाएको
7: हो। यसो भए यसपालि मङ्सिरा दाईको बिहेमा कोट प्यान्ट कहाँ सिलाउने भनिरहेको थिएँ, अब त न्यू गोपाल टेलर्समै सिलाइन्छ नि।
9: हजुर, हामी कहाँ सुपथ मूल्यमा उच्च स्तरीय कपडाहरूका साथै तपाईँको रोजाई र आकर्षक डिजाइन अनुसार उत्कृष्ट सिलाई गरिन्छ। डिजाइन आफ्नै रोजाईको, सिलाई गोपाल टेलर्सको। गोपाल टेलर्सको विवाह होस्, चाडपर्व होस् वा दैनिक पहिरन, तपाईँको व्यक्तित्व सुहाउने आकर्षक डिजाइनका लागि सम्झनुहोस् न्यू गोपाल टेलर्स, प्रोप्राइटर गोपाल परियार। न्यू गोपाल टेलर्स, बेसी सहर 2 त्रिवेणी टोल लमजुङ। सम्पर्क फोन नम्बर 066-520-340, 98-460-74-363 र 98-461-86-608।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: छोरा, चाडपर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी शहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र,
1: के पाइन्छ? घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाडपर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465244 र 98467915।
4: तिम्रो बेसी सहरमा स्पेशल मोमो खाने ठाउँ छैन कि हो बहिनी?
5: मेरो दाईलाई बेसी सहरको बारेमा केही नै थाहा हुन्न है। लमजुङ जिल्लाकै टप मोमो ग्रिनफिल्ड झोल मोमोको बारेमा सुन्नु भएको छैन तपाईँले?
4: बेसी सहरमा पनि झोल मोमो पाइन्छ र भने?
5: बेसी सहरको सेरा ओह्रालोमा रहेको ग्रिनफिल्ड झोल मोमोमा स्पेशल झोल मोमो पाइन्छ नि, तपाईँलाई मन पर्ने काठमाडौँकै स्वादमा पाइन्छ है दाई।
4: कस्तो कस्तो मोमो पाइन्छ नि नानी त्यहाँ?
5: त्यहाँ त बक्स, चिकन, भेज अनि पनिर मोमो पनि पाइन्छ नि दाई।
4: ल उसो भए दाजु बहिनी मिलेर लागौँ ग्रिन फिल्ड झोल मोमोतिर।
6: हजुर, हामी कहाँ स्वादिलो र स्वास्थ्यकर बक्स, चिकन, भेज र पनिर मोमो पाइन्छ। ग्रिन फिल्ड झोल मोमो, बेसी सहर 8 सेरा ओह्रालो लमजुङ। प्रोपाइटर अर्जुन राणाबाट। सम्पर्क फोन नम्बर 98560408। सम्पर्क फोन नम्बर 98560408।
7: आइसा, के गर्दैछौ तिमी?
8: ए रिता, तिमी पो? म त टिभी हेर्दैछु।
7: वाउ, यति राम्रो फर्निचर कहाँबाट ल्याएको नि?
8: यहाँ नजिकै छ नि त, भीमसेन स्थान चोकदेखि विद्या विकास जाने बाटोमा मोडर्न फर्निचर उद्योग के त्यही बाटो ल्याएको हो। अझै आउ त किचनतिर अनि बेडरुमतिर पनि कति राम्रा राम्रा फर्निचर ल्याएको छु, ल हेर त।
9: मोडर्न फर्निचर उद्योग, जस्तो नाम उस्तै सामान।
10: हाम्रा सेवाहरू मोडुलर किचन, दराज, पलाङ, फोल्डिङ पलाङ, लोबे, सोफा, डाइनिङ टेबल, किचन र्याक, कुर्सी टेबल लगायत फर्निचरका हरेक सामग्री आधुनिक डिजाइनमा अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा तयारी फर्निचरका सामानहरू पाइन्छ। अफिस डेकोरेसन, किचन डेकोरेसन र इन्टेरियर डेकोरेसनका लागि हामीलाई सम्झनुहोस्। मोडर्न फर्निचर उद्योग, बेसी सहर नगरपालिका 8, भीमसेन स्थान टोल, विद्या विकास लाने बाटो लमजुङ। प्रोपाइटर विवश बुढा थोकी। सम्पर्क मोबाइल नम्बर 98560745779।
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: माया गर्छु भन्ने थाके तर यतिसम्म झुट बोल्छौ भन्ने थाहा थिएन।
1: के झुट गरे मैले बिर्सन?
2: तिम्रो त बिहे भएर पनि डिभोर्स भइसकेको रहेछ भन यत्रो ठुलो कुरा किन लुकायो मसँग?
1: म सबै कुरा भने लागेको छ।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अहिले साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: पृथ्वी राजमार्गको गलौदी खण्डमा अवरूद्ध सड़क खुलाउने प्रयास जारी। मुगलिङ काठमाण्डुको सड़क अवरूद्ध भएपछि हेटौँडा मार्गमा यात्रुवाहक गाड़ीलाई प्राथमिकता।
0: कांग्रेस महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना चल्दै आफूहरू इतिहासको व्यास खाएर नभई कर्म बदलेर नयाँ इतिहास रच्ने नवनिर्वाचित सभापति थापाको भनाई।
1: मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह। सबै पालिकामा मनोसामाजिक परामर्शदाता राख्न सुझाव।
0: दिल्लीमा कक्रोच जनता पार्टीको प्रदर्शनमाथि प्रहरीको धरपकड, तीनजना पूर्व मुख्यमन्त्री सहित सयौं पक्राउ।
1: र एसियाली पारा खेलकुदमा सहभागी हुन नेपाली टोली जापान प्रस्थान।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। धादिङको गजुरी नजिक गलौदीमा सड़क भाषिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग खुलाउने प्रयास भइरहेको छ। त्रिशुली नदीका कारण सड़क भाषिएपछि अवरूद्ध भएको खण्ड खुलाउन डोजरसहित आवश्यक जनशक्ति परिचालन गरेको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयले जनाएको छ। पालिकासँग समन्वय गरी सड़कको ब्याक कटिङ गरेर गाड़ी सञ्चालन ल्याउने प्रयास भइरहेको छ। सड़क पुनः सञ्चालन ल्याउन सक्दो प्रयास भइरहेको र केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै चल्ने गाड़ी गलौदीमा सड़क अवरूद्ध भएका कारण काठमाडौँमै रोकिएका छन्। यसैबीच मुगलिन काठमाडौँ सड़क खण्ड अवरूद्ध भएसँगै हेटौँडा हुँदै काठमाडौँ आवाज जावत गर्ने गाड़ीको चाप बढ़ेको छ। दशैंको समय भएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले यात्रुवाहक गाड़ीलाई पहिलो प्राथमिकतामा राखेर त्रिभुवन राजपथ लगायत वैकल्पिक मार्गमा आवागमन व्यवस्थापन गरिरहेको छ। ट्राफिक प्रहरी प्रमुख रमेश विश्वका अनुसार यात्रुवाहक पछि इन्धन र खाना पकाउने ग्यास बोकेका गाड़ीलाई प्राथमिकता दिएको छ। सड़क साँघुरो र अप्ठ्यारा घुम्ती भएकाले आलो पालो प्रणाली मार्फत गाड़ी छाडिएको र कतिपय गाड़ीलाई 1-2 घण्टासम्म रोक्नुपर्ने अवस्था छ। त्रिभुवन राजपथमा 11 मिटरसम्म लम्बाई भएका गाड़ी चल्न दिएको छ भने 10 चक्का भन्दा बढ़ी र 15 टन भन्दा बढ़ी भार भएका मालवाहक गाड़ीलाई रोक लगाएको छ। यस्तै जीप र विद्युतीय गाड़ीका लागि भीमफेदी मार्गबाट दोहोरो आवागमनको व्यवस्था मिलाइएको छ।
1: भोलिदेखि देशभरको मौसममा सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिण पूर्वतर्फ सर्दै कमजोर बनेकाले वर्षाको क्रम घट्दै जानेछ। आज दिउँसो र राति कोशी, बागमती र गण्डकीका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। पछिल्लो 3 घण्टामा देशका केही ठाउँमा सामान्य वर्षा मात्रै भएको छ। भोलिदेखि भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने पहाड़ी भूभागका 1-2 ठाउँमा मात्र हल्का वर्षा हुनेछ। पर्सी सोमबार रातिदेखि देशैभर पानी पर्ने सम्भावना टरेर जाने मौसमविद विनु महर्जनले जानकारी दिनुभयो। यसैबीच मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमतीका पहाड़ी तथा हिमाली क्षेत्रका लागि पहिलो चेतावनी जारी गरेको छ। मेघ गर्जन र चट्याङको जोखिम कायमै रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
0: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ। ललितपुरको सानेपामा रहेको पार्टी कार्यालयमा उपसभापति र महामन्त्री मतको मतगणना आज दिउँसोपछि शुरू भएको हो। मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपाका विभिन्न 14 कोठामा भइरहेको छ। यसअघि मतदान सकिएसँगै गैराती सभापतिको मतगणना भएको थियो। सभापति पदमा 6584 मत खसेकोमा गगन कुमार थापाले 93.88% अर्थात 6209 मत प्राप्त गरेर विजयी बन्नुभयो। उहाँका प्रतिद्वन्दी श्याम कृष्ण खड्गीले 375 मत प्राप्त गर्नुभएको छ। यसैबीच नवनिर्वाचित सभापति गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ। निर्वाचित भएपछि आज पार्टी कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उहाँले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाबदेहिताका रूपमा लिएको बताउनुभयो। अब पार्टीको काम गर्ने शैली बदल्नुपर्ने र जिम्मेवारी तथा जवाबदेहिता बढ़ाउनुपर्ने भन्दै उहाँले सबै साथी मिलेर नागरिकको विश्वास जित्दै जाने बताउनुभयो। अहिले नागरिक र कांग्रेसबीचको विश्वास टुटेको उल्लेख गर्दै थापाले त्यसलाई पुनर्स्थापित गर्न सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने बताउनुभयो। उहाँले आफूहरू इतिहासबाट लाभ लिने गरी नभई वर्तमानमा काम गर्ने गरी आएको बताउनुभयो।
6: नेपाली कांग्रेस गौरवशाली इतिहास तर हामी इतिहासको व्यास मनाएको होइन, हामी इतिहास रटेर पनि बस्दैन, हामी नयाँ इतिहास आफै रच्छौँ, नयाँ इतिहास रच्ने कुराको ताकत लिएर हामी अधिवेशनमा आएका छौँ भनेर ती नौजवान साथीको बीचमा हामी जानेछौँ। एउटा किसानले नेपाली कांग्रेस पार्टीलाई हेर्दै गर्दा मेरो विषय उठाइदिने पार्टी भनेर कांग्रेसलाई चिन्नेछ, एउटा उद्यमीले मेरो खोसिएको अवसर मलाई पुनः दिलाइदिने पार्टी भनेर कांग्रेसलाई चिन्नेछ, वैदेशिक रोजगारमा गएको साथीले म वैदेशिक रोजगारमा गएको छु तर मेरो घर र परिवारको लागि विषय उठाइदिने कांग्रेस नेपालमा छ भन्ने हामीलाई भरोसा गर्नेछ, त्यस्तो पार्टी हामी बनाउनेछौँ। ती पार्टीहरू बनाउनका निम्ति हामीले बोलेर हुँदैन, खास हाम्रो कर्मबाट गर्नुपर्नेछ, हामीले एउटा काम गर्ने तरिका बदल्नुपर्नेछ, त्यो आजैबाट सुरु हुन्छ।
0: यसैबीच राजनीतिक विश्लेषकहरूले यस महाधिवेशनले नयाँपनलाई स्वीकार गरेको टिप्पणी गरेका छन्। साथै असन्तुष्ट पक्षलाई समय समेटेर अघि बढ़नु र जनविश्वासको दायरा फराकिलो बनाउनु नै नयाँ नेतृत्वको प्रमुख चुनौती र अवसर रहेको विश्लेषकहरूको निष्कर्ष छ।
1: नेकपा एमालेको केन्द्रीय सदस्यमा 13 मनोनित भएका छन्। आज सकिएको स्थायी कमिटिको बैठकले तेजेन्द्र केसी, निमप्रसाद गुरूङ, सृजना राई, पुष्पा केसी भण्डारी सहित 13 नेताहरूलाई केन्द्रीय कमिटिको सदस्यमा मनोनित गरेको हो। तीन दिनसम्म चलेको स्थायी कमिटि बैठकले पार्टीका वडा स्तरका कमिटिहरूको अधिवेशन आउँदो मंगिर 26 गते र नगर तथा गाउँपालिका तहका कमिटिहरूको अधिवेशन पुस 4 गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिनुभयो। त्यस्तै एमाले मंगिर पहिलो हप्ता प्रदेश र जिल्लाका पदाधिकारी तथा पालिका र जनप्रतिनिधिहरूको सहभागितामा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। बैठकले मधेस प्रदेशसभा सदस्य जैनब खातुनको निधनपछि रिक्त पदमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा पठाउने र अध्यक्ष पद रिक्त रहेका 13 जिल्लामा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी माथिल्लो कमिटिमा अनुमोदनका लागि पठाउने निर्णय समेत गरेको छ।
0: सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परामर्श जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले हिजो राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वञ्चित नागरिकलाई वैकल्पिक व्यवस्था गर्न आदेश दिएको हो। अदालतले दुई चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा प्रवाह गर्न भनेको छ। आदेशमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर नभएसम्म अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा उपलब्ध गराउन भनिएको छ। अधिवक्ता सरिता अधिकारीले दायर गर्नुभएको रिटमा सुनवाई भएको हो। रिटमा बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान केवाईसी विवरण अध्यावधि गर्दा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्थाले सर्वसाधारणलाई समस्या पारेको उल्लेख गरिएको थियो। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बरलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर गरेको छ। राष्ट्र बैंकले यसअघि असोज मसान्तसम्म पुराना खातावाहकले पनि राष्ट्रिय परिचय पत्र अध्यावधि गराइसक्न भनेको थियो।
1: अस्ट्रेलिया सरकारले नेपालको बाढ़ीपछिको राहत पुनर्स्थापना र पुननिर्माणका लागि थप 1,50,00,000 अस्ट्रेलियन डलर अर्थात 1,61,75,00,000 रूपियाँ सहायता उपलब्ध गराउने भएको छ। अस्ट्रेलियाको औपचारिक भ्रमण र जलवायु परिवर्तन सम्बन्धी उच्चस्तरीय प्रिकोप बैठकमा सहभागी भई आज स्वदेश फर्किनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो जानकारी दिनुभएको हो। यसअघि अस्ट्रेलियाले घोषणा गरेको 1,10,00,000 डलर सहित अब नेपालका लागि कुल सहायता 2,60,00,000 अस्ट्रेलियन डलर पुगेको छ। यो भनेको 2,80,36,00,000 रुपियाँ बराबर हो। अस्ट्रेलिया भ्रमणका क्रममा विदेश मन्त्री पेनी वाङसँग भएको द्विपक्षीय वार्तामा बाढ़ीपछिको पुनर्निर्माण, पूर्व सूचना प्रणालीको आधुनिकीकरण र जलवायु सहकार्यबारे छलफल भएको थियो। भेटमा मन्त्री खनालले नेपाली विद्यार्थीका लागि अस्ट्रेलियाको भिसा प्रक्रिया सहज बनाउन र छात्रवृत्तिको कोटा बढ़ाउन पनि आग्रह गर्नुभएको छ। यसै गरी मन्त्री खनालले फिजी र टुबालोमा आयोजित बैठकमा आउँदो COP31 लागि नेपालको प्राथमिकता प्रस्तुत गर्दै अनुदानमा आधारित जलवायु वित्त र हिमालदेखि समुद्रसम्मका राष्ट्रबीच सहकार्य हुनुपर्नेमा जोड़ दिनुभएको छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
7: विशेषताहरू, रु 3 करोड़सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पृथ्वी राजमार्गको गलौदी खण्डमा अवरूद्ध सड़क खुलाउने प्रयास जारी, मुगलिन काठमाडौँ सड़क अवरूद्ध भएपछि हेटौँडा मार्गमा यात्रुवाहक गाड़ीलाई प्राथमिकता, कांग्रेस महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना चल्दै, आफूहरू इतिहासको ब्याज खाएर नभई कर्म बदलेर नयाँ इतिहास रच्ने नवनिर्वाचित सभापति थापाको भनाई, राष्ट्रिय परिचय पत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। राष्ट्रिय मानवाधिकार आयोगले नेपालमा मानसिक रूपमा अस्वस्थ नागरिकको जीवन, स्वतन्त्रता र मर्यादा सुरक्षित हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेको छ। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा आज विज्ञप्ति निकालेर आयोगले कानून र कार्यक्रमहरू भए पनि मानसिक रूपबाट प्रभावित व्यक्तिहरूको अधिकार संरक्षण हुन नसकेको जनाएको हो। यस वर्ष भोगाईलाई सुनौं, आवासलाई सम्मान गरौं, परिवर्तनको शुरूआत गरौं भन्ने नाराका साथ यो दिवस मनाइँदैछ। तर आयोगको अनुगमनबाट मानसिक रोगीका आवाज र भोगाईप्रति व्यवस्था हुने गरेको तथा दुर्व्यवहार र विभेदका कारण उनीहरूको अधिकार सुरक्षित हुन नसकेको देखिएको छ। मानसिक स्वास्थ्य सेवामा सीमित पहुँच, सामाजिक लालसना, आर्थिक कठिनाई र मनोसामाजिक सहयोगको अभावले प्रभावित व्यक्तिहरू सम्मानपूर्वक बाँच्न पाउने अधिकारबाट वञ्चित भइरहेका छन्। विशेष गरी समुदाय स्तरमा मनोसामाजिक परामर्श दिने जनशक्तिको चरम अभाव रहेकाले आयोगले औंल्याएको छ। संविधान र जनस्वास्थ्य सेवा ऐनले दिएका स्वास्थ्य सम्बन्धी हक अधिकारको व्यवहारमा प्रभावकारी कार्यान्वयन हुन नसकेको विज्ञप्तिमा उल्लेख छ। आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्रेले जारी गर्नुभएको विज्ञप्तिमा मानसिक स्वास्थ्य सेवामा सबैको सहज पहुँच सुनिश्चित गर्न र पालिकामा परामर्शदाताको व्यवस्था गर्न तथा सेवालाई विभेदरहित बनाउन माग गरिएको छ।
0: आज चराहरूको विश्व बसाइसराई दिवस नेपालमा पनि विविध सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष मे महिनाको दोस्रो शनिबार र अक्टोबर महिनाको दोस्रो शनिबार मनाइने यो दिवसले हजारौं माइलको यात्रा गरेर आउने पाहुना चराको संरक्षणमा जोड़ दिन्छ। नेपाल चरा पर्यटनका लागि निकै धनी देश हो। यहाँ अहिलेसम्म अभिलेख भएका 904 प्रजातिका चरा मध्ये झण्डै 150 प्रजातिका हिउँदे र 65 प्रजातिका ग्रीष्मकालीन आप्रवासी अर्थात बसाई सरेर आउने चरा रहेका छन्। हालैको तीव्र हावाहुरीका बेला समुद्र तटीय क्षेत्रमा पाइने दुर्लभ कोलार्ड किङफिसर चरा धनुषामा अभिलेख भएको छ, जसले जलवायु परिवर्तनका कारण चराको उडान मार्ग र आनी बानीमा परिरहेको असरलाई प्रष्ट पार्छ। पछिल्लो समय यी सुन्दर पाहुना चराहरू नेपालमा सुरक्षित छैनन्। बर्ड लाइफ इन्टरनेशनलको पछिल्लो प्रतिवेदन अनुसार विश्वभरका 45% आप्रवासी चराको संख्या घट्दो क्रममा छ भने 11% लोप हुने जोखिममा छन्। नेपालमा पनि सिमसार क्षेत्रको अतिक्रमण, सुक्खापन, खेतबारीमा अत्यधिक विषादीको प्रयोग, उच्च भोल्टेजका विद्युतीय तार र अवैधानिक शिकारका कारण आप्रवासी चराको वासस्थान संकुचित बन्दै गएका नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईले बताउनुभयो। उहाँका अनुसार जलपंक्षीको आगमन घट्नु जैविक विविधताका लागि खतराको घण्टी हो। त्यसैले विकास निर्माणका पूर्वाधार बनाउँदा चराको उडान मार्ग र वासस्थानलाई जोगाउन क्षेत्रीय सहकार्य र सरकारी तहबाटै ठोस नीतिको खाँचो देखिएको छ।
1: सुनसरीको धरान उपमहानगरपालिका उडान मार्ग 20 विष्णु पादुकाका किसानहरू बाँदरको आतंकका कारण परम्परागत खेती छाडेर अदुवा तथा विसार खेतीतर्फ आकर्षित हुन थालेका छन्। बाँदरले मकै, कोदो र अम्लिसो खेती नष्ट गर्न थालेपछि विकल्पमा बाँदरले कम क्षति पुर्याउने अदुवा र विसार खेती गर्न थालिएको स्थानीय किसान पदम राईले बताउनुभयो। बाँदरले दुःख दिन थालेपछि मकै खेती छाडेर अदुवा र विसार खेती शुरू गरेको र यसबाट वार्षिक 7 लाख रूपियाँसम्म आमदानी हुने गरेको उहाँको भनाइ छ। अहिले यस क्षेत्रका 200 भन्दा बढ़ी किसान अदुवा खेतीमा संलग्न छन्। केहीले अदुवा रोप्न थालेको भए पनि बाँदरको समस्याका कारण विष्णुपादुका क्षेत्रको झण्डै 80% जग्गा बाँचिरहेको स्थानीयवासीको भनाइ छ। बाँदर नियन्त्रणका लागि पालिकाले गरेका प्रयास प्रभावकारी नभएको भन्दै उनीहरूले यसको दीर्घकालीन समाधानका लागि संघीय सरकारले स्पष्ट नीति र योजना बनाउनु पर्ने माग गरेका छन्।
0: बागमती सफाई महाअभियान 700 हप्तामा पुगेको छ। 2070 सालको जेठ 5 गतेदेखि शुरू भएको सफाई महाअभियानमा हरेक हप्ताको शनिबार बिहान 2 घण्टा बागमती सफाई हुँदै आएको छ। भूकम्प, कोरोना महामारी लगायतका विषम अवस्थामा पनि नदी किनार नजिक रहेका अभियन्ताहरूले सांकेतिक रूपमा फोहोर टिपेर अभियानलाई निरन्तरता दिएका थिए। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालयमा आज आयोजित अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले पशुपति क्षेत्रसम्मको बागमतीलाई स्नान योग्य अर्थात नुहाउन योग्य बनाउने गरी काम गर्न माग गरेका छन्। महाअभियानबाट प्रभावित भई बागमतीका सहायक नदी र चक्रपथका विभिन्न खण्ड एवं सम्पदा स्थलमा सफाई भइरहेको छ। काठमाडौँ उपत्यका बाहिरका मुख्य शहर, नदी र सम्पदा स्थलमा समेत 111 ठाउँमा नियमित सफाई भइरहेको महाअभियानले जनाएको छ।
1: नेपाल टेलिकमले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा आकर्षक छूट र बोनस सहितको दशैं तिहार अफर 2083 ल्याएको छ। भोलिदेखि कार्तिक 30 गतेसम्म लागू हुने यस अफर अन्तर्गत नयाँ एफटीटीएस इन्टरनेट जडानमा 500 रूपियाँ शुल्क मिनाहा गरिनुका साथै 100, 150 र 200 एमबीपीएसका वार्षिक प्याकेज लिने ग्राहकलाई 1 महिना थप सेवा दिइनेछ। यस्तै जीएसएम मोबाइल ग्राहकका लागि 499 रूपियाँमा दैनिक 5 जीबी र 699 रूपियाँमा दैनिक 10 जीबी उच्च गतिको फेस्टिभल अनलिमिटेड डाटा प्याकेज उपलब्ध हुनेछ। 200 रूपियाँमा सबै नेटवर्कमा 1000 मिनट कुराकानी गर्न सकिने र 900 रूपियाँमा 1000 वटा एसएमएस पठाउन सकिने अफर समेटिएको छ। यी प्याकेजहरूको समय अवधि 30 दिनको रहनेछ।
0: यसैबीच भोलि घटस्थापना, भोलिदेखि नवरात्र अर्थात दशैं शुरू हुँदैछ। नवरात्र शुरू हुने अघिल्लो दिन आज सुर श्राद्धको अन्तिम दिन हो। आज काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा बिहानदेखि श्रद्धालुहरूको बाक्लो चहल पहल देखिएको छ। बागमती नदी किनारमा दिवंगत पितृको आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धालु भक्तजनहरूले विधिपूर्वक श्राद्ध तर्पण र पिण्डदान गरेका छन्। हिन्दू परम्परा अनुसार पितृ पक्षमा आफ्ना दिवंगत आफन्तप्रति श्रद्धा र सम्मान प्रकट गर्न श्राद्ध गर्ने प्रचलन रहेको छ। पशुपतिका स्थानीय पण्डितका अनुसार पितृको तिथि अनुसार धार्मिक विधि पूरा गर्न देशका विभिन्न ठाउँबाट भक्तजनहरू पशुपति पुगेका छन्।
1: दाङमा जंगली च्याउ खाँदा 3 वर्षीय बालिकाको ज्यान गएको छ। गडवा गाउँपालिका 1 वनघुसी निवासी 3 वर्षीय लक्ष्मी माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब वृक्ष घेमबहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार गडवा वनघुसी निवासी ऋषि माझी, उहाँकी श्रीमती 26 वर्षीय सुमित्रा माझी र 3 वर्षीय छोरी लक्ष्मी जंगली च्याउ खाएपछि बिरामी परेका थिए। तीनैजनालाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकामा गैराती चिकित्सक युवकले मृत घोषणा गरेका प्रहरी नायब परीक्षक केसीले जानकारी दिनुभयो। आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज हुनुभएको प्रहरीले जनाएको छ।
0: नेपाल दर्पणमा रत्न दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: कृषि मन्त्र नार्क सँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा नवैवाहरूले नेतृत्व गरेको कक्रोच जनता पार्टी सीजेपीले आज गरेको विरोध प्रदर्शनमा प्रहरीले व्यापक धरपकड़ गरेको छ। सरकारले भारतको राजधानी दिल्लीका कैयौं ठाउँमा 10,000 सुरक्षाकर्मी परिचालन गरेर सयौंलाई पक्राउ गरेको हो। सीजेपीका अनुसार प्रहरीले हिजो बेलुकादेखि नै पक्राउ गर्ने क्रम शुरू गरेको हो। सीजेपीका नेता अभिजित दीपकेलाई प्रहरीले दिल्ली विमानस्थलमा जहाजभित्रै पसेर पक्राउ गरेको छ। सीजेपीका नेताहरू सौरभ दास आशुतोष राणकालाई पनि प्रहरीले पक्राउ गरेको छ। चुनावमा सुधार र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले राजीनामा दिनुपर्ने प्रदर्शनकारीहरूको माग छ। प्रमुख निर्वाचन आयुक्तमाथि मतदाता नामावलीबाट ठूलो संख्यामा मतदाताहरू हटाइएको आरोप छ, तर भारतको निर्वाचन आयोगले आरोप अस्वीकार गरेको छ। आफ्नो राजीनामाको मागबारे प्रमुख आयुक्तले अहिलेसम्म केही बोल्नु भएको छैन। प्रहरीले प्रदर्शनका लागि अनुमति नदिएको बताएको छ। विरोध प्रदर्शनका क्रममा भारतका तीनजना प्रमुख विपक्षी नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ। दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल, केरलाका पूर्व मुख्यमन्त्री पिना राई विजयन र पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री ममता बनर्जीलाई प्रहरीले पक्राउ गरेको हो। प्रदर्शनकारीहरूलाई प्रदर्शन स्थलमा जानबाट रोक्न सरकारले रेलवे सेवा र मेट्रो स्टेशनहरू बन्द गर्नुका साथै इन्टरनेट सेवा पनि अवरूद्ध गरेको छ। सीजेपीले गर्न लागेको प्रदर्शन अघि नयाँ दिल्ली र हजरत निजामुद्दीन स्टेशन हरूबाट आउजाउ गर्ने 250 भन्दा बढ़ी रेल सेवाहरू पनि रद्द गरिएको छ। दिल्ली मेट्रो रेल कर्पोरेशन डीएमआरसीले 45 मेट्रो स्टेशनहरूका प्रवेश र निकास बिन्दुहरू बन्द गरेको जनाएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुन नेपाली पारा तेक्वान्दो टोली आज जापान प्रस्थान गरेको छ। टोलीमा खेलाड़ी फलेसा गोवर्धन र रेणु तामाङ सहित 19 खेलाड़ी प्रशिक्षक र अफिसियलहरू रहेका छन्। जापानको आइसी नागोयामा आउँदो कार्तिक 1 गतेदेखि 7 गतेसम्म सञ्चालन हुने पारा एसियाली खेलकुदमा नेपालले तेक्वान्दो, एथलेटिक्स, ब्याडमिण्टन, टेबल टेनिस, पावर लिफ्टिङ, पौड़ी, जुडो र व्हील चेयर टेनिस गरी 8 खेलमा सहभागिता जनाउँदैछ। तेक्वान्दो खेलाड़ी पलेसा गोवर्धनले चीनको हाङझाओमा सम्पन्न अघिल्लो संस्करणमा काँस्य पदक जितेकी थिइन्। उनी पेरिस ओलम्पिकमा पनि काँस्य पदक विजेता हुन्। नेपालले यस पटक पनि पारा एसियाली खेलकुदमा पदक जित्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछ। खबरको सिलसिला यति नै। आज शनिबार अब रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी महेश केवाली।
6: आजको रंगदर्पण अभिनेता नाना पाटेकरको अभिनय यात्रा र नेपालबाट पाएको मायामा केन्द्रित छ।
7: तुने खाया? माने आधा खिलाया और आधा अपने हिस्से का मेरे लिए भेज लिया है ना? देख छोटू, आज तक मैंने किसी के हिस्से की भूख प्यास नहीं छीनी। जा अपने हाथों से अपने माँ को खिला।
6: नेपाली चलचित्रको विकास हुनु अघि नेपालमा हिन्दी नाटक र चलचित्र हेर्ने चलन थियो। पछि राजदरबारमा भारतीय चलचित्र ल्याएर हेर्न थालियो। जनसेवा जस्ता चलचित्र प्रदर्शन स्थलमा पनि हिन्दी

0: पानी नहीं, अस्पताल नहीं, ये होटल में बैठे मुर्गी तो दारू पी।
1: नाना पाटेकर आफूले निर्वाह गर्ने पात्रमा पूर्ण रूपमा डुब्नुहुन्थ्यो। उहाँले अभिनय गरेका पात्रले प्राय समाजमा विद्यमान अन्याय, अत्याचार र मानवीय संवेदनालाई प्रतिनिधित्व गर्थे। खलनायकदेखि भावनात्मक र हास्य भूमिकासम्म उहाँले आफ्नो अभिनय क्षमता प्रस्तुत गर्नुभयो। हरेक भूमिकामा फरक देखिन सक्नु नै उहाँको विशेषता थियो। सामाजिक सञ्जालमा भाइरल उदय भाइको मिम पनि उहाँको अभिनयमा देखिने यही विविधताको एउटा उदाहरण हो। पर्दामा उहाँले बोल्ने संवाद बनावटी लाग्दैन थियो।
2: देखे भगवान का दिया हुआ सब कुछ है, दौलत है, शौहरत है, इज्जत है, इतना रुतबा है इस शहर में कि किसी भी घर में अगर रिश्ता बनाना चाहूं तो कोई ना नहीं कह सकता।
3: मैं तो एक्साइटमेंट में आकर, अरे एक्साइटमेंट मतलब क्या, कहाँ बैठा हूँ, किससे बात कर रहा हूँ, क्या बात कर रहा हूँ, समझ में नहीं।
2: कंट्रोल कंट्रोल उदय।
4: अबे ओ दिवाली की फुलझड़ी चला डालूंगा अभी, जानता ना तू किससे बात कर रहा है।
1: नाना पाटेकर को अभिनय में पात्रलाई जीवंत बनाने अद्भुत क्षमता थियो। उहाँको अभिनयले पात्रलाई न्याय गर्नुका साथै आम नागरिकका भावना र आवाजलाई स्वाभाविक रूपमा व्यक्त गर्थ्यो। संवाद लेखनमा समेत उहाँको रुचि र योगदान रहेकाले उहाँका संवादमा आम मानिसले बोल्ने भाषाको प्रभाव देखिन्थ्यो। भूगोल फरक भए पनि समाजका समस्या, अन्याय र मानवीय संवेदना उस्तै हुने भएकाले नेपाली दर्शकले पनि उहाँका संवादमा आफ्नै जीवनका अनुभव भेटे। अभिनयकै बलमा स्थापित हुनुभएका नाना पाटेकरले नेपालबाट पनि उत्तिकै माया पाउनुभयो।
2: चश्मा उतार, आँखें मिलाने से शर्माता है का? मैं मिलने जाऊंगा कलेक्टर को, हाँ? अरे अपनी धोती झाड़ दू तो 15 कलेक्टर गिर जाएंगे फर फर करके। साला कहाँ भेज रहे हो?
3: कालीगढ़ी भेज रहे थे तू? महाराज के आदमी आते ना उधर शिकार करने।
1: नाना पाटेकर सादा जीवनशैली रुचाउने कलाकारका रूपमा पनि परिचित हुनुहुन्थ्यो। नाम फाउन्डेशन मार्फत किसानको समस्या समाधान र ग्रामीण समुदायको सहयोगका लागि उहाँले गर्दै आएको काम उहाँको अभिनय बाहिरको अर्को पहिचान हो। उहाँको योगदानको कदर गर्दै भारत सरकारले पद्मश्रीबाट सम्मान गरेको छ। उहाँले अन्य थुप्रै राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्नुभएको थियो। नाना पाटेकरको अभिनय यात्राबाट नयाँ पुस्ताका कलाकारले सबैभन्दा पहिले सिक्नुपर्ने कुरा मेहनत हो। अभिनयलाई जीवन्त बनाउन कलाकार पात्रसँग मात्र होइन समाजसँग पनि भिज्नुपर्छ। चलचित्र विश्लेषक मोहन निरौला,
5: अभिनय यसरी पनि गरिदोर्छ भनेर मेहनत चाहिँ गर्नु पर्यो। मेहनत गरियो भने एउटा उचाइमा पुग्न सकिन्छ र जीवन्त अभिनय गर्नुपर्छ कुनै पनि कलाकारले चरित्रसँग भिजेर समाजसँग भिजेर भन्ने एउटा पाठ चाहिँ सिकिन्छ।
6: रंग दर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
7: पृथ्वी राजमार्गको गलौदेश खण्डमा अवरूद्ध सड़क खुलाउने प्रयास जारी। मुगलिन काठमाडौँ सड़क अवरूद्ध भएपछि हेटौँडा मार्गमा यात्रुवाहक गाड़ीलाई प्राथमिकता।
6: कांग्रेस महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना चल्दै आफूहरू इतिहासको ब्याज खाएर नभई कर्म बदलेर नयाँ इतिहास रचना आएको नवनिर्वाचित सभापति थापाको भनाई।
7: मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह। सबै पालिकामा मनोसामाजिक परामर्शदाता।

0: शांति र विकास का लागि हाम्रो आवाज
1: स्टुडियो फार फार अवे
0: रेडियो नेपाली चौतारी रेडियो चौतारी रेडियो चौतारी 91.4 मेगाहर्ज
2: किसानको मेहनत उपभोक्ताको भरोसा दशैं लक्षित कृषि तथा पशु हाट बजार यसपालिको दशैंमा स्थानीय उत्पादन स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिऊ।
3: मर्स्याङदी गाउँपालिकाको प्रवर्धनमा कृषि तथा पशु हाट बजार संचालक समितिद्वारा आयोजित दशैं लक्षित कृषि तथा पशु हाट बजार यही असोज 27 गतेदेखि 29 गतेसम्म सञ्चालन हुँदैछ। आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी फलफूल खसी बोका भेडा कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
2: हाट बजारमा के के पाइन्छ? ताजा तरकारी तथा फलफूल खसी बोका भेडा कुखुरा लगायत पशु पक्षी स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबार
3: किसानका लागि विशेष प्रोत्साहन हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी बोका भेडा र कुखुरा लगायतका पशु पक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्यको समेत व्यवस्था गरिएको छ।
2: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन आफ्नै गाउँका किसानले उत्पादन गरेको वस्तु किनौं स्थानीय उत्पादनको प्रयोग बढाऊ किसानलाई हौसला र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं।
3: मिति 2083 असोज 27 गतेदेखि 29 गतेसम्म। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: स्थान मर्स्याङदी गाउँपालिका वडा नम्बर 3 खुदी स्थित कृषि तथा पशु सेवा केन्द्र परिसर प्रबन्धक मर्स्याङदी गाउँपालिकाको कार्यालय भुलभुले लमजुङ आयोजक कृषि तथा पशु हाट बजार सञ्चालक समिति।
3: थप जानकारीका लागि 98565450 र 98565493

0: सुन्नुहोस् न दाई, म केही दिन बेसी शहरमा बस्नु पर्ने भयो, कुन होटेलमा बस्ने होला?
1: त्यसको लागि त गलेगाउँ होटल छ कि छ नि। शान्त वातावरणमा सर्वसुलभ मूल्यमा सामान्य कोठादेखि अट्याच बाथरूम सहितका कोठाहरूमा तातो र चिसो पानीको व्यवस्था सहित उपलब्ध छ नि।
0: म त अलि लामो समयसम्म बस्नु पर्ने हुन सक्छ, त्यसको लागि केही छुटको व्यवस्था त होला नि है?
1: हो नि, लामो समय बस्नेहरूको लागि विशेष छुटको व्यवस्था छ, साथै दैनिक खाना खानेहरूको लागि पनि विशेष सहुलियतको व्यवस्था रहेको छ।
2: हजुर, हामी कहाँ शान्त वातावरणमा पर्याप्त सवारी पार्किङको साथ अर्ग्यानिक खाना र आरामदायी बासको व्यवस्था रहेको छ। लामो समय बस्नुपर्ने पाहुनाहरूको लागि विशेष सहुलियत रहेको पनि जानकारी गराइन्छ।
0: स्वादिष्ट स्वास्थ्यकर खाना, हाई स्पिडको इन्टरनेट, वाइफाई तथा शान्त वातावरणमा बास बस्नका लागि उत्कृष्ट गन्तव्य घलेगाउँ होटल, विशेषार 8 लक्ष्मी नारायण पुस्तकालयबाट भित्रपट्टि। प्रोप्राइटर ओम प्रकाश गुरुङ, सम्पर्क फोन नम्बर 98 4 59 59 347।
3: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्णखोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ।

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेज मार्फत एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत छ। समाचार शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। बाढी पहिरोले क्षतिग्रस्त बेसी शहर चामे सड़क स्तरोन्नति गर्न 1 अर्ब लाग्ने, अनुमानित लागत सहित प्रस्ताव सम्बन्धित मन्त्रालय पठाइयो। मर्स्याङ दिका शिक्षक तथा विद्यालय कर्मचारीबाट बाढी पीड़ितलाई 21 लाख बढ़ी सहयोग, बाढी पीड़ितको राहत तथा पुनस्थापनामा सहयोग पुग्ने अपेक्षा। लमजुङ अस्पतालमा गर्भवती महिलाको पिसाब थैलीको जटिल शल्यक्रिया सफल, आमा र बच्चा स्वस्थ। दिव्य ज्योति हाइड्रो पावर लिमिटेडको 19 औं वार्षिक साधारण सभा सम्पन्न, मर्साङ देवेसी आयोजनाको सफल निर्माणलाई प्रमुख प्राथमिकता। र पितृपक्षको अवसरमा सर्वदेश सेवाश्रममा विभिन्न परिवारद्वारा करिब 50,000 सहयोग, भोजन तथा अन्य सामग्री समेत प्रदान।
1: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
2: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र
1: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
2: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ लाग्ने भएको छ।
1: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
2: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
1: जय बुद्ध ज्वेलरी बेसी शहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652420, 06652475, मोबाइल नम्बर 98560।

0: समाचार अब विस्तारमा बाढ़ी पहिरोले क्षति पुर्याएको बेसेसहर चामे खण्डका संरचना पक्की सड़क तथा पुल निर्माणका लागि रू 1 अर्ब आवश्यक पर्ने अनुमान गरिएको छ। बेसेसहरबाट चामेसम्मको सड़कको समग्र स्तरोन्नतिका लागि भने 3 अर्ब लागत अनुमान गरिएको छ। डुम्रे बेसेसहर चामे सड़क आयोजनाले दुवै कामका लागि छुट्टा छुट्टै प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको आयोजना प्रमुख सतीश सुवेदीले बताउनुभयो। उहाँका अनुसार असोज 8 देखि 11 गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोले 65 किलोमिटर लामो बेसेसहर चामे सड़कका 35 भन्दा बढ़ी स्थानमा क्षति पुर्याएको थियो। तीमध्ये 6 स्थानमा सड़कको ट्र्याक क्षतिग्रस्त भएको थियो। रामबजार, नासो गाउँपालिका 3 को खोत्रो तथा मनाङको कोतो लगायतका स्थानमा बढ़ी क्षति पुगेको आयोजना प्रमुख सुवेदीले बताउनुभयो। विभिन्न स्थानका काटे पुल समेत बगाएको थियो। बाढ़ी पहिरोका कारण 6 दिनसम्म सड़क अवरूद्ध भएको थियो। सड़क खुलाउन विभिन्न स्थानमा नयाँ ट्र्याक खोल्नु परेको थियो। बाढ़ी पहिरोबाट क्षतिग्रस्त स्थानमा सड़क सुधार गरी पक्की सड़क निर्माण तथा बगाएका काटे पुलको स्थानमा पक्की पुल बनाउन रू 1 अर्ब आवश्यक पर्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो। सोही अनुसार बजेट माग गर्दै केही दिन अघि सम्बन्धित मन्त्रालयमा प्रस्ताव पठाइसकिएको सुवेदीले उल्लेख गर्नुभएको छ। हाल उपलब्ध स्रोत साधनबाट सड़कको विभिन्न स्थानमा सामान्य मर्मत तथा स्तरोन्नति भइरहेको छ। बाढ़ी पहिरोपछि सड़क खुलाउन आयोजना स्थानीय तह तथा जलविद्युत आयोजनाका डोजर लगायत उपकरण परिचालन गरिएको थियो। यसैगरी 3 वर्ष अघि तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन डीपीआर अनुसार बेसीसहरबाट चामेसम्मको सड़कको समग्र स्तरोन्नतिका लागि भने रू 3 अर्ब लागत अनुमान गरिएको आयोजना प्रमुख सुवेदीले जानकारी दिनुभयो। सड़क कालोपत्र, आवश्यक स्थानमा ढलान तथा पक्की पुल निर्माण सहित स्तरोन्नति गर्ने लक्ष्य राखिएकाले डीपीआर अनुसार बजेट माग गर्दै मन्त्रालयमा प्रस्ताव पठाइएको आयोजनाले जनाएको छ। लमजुङको मर्स्याङदी गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालय, बाल विकास केन्द्र र सामुदायिक सिकाई केन्द्रमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीले बाढ़ी पीड़ितको राहत तथा पुनर्स्थापनाका लागि 21,02,866 रूपियाँ सहयोग गरेका छन्। गत भदौ 10 गते भोटेको सीमा आएको बाढ़ीबाट पीड़ितका लागि शिक्षक र विद्यालय कर्मचारीको प्रथम त्रैमासिक तलब, चाड़पर्व खर्च र प्रोत्साहन भत्ताबाट रकम कट्टा गरेर सहयोग गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख वसन्त बरुवालले जानकारी दिनुभयो। उहाँका अनुसार शिक्षक र विद्यालय कर्मचारीले संघीय र गाउँपालिका दुवै स्रोतबाट पाउने तलब तथा भत्ताबाट रकम कट्टी गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको हो। गाउँपालिकाका 51 वटा सामुदायिक विद्यालयमा कार्यरत 300 जना शिक्षक र 65 जना विद्यालय कर्मचारी, 2 वटा बाल विकास केन्द्रका 3 जना सहजकर्ता र 2 वटा सामुदायिक सिकाई केन्द्रका 2 जना कर्मचारी गरी 370 जना यस कार्यमा सहभागी भएको बरुवालले बताउनुभयो। सामुदायिक विद्यालयका शिक्षक र विद्यालय कर्मचारीबाट 20,96,732 रूपियाँ रकम संकलन भएको छ। यस्तै बाल विकास केन्द्रका सहजकर्ताबाट 4,800 रूपियाँ र सामुदायिक सिकाई केन्द्रका कर्मचारीबाट 1,334 रूपियाँ योगदान भएको उहाँले बताउनुभयो। चालू आर्थिक वर्षको प्रथम त्रैमासिकका लागि शिक्षक र विद्यालय कर्मचारीको कुल तलब माग 6,03,73,039 रूपियाँ रहेकोमा विपद राहतका लागि रकम कट्टी गरेपछि 5,82,70,173 रूपियाँ निकासा भइसकेको गाउँपालिकाले जनाएको छ। कट्टी गरिएको रकम मध्ये संघीय स्रोतबाट 20,51,531 रूपियाँ र गाउँपालिका स्रोतबाट 51,334 रूपियाँ रहेको छ। लमजुङको कुलासुतार गाउँपालिकाले कार्यालय सहयोगी रणबहादुर गुरूङको निधनमा सोमबार शोक विदा दिने भएको छ। कुलासुतार गाउँपालिका 6 मा कार्यालय सहयोगीका रूपमा कार्यरत गुरूङको असोज 22 गते असामयिक निधन भएको थियो। गाउँपालिका अध्यक्ष सूर्य प्रसाद गुरूङद्वारा जारी सूचना अनुसार मृतकको चिर शान्तिको कामना गर्दै असोज 26 गते सोमबार गाउँपालिका तथा गाउँपालिका अन्तर्गत अत्यावश्यक बाहेकका कारणले विद्यालय र संघ संस्थामा शोक विदा दिने निर्णय गरिएको हो। गाउँपालिकाले सम्बन्धित सबैलाई जानकारी गराउन सूचना समेत जारी गरेको छ। लमजुङको रायनास नगरपालिका आठ स्थित सर्वोदय सेवाश्रम धर्मनाथ धाममा दुई दिनमा विभिन्न व्यक्ति तथा परिवारले 49,966 रूपियाँ नगद सहयोग गरेका छन्। पितृपक्ष अर्थात सोह्र श्राद्धको अवसरमा विभिन्न व्यक्ति तथा परिवारले दिवंगत आफन्तको स्मृतिमा भोजन सेवा, खाद्यान्न, फलफूल, जूस तथा बिस्कुट समेत प्रदान गरेका छन्। पितृपक्षको अन्तिम दिन आज शनिबार रायनास नगरपालिका तीन टिमुरेका रामचन्द्र पन्थीले आफ्नो जन्मदिन तथा दिवंगत आफन्तको स्मृतिमा भोजन सामग्री र बिस्कुट प्रदान गर्नुभएको छ। विश्वसहर नगरपालिका छ भलाम सेराका खत्री परिवारले 10,000 रूपियाँ र सोही स्थानका किम बहादुर सुयलले 510 रूपियाँ सहयोग गर्नुभएको छ। सुन्दर बजार नगरपालिका फेदी खुनाका अधिकारी परिवारले स्वर्गीय जगन्नाथ अधिकारीको पुण्यतिथिमा भोजन सेवाका लागि 5,555 रूपियाँ प्रदान गर्नुभएको छ। यसैगरी भानु नगरपालिका 10 कालीमाटीका पदम कुमारी गुरूङ र मिनु गुरूङले फलफूल, सीधा दान, जूस, बिस्कुट तथा क्रमशः 550 र 1,010 रूपियाँ सहयोग गर्नुभएको छ। पितृपक्षको अन्तिम दिन सुन्दर बजार रायनास र भानु नगरपालिकाका विभिन्न स्थानका व्यक्तिहरूले दिवंगत आफन्तको स्मृतिमा सीधा दान, फलफूल तथा अन्य सामग्री समेत प्रदान गरेका छन्। यस्तै भानु नगरपालिका आठ कर्णेल फाँटका राममाया घिमिरेले दिवंगत आफन्तको स्मृतिमा 2,125 रूपियाँ सहयोग गर्नुभएको छ। हिजो शुक्रबार बन्दीपुर गाउँपालिका तीन चण्डेनी पुर्ख्यौली घर भई हाल भरतपुर महानगरपालिका उडा नम्बर तीन बेलचोक निवासी ध्रुव कुमार प्रधान र रामप्यारी प्रधान सहितको परिवारले दशैंलाई लक्षित गरी आठ बोरा चामल, एक बोरा ढुटो दाल, आलू, तेल, मसला, नून र बेसार लगायत सामग्री प्रदान गर्नुभएको छ। प्रधान परिवारले हरेक वर्ष दशैंका लागि खाद्यान्न सहयोग गर्दै आएको छ। यसअघि परिवारले गौशाला निर्माण, गाईदान तथा आश्रममा अन्य संरचना निर्माणमा समेत सहयोग गरेको थियो। यस्तै भानु नगरपालिका तीन तुरतुरेका थापा मगर परिवारले स्वर्गीय रामबहादुर थापा मगरको तिथि श्राद्धको अवसरमा ज्येष्ठ नागरिकलाई भोजन तथा फलफूल प्रदान गर्दै 7,020 रूपियाँ सहयोग गर्नुभएको छ। त्यस्तै पालुङटार नगरपालिका पाँचका ईश्वर बहादुर थापाले दिवंगत परिवारजनको पुण्यतिथिमा भोजन सेवा, जूस र बिस्कुट प्रदान गर्दै 10,111 रूपियाँ सहयोग गर्नुभएको छ। रायनास नगरपालिका सात गरम बेसी तथा हाल दुवैमा कार्यरत नारायण भारतीले पितृपक्षको अवसरमा कुलका पितृहरूको स्मृतिमा एक छाक भोजन सेवाका लागि 5,105 रूपियाँ सहयोग गर्नुभएको छ। सेवाश्रमले सहयोग गर्ने सबै व्यक्ति तथा परिवारप्रति आभार व्यक्त गर्दै दिवंगत आत्माहरूको चिर शान्तिको कामना गरेको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजमा तपाईँ सुन्दै हुनुहुन्छ साँझ 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
1: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बस्थे कि? के भयो मेरो बुढीलाई? आज
2: चाडबाड पनि नजिकै आइसक्यो, गर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
1: नरिसाउ न बुढी, गर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
2: चिन्तै नगर्नुहोस् न बुढा, विश्व सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
3: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
4: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
2: सम्पर्क फोन नम्बर 98165825 98066162 र 0665231381 दीपा सुनचादी पसल विश्व नगरपालिका 8 नारायण स्थान लमजुङ।

0: यस परिवारबाट दशैं तिहार र छठको हार्दिक शुभकामना।
1: लमजुङको लागि सम्पर्क जीवन सहारा इन्टरप्राइजेज, पेशिसावर नगरपालिका 8 जिङ्गे खोला, प्रभु ब्याङ्क अगाडि। मोबाइल नम्बर 98 5 60 45 460, 98 6 98 14 673 र 98 2 61 9 810।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। प्रदेश अस्पताल लमजुङमा कार्यरत डाक्टर शिशिर देवकोटा सहितको चिकित्सक टोलीले जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ। शल्यक्रियापछि तीन हप्तासम्म अस्पतालमा उपचार र निगरानीमा रहेकी आमा र नवजात शिशु दुवै स्वस्थ भएर घर फर्किएका छन्। अस्पतालमा ल्याइएकी गर्भवती महिलाको पिसाब थैलीमा 15x7 सेन्टीमिटर भन्दा ठूलो चीरा परेको थियो। महिलामा दीर्घकालीन रूपमा पिसाब निस्कने मार्गमा अवरोध अर्थात क्रोनिक ब्लाडर आउटलेट अस्ट्रक्सन सम्बन्धी समस्या रहेको बताइएको छ। यस्तो जटिल अवस्थामा शल्यक्रिया गर्नु चिकित्सकका लागि चुनौतीपूर्ण थियो। डाक्टर देवकोटाको नेतृत्वमा रहेको चिकित्सक टोलीले करिब 3 घण्टा लगाएर शल्यक्रिया गरेको थियो। शल्यक्रियापछि अस्पतालको निरन्तर हेरचाह र उपचारबाट आमा र बच्चा दुवैको स्वास्थ्यमा सुधार आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको हो। लमजुङ आएपछि आफूले गरेका जटिल शल्यक्रिया मध्ये यो निकै चुनौतीपूर्ण अनुभव रहेको अस्पताल प्रमुख समेत रहनुभएका डाक्टर देवकोटाले बताउनु भएको छ। बिरामीको स्वास्थ्यमा सुधार आउनु र उनीहरू खुशी भएर घर फर्कनु नै चिकित्सकका लागि सबैभन्दा ठूलो उपलब्धि भएको उहाँको भनाइ छ। यस शल्यक्रियालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण मेडिकल टीम तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साथ दिने सबैप्रति डाक्टर देवकोटाले आभार व्यक्त गर्नुभएको छ। प्रदेश अस्पताल लमजुङमा गरिएको यो जटिल शल्यक्रियाको सफलताले स्थानीय स्तरमै जटिल स्वास्थ्य समस्या भएका बिरामीलाई उपचार सेवा उपलब्ध गराउने सम्भावनालाई उजागर गरेको छ। यस्ता सेवा थप प्रभावकारी बनाउन दक्ष जनशक्ति आवश्यक उपकरण र पर्याप्त स्वास्थ्य सुविधाको निरन्तर उपलब्धता पनि उत्तिकै महत्वपूर्ण हुन्छ। लिमिटेडको 1900 वार्षिक साधारण सभा काठमाण्डुको गौशाला स्थित होटल क्रिस्टल पशुपतिमा सम्पन्न भएको छ। सभामा आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन, कम्पनीको पूँजी वृद्धि, निर्माणाधीन आयोजना र भावी योजनाबारे छलफल भएको छ। सभामा लमजुङमा निर्माणाधीन 50 मेगावाट क्षमताको मर्स्याङदी बेसी जलविद्युत आयोजना निर्धारित योजना अनुसार सम्पन्न गर्ने विषयमा विशेष छलफल भएको थियो। कम्पनीका संचालक संजीव न्यौपानेले आयोजना निर्माण निर्धारित योजना अनुसार अघि बढ़ाउने र समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले स्वदेशी पूँजी परिचालन गरी नेपालीकै सहभागितामा आयोजना निर्माण गर्नु आर्थिक समृद्धिका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। आयोजनामा हालसम्म 2600 भन्दा बढ़ी स्थानीयको लगानी रहेको र निर्माण कार्यको आधा भन्दा बढ़ी काम सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो। साथै आयोजना बारे तथ्यका आधारमा धारणा बनाउन शेयर धनी तथा स्थानीयवासीलाई आग्रह समेत गर्नुभएको छ। कार्यकारी संचालक इन्द्रमणि त्रितालले कम्पनी विद्युत उत्पादन गर्ने उद्देश्यले आयोजना निर्माणमा जुटेको बताउँदै वातावरणीय तथा सामाजिक प्रभाव न्यून गर्न कम्पनी सचेत रहेको उल्लेख गर्नुभयो। उहाँले सबै शेयर धनीको अधिकार समान रहेको र आयोजनाको निर्माण प्रक्रिया पारदर्शी रहेको बताउँदै शेयर धनीका जिज्ञासा तथा गुनासालाई सम्बोधन गरेर अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको छ। संचालक मिलन खड्काले शेयर धनी, स्थानीय समुदाय, नियमनकारी निकाय, बैंक तथा वित्तीय संस्था र कर्मचारीको सहयोगले कम्पनीलाई अघि बढ़न मदत पुगेको बताउनुभयो। उहाँले शेयर धनीको विश्वास कायम राख्दै कम्पनीलाई थप व्यवस्थित, पारदर्शी र सुदृढ़ बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। मर्स्याङदी बेसी जलविद्युत आयोजनाको सफल निर्माण तथा संचालन कम्पनीको प्रमुख प्राथमिकता रहेको उहाँको भनाइ थियो। सभामा कम्पनीको पूँजी वृद्धि, प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने अधिकार संचालक समितिलाई प्रदान गर्ने, संचालक नियुक्ति अनुमोदन गर्ने, बैठक भत्ता तथा अन्य पारिश्रमिक निर्धारण गर्ने, आयोजनाका लागि लिइएका तथा आवश्यक पर्ने कर्जा अनुमोदन गर्ने र सहायक कम्पनीहरूमा गरिएको लगानी अनुमोदन गर्ने लगायतका प्रस्ताव प्रस्तुत गरिएको थियो। कम्पनीका अनुसार मर्स्याङदी बेसी जलविद्युत आयोजना सम्पन्न भएपछि राष्ट्रिय ऊर्जा आपूर्तिमा योगदान पुग्नुका साथै लमजुङमा रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्रको विकास र पूर्वाधार विस्तारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। कम्पनीले शेयर धनी तथा स्थानीय समुदायको विश्वास कायम राख्दै आयोजना निर्धारित योजना अनुसार सम्पन्न गर्न आवश्यक पहल जारी राख्ने जनाएको छ। भोलि आइतबारदेखि देशभरको मौसममा सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पूर्वी भागमा रहेको मौसमी प्रणाली दक्षिण पूर्वतर्फ सर्दै कमजोर बनेकाले वर्षाको क्रम घट्दै जानेछ। आज दिउँसो र राति कोशी बागमती र गण्डकीका पहाड़ी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। भोलिदेखि भने तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने पहाड़ी भूभागका एक दुई स्थानमा मात्र हल्का वर्षा हुनेछ। पर्सी सोमबार रातिदेखि देशैभर पानी पर्ने सम्भावना टरेर जाने मौसमविद विनु महर्जनले जानकारी दिनुभयो। यसैबीच मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका पहाड़ी तथा हिमालय क्षेत्रका लागि पहिलो चेतावनी जारी गरेको छ। मेघगर्जन र चट्याङको जोखिम कायमै रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। बाढ़ी पहिरोले क्षतिग्रस्त बेसी शहर चामे सड़क स्तर उन्नति गर्न 1 अर्ब लाग्ने अनुमानित लागत सहित प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाइयो। मर्स्याङ विकास शिक्षक तथा विद्यालय कर्मचारीबाट बाढ़ी पीड़ितका लागि 21 लाख बढ़ी सहयोग। बाढ़ी पीड़ितको राहत तथा पुनस्थापनामा सहयोग पुग्ने अपेक्षा। लमजुङ अस्पतालमा गर्भवती महिलाको पिसाब थैलीको जटिल शल्यक्रिया सफल। आमा र बच्चा स्वस्थ। दिव्यज्योति हाइड्रो पावर लिमिटेडको 19 औं वार्षिक साधारण सभा सम्पन्न। मर्स्याङदी बेसी आयोजनाको सफल निर्माणलाई प्रमुख प्राथमिकता। र पितृपक्षको अवसरमा सर्वोदय सेवाश्रममा विभिन्न परिवारद्वारा करिब 50,000 सहयोग। भोजन तथा अन्य सामग्री समेत सहयोग। हवस् त यिनै समाचार सहित साँझ 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बस्नेतलाई धन्यवाद दिँदै समाचार कक्षीबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।
2: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
3: अहिले बेलुकीको 7 बज्यो।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: नाति ए नाति, यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
2: खै हजुर बुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पाए त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन्, बरु भन्नुहोस् न हजुर बुबा, बेसी शहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
1: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी शहरको दनाई फाँटमा कर्पोरेश्वर फर्निचर छँदैछ नि।
2: कर्पोरेश्वर फर्निचर के पाइन्छ त्यहाँ?
1: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
3: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ब्याग, साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: कर्पोरेश्वर सिसा पसल, बेसी शहर नगरपालिका 8 सेरा चोक, लमसुङ। प्रोप्राइटर राजकुमार अधिकारी। सम्पर्क फोन नम्बर 066-520-522, मोबाइल नम्बर 98-650-56-719।
3: सम्झनुहोस् हाम्रै कर्पोरेश्वर फर्निचर।
5: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बात, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जागरक्षी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98-451-39-647 र 98-111-90-610। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
0: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना, विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ सम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने व्यवहार जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
4: मिति 2083, कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्बा छ्योलिङ बौद्ध गुम्बा, मर्चाङ्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्सुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार, घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98-410-61-454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98-4-67-56-604।
3: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
4: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेचे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: बुबा, घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
3: किन चिन्ता गर्छे छोरी मायादेवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साटफेर तथा खरिद बिक्री पनि गरिन्छ।
2: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
3: बेसी सहरको त्रिवेणी टोलमा रहेको मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
2: अनि बुबा, घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि।
3: डोको, थुन्से, नाङ्लो लगाएर घरायसी सामग्री पनि पाइन्छ।
2: यस मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्लो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
3: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। मायादेवी भाँडा पसल विशिष्ट नगरपालिका साथ त्रिवेणी टोल सानीमा बैंक नजिकै। प्रोप्राइटर मायादेवी आचार्य। सम्पर्क नम्बर 98-60-74-48-59 र 97-4-64-40-765।
4: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
5: ल ल आए बहिनी, किन होला?
4: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
5: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले विश्वको झिम खोलामा नन्दा सप्लाइज खोल्नु भएको छ। ल हिँड, आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
4: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
6: प्रोप्राइटर अमृत श्रेष्ठ, बेची सहर नगरपालिका 8, झिङ्गे खोला पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ, मोबाइल नम्बर 98-560-46-257 र 98-40-067-787।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: कोटको बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पूर्वाधार विकास मन्त्रालयद्वारा गठित पुल बेली ब्रिज निर्माण तथा पुनस्थापना कार्यदलका संयोजक तथा नेपाली सेनाका पूर्व उपरथी धर्मेन्द्र झाले बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। बेत्रावतीसँगै महत्वपूर्ण मानिएको स्याप्रोबेसीको बेली ब्रिज निर्माण कार्य पनि अघि बढ़ेको छ। यद्यपि केही प्राविधिक कठिनाई र भौगोलिक प्रतिकूलताका कारण काममा केही ढिलाइ भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल पुरानो विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चंगा ड्रोन बेलुन उडान तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ। विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले उल्लेखित गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिनुभयो। विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोर मैला फाल्ने तथा नहरमा मृत पशुपन्छी बगाउने जस्ता गतिविधिले चराचुरुङ्गी र वन्य जन्तुको गतिविधि बढ़ाई विमानको उडान तथा अवतरणमा असर पार्न सक्ने हुँदा फोहोर मैला तथा मृत पशुपन्छीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ। राति केही स्थानमा पानी परे पनि भोलिबाट मौसममा सुधार आउने मौसम पूर्वानुमान

0: महाशाखाले खाले जनाएको छ। भोलि कोशी र बागमतीका थोरै स्थान तथा बाँके पहाड़ी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। तराईमा आंशिक बदली रही मौसम सफा रहनेछ। राति हिमाली क्षेत्रका एक दुई स्थानमा मात्र वर्षा र हिमपातको सम्भावना छ। पर्सी दिउँसो पहाड़ी भेगका निकै कम स्थानमा हल्का वर्षा हुने र राति देशैभर कतै पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद विनु महर्जनले बताउनुभयो। का अनुसार आज कोशी र बागमती प्रदेशका पहाड़ी तथा हिमाली भूभागमा मध्यम वर्षा र हिउँ पर्ने सम्भावना रहेको छ।
1: भोलि र पर्सीको मौसमको कुरा गर्नुपर्दा तुलनात्मक रूपमा चाहिँ हिजोभन्दा आज चाहिँ केही सुधार हुने र वर्षाको सम्भावना हिजोको जस्तै केही ठाउँमा नभइकन थोरै ठाउँमा सीमित रहनेछ भने आजबाट भोलिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी र बागमती प्रदेशका थोरै स्थानमा भने बाँकी प्रदेशका हिमाली र पहाड़ी विभागका एक दुई स्थानमा मात्र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहन्छ र देशका तराई भूभागमा चाहिँ आंशिक बादल लाग्ने सम्भावना बढ़ी रहन्छ। भोलिको लागि वर्षाको सम्भावना भने कमै छ। भोलि रातिको हकमा चाहिँ यो देशका यो हिमाली भूभागका एक दुई ठाउँमा चाहिँ यो वर्षा र हिमपात हुने सम्भावना रहन्छ भने बाँकी भूभागमा चाहिँ आंशिक बादल लाग्ने र तराई भूभागमा चाहिँ मौसम मुख्यतया सफा नै रहनेछ। हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी दुई ठाउँमा भने दिउँसोको समयमा हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी आंशिक बादल लाग्ने सम्भावना रहन्छ। वर्षाको सम्भावना तराईको भूभागमा कमै छ भने रातिको हकमा चाहिँ कतै पनि वर्षाको सम्भावना देखिएको छैन पर्सीको लागि।
0: काठमाडौँ महानगरपालिकाले दशैंमा घर जाने यात्रुलाई लक्षित गरी गंगोबु स्थित नयाँ बस पार्कमा निशुल्क स्वास्थ्य परीक्षण शुरू गरेको छ। महानगरपालिकाका अनुसार स्वास्थ्य कक्षबाट रक्तचाप र मधुमेह परीक्षण तथा झाडा पखलाको औषधि वितरण भइरहेको छ। देशैभरि सञ्चालन हुने सेवाका लागि महानगर प्रहरीले भीड़ व्यवस्थापन समेत गरिरहेको छ। अहिले नयाँ बस पार्कबाट बाहिरिने यात्रुको संख्या सामान्य समयको तुलनामा तेब्बरसम्म पुगेको छ। कांग्रेस 15 महाधिवेशनमा अन्तर्गत पदाधिकारीको मतगणना शुरू भएको छ। मतगणनामा ढिला गरी शुरू भएको हो। अहिले उपसभापति र महामन्त्रीको मतगणना भइरहेको छ। मतगणना चार स्थानमा हुने निर्वाचन समितिले जनाएको छ। यसै गरी नेपाली कांग्रेसको 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ। सभापतिमा निर्वाचित भएपछि आज पार्टी कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै वहाँले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाबदेताका रूपमा लिएको बताउनुभयो। विशेष महाधिवेशन पछि भएको 15 महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उहाँको भनाइरहेको थियो।
2: नागरिकको विश्वास जित्ने यत्रो ठूलो अभियान म एक्लैले हामी कसैले गरेर मात्र सम्भव छैन। थुप्रै पार्टीका साथीहरू जस्तो अधिवेशनको प्रतिस्पर्धामा भाग लिनु भएको छैन, उहाँहरूलाई साथ लिएर हिँड्नुपर्नेछ। यो अधिवेशनमा अहिले केही समयपछि आउने नतिजामा केही साथीहरूले जिम्मेवारी प्राप्त गर्नुहुन्छ, तर केही अत्यन्त महत्वपूर्ण साथीहरूले जुन पदमा प्रतिस्पर्धा गर्नुभएको त्यो पद प्राप्त गर्नुहुन्छ, तर त्यो पद प्राप्त नगर्नुको अर्थ उहाँहरूको महत्व कम हुन्छ भन्ने होइन। उहाँहरू जिम्मेवार साथी हुनुहुन्छ र ती सबै साथीहरूलाई समेटेर लिएर जाने कुरामा हामी दृढ संकल्पित छौं।
0: नेकपा एमाले 13 नेताहरूलाई केन्द्रीय कमिटि सदस्यमा मनोनित गरेको छ। आज बसेको स्थायी कमिटिको बैठकले उहाँहरूलाई पार्टीको केन्द्रीय कमिटि सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो। पार्टी सचिव महेश बस्नेतका अनुसार मनोनित हुनेमा तेजेन्द्र केसी, मीनप्रसाद गुरूङ, सिर्जना राई, पुष्पा केसी भण्डारी, सावित्रा अर्याल, इन्दु कडरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मना तप्र प्रसाद शाह, तेजमान कन्दङ्गवा, टंक आङबुहाङ, नवीन रोका मगर र डबल पाण्डे रहनु भएको छ। बैठकले पार्टीका वडास्तरीयका कमिटिहरूको अधिवेशन आगामी मंगसिर 26 र नगर र गाउँपालिका तहका कमिटिहरूको अधिवेशन पुष 4 गते गर्ने निर्णय भएको छ। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खोल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त नभएसम्म वैकल्पिक कागजातका आधारमा दुई चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा उपलब्ध गराउन आदेश दिएको हो। अधिवक्ता सरिता अधिकारीले दायर गरेको रिटमाथि सुनवाई गर्दै अदालतले राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर गरेको छ। यसअघि नेपाल राष्ट्र बैंकले पुराना खातावालालाई समेत असोज मसान्तसम्म राष्ट्रिय परिचय पत्र अध्यावधिक गर्ने निर्देशन दिएको थियो। साझा खबरमा अब खेल खबर। जापानमा हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ। नेपाल पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ। यसअघिका चार संस्करणमा नेपालले एउटा पदक जितेको छ। ताइक्वान्दो की पोलिसा गन्धर्वले चीनको हाङझाउमा भएको चौथो संस्करणमा काँस्य जितेकी थिइन्। पोलिसा पेरिस पारालिम्पिक की पनि काँस्य पदक विजेता हुनुहुन्छ। यसअघि टोलीको एक कार्यक्रमका बीच विदाई गरिएको थियो। खेल यही कार्तिक एकदेखि सात गतेसम्म हुनेछ। पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न आठ खेलमा 19 खेलाड़ी सहभागी हुँदैछन्।
3: बाढ़ी प्रभावित क्षेत्रमा आफ्नो नागरिकता हराएका व्यक्तिहरूले प्रतिलिपि सजिलै निकाल्न सक्ने
4: पहिला बनाइसकेको नागरिकताको हकमा चाहिँ त्यसपछि नागरिकतालाई प्रतिलिपि भन्छ। त्यसको लागि प्रतिलिपि भन्ने एउटा फर्म हुन्छ, वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपि फर्म भर्ने। यदि आमुसँग नागरिकताको कुनै फोटोकपी मोबाइलमा अथवा कतै छ भने त्यसको प्रिन्ट निकालेर त्यसलाई सम्मेलन गरेर यहाँ पेश गर्ने।
3: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली र पाको पुस्ताको साहित्य र ज्ञान बाँड्न सक्रिय हुनुपर्ने आह्वान लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
5: क्यासको फिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
7: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
6: ओहो, तिमी त घरको खाने भएछौ नि।
8: के को सरसल्लाह हो दुईजनाको?
7: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
8: सही भन्यो शीतल, जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
6: ए हो र राम सर, म पनि अब बजार या बनी बना खान छोड्न सक्छु होला र?
8: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
9: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकुराब सीआईएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सन्तोष गन्धर्वबाट।
11: तपाईँ बाढ़ीमा नष्ट भएको वा हराएका आफ्नो नागरिकता बनाउने तयारीमा हुनुहुन्छ? अर्को नागरिकता लिन तपाईँले वडा कार्यालयबाट भर्नुपर्ने फारम चाहिँ के छ त? नुवाकोट जिल्लाका सीडीओ शम्भु प्रसाद रेग्मी।
4: पहिला बनाइसकेको नागरिकताको हकमा चाहिँ त्यसपछि नागरिकतालाई प्रतिलिपि भन्छ। त्यसको लागि प्रतिलिपि भन्ने एउटा फर्म हुन्छ, वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपि फर्म भर्ने। यदि आमुसँग नागरिकताको कुनै फोटोकपी मोबाइलमा अथवा कतै छ भने त्यसको प्रिन्ट निकालेर त्यसलाई सम्मेलन गरेर यहाँ पेश गर्ने। यदि त्यो प्रतिलिपि छैन भने त्यही प्रतिलिपि लिएर यहाँ हामी कहाँ आउने? अब हामीको यहाँ कम्प्युटरमा हुन्छ, त्यसलाई हामी त्यही कम्प्युटरको विवरण हालेर अथवा हामीसँग ढड्डा छ ढड्डाको विवरण हालेर उहाँलाई नायता उपलब्ध गराउँछौँ। त्रिशुलीको पारिपट्टिको केही सेवा गरेर यहाँ आउनुभयो भने र केही डकुमेन्ट ओडाबाट ल्याउन पनि छुट भयो भने हामीले चाहिँ ओडामा फोन गरेर हामीले इमेल मार्फत मगाउँछौँ, किनभने उता जान सजिलो छैन, अहिले तुइनबाट जानु आउनु गर्दाखेरि असहज स्थिति भएको हुनाले कुनै पनि मालपोत कार्यालयमा लालपुर्जा लिन जानु पर्यो भने अब त्यहाँ नायताको विवरण ल्याऊ भन्यो भने मालपोत कार्यालयको त्यहीँको कर्मचारीहरूले जिल्ला प्रशासनमा सम्पर्क राखेर निजको नायता विवरण यहाँबाट माग्ने कार्यालयले र त्यो आधारमा नै उहाँलाई त्यहीँ बसिकन सेवा सहजीकरण गर्ने भन्ने एउटा त्यसको व्यवस्था चाहिँ हामीले गरेका छौँ। त्यही अनुसार सबै कार्यालयलाई मैले कार्यालय प्रमुखको बैठकमा पनि यो एउटा निर्देशन दिएको अवस्था चाहिँ छ।
11: नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय जानु अघि वडा कार्यालयबाट प्रतिलिपि नागरिकताको फारम भरेर साथैमा लैजानुपर्छ। नुवाकोट जिल्लाका सीडीओ शम्भु प्रसाद रेग्मी। नुवाकोट विदुरकी प्रेम माया श्रेष्ठ पेशाले महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ। अब एकैछिन सुनौ बारीपछि प्रेम मायाको अनुभव।
12: आफ्नो मन मिलेर साथीहरूसँग कुरा राख्ने, सेयर गर्ने, अनि त्यसरी डराउनु पर्दैन भन्ने अब मा अब अन्त अन्त हेरेर नै आफ्नो मनका कुराहरू साथीभाइसँग पोख्ने। गर्भवती अवस्थामा तपाईँहरूलाई परेको समस्याहरू चाहिँ हामीलाई भन्नुहोस्, हामी चाहिँ अब कुन ठाउँमा स्वास्थ्य संस्थाहरूमा पुर्याउने वातावरण मिलाउँछु। अब बच्चाहरूलाई रुवाखोकी लायो भने पनि, अब झाडा पखाला लायो भने पनि हामी चाहिँ अब स्वास्थ्य संस्थामा पठाउने वातावरण मिलाउँछु, अब हस्पिटल पुर्याउने वातावरण मिलाउँछु। तपाईँहरूले चाहिँ हामीहरूलाई चाहिँ समस्या परेको कुराहरू चाहिँ हामीसँग चाहिँ व्यक्त गर्नु।
11: गाउँघर डुल्दा बालबालिका गर्भवती अनि सुत्केरी महिलाको स्वास्थ्यको जानकारी दिइरहने अनि गाह्रो अप्ठ्यारो पर्दा स्वास्थ्य संस्थामा लैजान सल्लाह दिने विदुर नगरपालिका नुवाकोटकी महिला स्वास्थ्य स्वयंसेविका प्रेम माया श्रेष्ठ। तपाईले धादिङ हुँदै विभिन्न जिल्ला जानु अघि पृथ्वी राजमार्गको जानकारी लिन चाहिँ नभुल्नुहोस् है। धादिङको गलौदीमा त्रिशुली नदीले सड़क कटान गर्दा आउत जाउतमा समस्या आइरहेको छ। राजमार्गको जानकारी लिन प्रहरीको 100 र ट्राफिक प्रहरीको 103 नम्बरमा फोन गर्न सक्नुहुन्छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
3: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पाका पुस्ता साहित्य लेखन र ज्ञान बाँड्ने काममा व्यस्त भए नयाँ पुस्ताले धेरै सिक्ने।
13: मैले 5 किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु।
3: पाका पुस्ताको सवालमा साहित्य तथा पुस्तक लेखनमा व्यस्त हुँदै आउनुभएका डाक्टर मुकेश कुमार चालिसीसँगको विशेष कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
11: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
15: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
11: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
15: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
11: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
15: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
11: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवारको स्थान निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
16: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 एमबीपीएस इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सन्तान जन्मिएदेखि नै आमा बाबुले आफ्नो सुख दुःख भन्दा सन्तानको सुख सुरक्षा र भविष्यमा ठूलो प्राथमिकता दिन्छन्। तर बुढेसकाल लागेपछि एक्लै हुँदै जानुपर्ने बाध्यता छ। यस्तो अवस्थामा पनि पाका पुस्ताले आफूलाई सक्रिय र सृजनशील बनाउन आवश्यक छ। साहित्य लेखन र ज्ञान बाँड्ने काममा व्यस्त भए नयाँ पुस्ताले धेरै सिक्न सक्ने पाका पुस्ताको सवालमा साहित्य तथा पुस्तक लेख्दै आउनुभएका डाक्टर मुकेश कुमार चालिसेको अनुभव छ। अब उहाँसँगको कुराकानीको पालो।
13: पाको पुस्तक के छ त, यो रिटायर भइसकेपछिको जिन्दगी के छ भनेर अध्ययन गर्न थाले र विश्वका विभिन्न मुलुकका साहित्यहरू, विशेष गरी जापानका, जहाँ 100 वर्ष नआएका धेरै मान्छेहरू छन्, त्यो ठाउँ हेर्न पनि म जापान गए। त्यो सबै हेरिसकेपछि मलाई नेपालमा पाका पुस्ताले दुःख पाएको अनुभूति भयो। त्यो दुःख भौतिक मात्रै होइन, मानसिक रूपले पनि दुःख, रोगको हिसाबले पनि दुःख, यो सबै भएपछि यसको निराकरण कसरी गर्ने भन्ने हिसाबले मैले लेखहरू लेख्न थालेँ। अब 15-20 वटा 25 वटा लेख भएपछि एउटा किताब निकाल्थे। त्यसो गर्ने क्रममा मैले 5 वटा किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु, जस्तो कस्तो हुनुहुन्छ भन्यो भने बाँचुन्जेल सक्रिय हुन्छु।
3: जस्तो 58 भइसकेपछि रिटायर गरेपछि अब कामै गर्नु हुँदैन भन्ने जुन मानसिकता छ, अनि अर्को चाहिँ अब नयाँ पुस्ताले गर्छन्, अब धेरै उमेर ढल्केका मान्छे अलि अल्छी हुन्छन् अथवा गर्न सक्दैनन् भन्ने त्यो हेर्ने दृष्टिकोण हुन्छ नि, त्यस्तो फरक हुन्छ तपाईँ काम गर्दा?
13: हो, यो गलत हो। यो चाहिँ खोकिलामा सुन राखेर अथवा नोट राखेर भोकै बस्नु जस्तै हो। किनभने हाम्रो समाजमा हरेक पाका पुस्ता भनेको एउटा अनुभवको खानी हो। सरकारले अथवा संस्थाले 50-55 वर्ष पछि त काम लाग्दैनस् भनेर जस्तरी निकालिदिन्छ, तर उसले त 50-60 वर्षको अनुभव छ। अब यो हिजोको स्वाद भनेको हिजोका मान्छेलाई थाहा छ, हिजोको अवस्थालाई क्यारी अन गर्ने, जसरी रिले दौड़मा अगाडिको दौड़िरहेको मान्छेले त्यो काठको एउटा टुक्रालाई अगाडिको मान्छेलाई दिन्छ र ऊ दौड़ेर रिले दौड़ पूरा हुन्छ। मानव सभ्यता भनेको पाको पुस्ता को अनुभवलाई वयस्कहरूले लिँदै वयस्कले भर्खरका पुस्ताहरूलाई, अचेलको चलन चल्तीको भाषामा जेनजीहरूलाई सिकाउँदै अनि समाजलाई सृजनात्मक दिशामा लैजानु पर्ने।
3: हजुर, अब पछिल्लो समय विदेशको जस्तो यता सामाजिक सुरक्षा ज्येष्ठ नागरिकका लागि भनेको जस्तो राज्यले गर्न नि सकेको छैन, तर युवा पीढ़ी चाहिँ अब घर छोडेर हिँडेका छ र बाहिरको जस्तै एउटा दायित्व सकियो भन्ने जस्तो छ, तर घरमा त एक्लै बा आमा हुनुहुन्छ होइन, अब यो एउटा यसलाई कसरी मान्छेलाई सचेत गराउने होला?
13: होइन, अब मुख्य कुरा के बुझिदिनु पर्यो भने मान्छे भनेको यो पृथ्वी भरिरहेका विभिन्न प्राणीहरू मध्ये सबभन्दा ठूलो दिमाग र सबभन्दा धेरै क्षमता भएको र विवेक भएको प्राणी हो। त्यो हुनाले त तपाईँ हामी स्टुडियोमा बसेर अब अहिले स्वयम्भूका बाँदरका अथवा धनकुटाका बाँदरका, चितवनका गैंडाका, उसका कोशीका अर्नाका कुरा गर्न सक्छौ, तर कोशीका अर्ना अथवा चितवनका गैंडाले हाम्रो कुरा गर्दैनन्। हाम्रो चाहिँ यो सीआरआई स्टुडियो अथवा यो हाम्रो रेडियो स्टेशन यस्तो छ भनेर कुरा गर्दैन, तर हामी चाहिँ तिनीहरूका कुरा गर्छौं। यो मतलब के हो भने हाम्रो क्षमता नै बढ़ी छ, हामी आफू बाहेक अरूलाई हेर्न सक्छौ। र मान्छे के बिर्सिनु हुँदैन भने सामाजिक प्राणी हो, यो समाजमै रहन्छ। हामीले हेर्दाखेरि के देख्न पर्यो भने जनावरमा पनि साह्रै बुद्धिमान माउरी कमिला हात्ती यिनीहरूका परिवारमा कसरी हेरिन्छ, यिनीहरूमा बुढाबुढी भए बिरामी भए भने कसरी हेरिन्छ, यो कुरालाई पनि ध्यान दिनु पर्यो नि। एउटा जनावरले आफ्नो समूहको बुढाबुढी अशक्त र उसमा परेका अभावमा परेकाहरूलाई मदत गर्छ भने हामी मान्छेले गर्नु पर्दैन, अनि हामी मान्छेले मान्छेकै जातिलाई चाहिँ सहयोग गर्नुपर्छ भने आफ्नै बा आमा हजुरबा हजुरआमाहरूलाई माया गर्नु पर्दैन अथवा उनीहरूसँगै रहनु पर्दैन। हामी सोचौं त जिन्दगी भनेको त ज्ञान गुण र उसले गरेको सुकर्मले अगाडि बढ्ने हो, त्यो हुनाले त हामी तपाईँ हामी नचिने पनि भेट नभए पनि भानुभक्तलाई सम्झिन्छौं, शेक्सपियरलाई सम्झिन्छौं, विलियम ओडसर्सलाई सम्झिन्छौं, हामीले भेटेका छैन तर ज्ञानका आधारमा हामीले भेट्यौं होइन, तर त्यो बेलाको करोडपतिलाई कसले सम्झिन्छ होइन, भानुभक्तको पालामा काठमाडौँको सेठ को थियो कसलाई थाहा छ र, भनेपछि त ज्ञान सबभन्दा प्रमुख कुरा हो र सामाजिक प्रणाली सबभन्दा प्रमुख कुरा हो, यसमा हामीले व्यक्तिवादी भएर होइन सामूहिक भएर सोच्नुपर्छ। त्यसले गर्दा म त के भन्छु भने मानिसको जीवन जिउने क्रममा पाका मान्छेको प्रोत्साहनमा उहाँहरूलाई आदर गर्दै जब नयाँ पुस्ता अगाडि बढ्छ तब मात्रै त्यसबाट देशको समाजको सबैतिर विकास हुन्छ, किनभने अन्तर्राष्ट्रिय रूपमै यो बुढाबुढी अथवा पाका मान्छेको समूहहरूले गरेका अध्ययनमा के देखिएको छ भने पाका मान्छे भएको घरका केटाकेटीहरू गलत बानी स्वभाव भएका हुँदैनन्। पाका मान्छेहरूमा पनि सरकारले एउटा श्राद्धमा चाहिँ अक्षता लगाइदिए जस्तो गरेर मासिक अब ऊ दिने चलन छ होइन, अलिकति त्यो रकम दिने चलन छ, 100 रुपियाँबाट मनमोहनको पालामा शुरू भएको कुरा अहिले 4,000-5,000 पुगिसक्यो, तर यो पनि अध्ययन बिना खाली भोट बटुल्ने उपाय जस्तो गरिएको छ। यसलाई मान्छेको आवश्यकता अनुसार वितरण गर्नुपर्छ र उनलाई वितरण गर्न स्थानीय सरकार नै अगाडि हुनुपर्छ, किनभने त्यही रकम पनि हिनामिना गर्नलाई विभिन्न ठाउँमा पाका मान्छेलाई दुर्व्यवहार भएको र हत्या समेत भएका घटनाहरू अचेल देखा परेका छन् र करोडपतिले नै त्यही 4,000-5,000 को आश गर्ने र गरीबले पनि त्यही गर्ने गर्नु हुँदैन।
3: नुवाकोटको बेत्रावतीमा बेलीब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गरदुईमा त्रिशुली नदीको कटानका कारण भासिएको सड़क खुलाउने कार्य तीव्र पारिएको छ। कांग्रेसको 15 महाधिवेशनमा भएको निर्वाचन अन्तर्गतको पदाधिकारीको मतगणना जारी रहेको छ। एमाले 13 जना नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको छ। राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजबाट बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित बैंकहरूलाई सर्वोच्च अदालतले परमादेश दिएको छ र जापानमा हुने 5औं एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 25 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: CIN को साझा खबर अब
2: रेडियो
3: शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज.
4: बीसौ कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा पर्यटकीय गाउँ निप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 निप्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुद विकास युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ. पुरुष तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद रु 115,015 कप मेडल र प्रमाण पत्र.
5: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र. सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र. उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र. उत्कृष्ट गोलरक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र. सेमी फाइनल दुई टिम नगद रु 10,000 प्रति टिम. दर्ता शुल्क 8,000+1,000.
4: महिला तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र.
5: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र. सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र. उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र. उत्कृष्ट गोलरक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र.
4: टीम दर्ता शुल्क 2,500+500. पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म. महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म. उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे.
5: खेलाड़ी संख्या 7+3=10 जना. पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ. यसपटक आफ्नो टीमको सहभागिता सुरक्षा क्षेत्र सुनिश्चित गर्नका लागि टिम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ. भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ. QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टिमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन. पहिलो दर्ता गर्ने टिमलाई प्राथमिकता दिइनेछ. त्यसैले आफ्नो टिमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्.
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98467-8098 98458-2018 98464-34821 र 97475-1583. खेल मैदान मर्स्याङदी गाउँपालिका 4 मित्रा लम्जुङ. आयोजक कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लम्जुङ. प्रवर्धक मर्स्याङदी गाउँपालिकाको कार्यालय भुलभुले लम्जुङ. सह प्रवर्धक मर्स्याङदी गाउँपालिका 4 को उडा कार्यालय ताघ्रिङ लम्जुङ. खेलौ रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरौ. मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ.

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
3: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
2: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलो मेसै पाइन।
3: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
2: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
3: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
2: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
3: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
1: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एक पाँच प्रभाव पर्दो प्रविधिको साथी।
3: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98-560-45-783, स्थान लुम्बिनी कम्प्युटर बेस्तहल लमजुङ।
4: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वाह, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना, खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
5: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना, खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
6: प्रोप्राइटर टेकचङ गुरु, नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा, सम्पर्क फोन नम्बर 066-520-903, मोबाइल नम्बर 98-461-80-0।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज
1: एन्टरटेनिङ द नेसन
2: जन्तिलो कन्ति भेला भए है बेहुला बेहुली कता गए खै लगनको साइत निक्लेर जाला बारीको भत्तेर भान्सेले खाला है
3: ए, बदन, ए!

0: ओहो
1: हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842549129 र 9841520191।
4: दाई, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्यारे?
5: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
4: अब के गर्नुहुन्छ त दाई?
5: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
4: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो! म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
6: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ।

0: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाइ त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा बायाँपट्टि छ नि दोस्ती हेयर कटिङ
1: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने मिलाउने धुने स्टाइलिङ गर्ने कपाल कलर गर्ने कपाल हाइलाइट गर्ने स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ साथै पुरुषका लागि दाह्री जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ प्रोप्राइटर मिलन कुमार बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847747245

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी शहर नगरपालिका आठ तेह्रमा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9842039799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई?
4: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
3: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
4: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायण चोकमा रहेको दिपा सुन चाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
2: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
4: सम्पर्क फोन नम्बर 9816685520, 9806661 र 0665231381। दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लमजुङ।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
7: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: दाई पैसा त टन्नै कमाएर ल्याउनु भयो क्यारे?
1: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
0: अब के गर्नुहुन्छ त दाई?
1: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, मुङ्गुरको दाना, मुङ्गुरका पाठा पाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले मुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओह्रालो लमजुङ प्रोपाइटर सरद बराल। सम्पर्क नम्बर 98560454401 र 98261737799।
3: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
5: हाम्रा सेवाहरू: हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमसुङ प्रोपाइटर सृजना श्रेष्ठ।
5: सम्पर्क नम्बर 98462 र 98403 1989।
3: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमसुङ।
5: नोट: सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढी ए बुढी किन ल्याउरो मुख लगाएर बसेकी के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनि जेको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विशेष सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउन
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ सिरफुल सिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165582020 98066662162 र 0665213081 दिपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायणी स्थान लम्जुङ
4: दाइको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दै छैन बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई
5: ए बहिनी त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर
4: कहाँ जाने नि तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई
5: कहाँ छ यो दोस्ती हेयर कटिङ खुबै तारिफ गर्छिन् त मेरी बहिनी
4: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ
6: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने मिलाउने धुने स्टाइलिङ गर्ने कपाल कलर गर्ने कपाल हाइलाइट गर्ने स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ प्रोप्राइटर मिलन कुमार बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड सम्पर्क मोबाइल नम्बर 98271177782 र 98467447245
7: दोस्ती हेयर कटिङ तपाईँको स्टाइल हाम्रो दोस्ती
8: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
9: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
8: अब जापान ट्राई होइन स्योर गरौं
9: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
8: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
9: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
8: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवीन बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
9: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 98560602900
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

सागरजीलाई खोज्नु भएको हो। सागरजीको दयाशील भएर अहिले उहाँ यो संसारमै हुनुहुन्न। आफूले आफूलाई सम्हाल्नु होला।

0: बाबु
1: ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
2: हो त है आमा बरु कहाँ जाने भन्नु त
1: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
4: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 9846-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
5: नाति ए नाति यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्
6: खै हजुर बुबा 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो जस्तो पायो त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन् बरु भन्नुहोस् न हजुर बुबा बेसी शहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला
5: ल यता सुन केटा त्यसका लागि त हाम्रै बेसी शहरको दनाई फाँटमा कर्पोरेश्वर फर्निचर छँदैछ नि
6: कर्पोरेश्वर फर्निचर के पाइन्छ त्यहाँ
5: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ
7: हजुर हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू चौकस पल्ला वाटर प्रुफ लाई फर्माइका रेडिमेड किचन ब्याग साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ
8: कर्पोरेश्वर सिसा पसल बेसी सहर नगरपालिका 8 सेरा चोक लमसुङ प्रोप्राइटर राजकुमार अधिकारी सम्पर्क फोन नम्बर 066-520-522 मोबाइल नम्बर 9865056719
7: सम्झनुहोस् हाम्रै कर्पोरेश्वर फर्निचर
9: बुबा घरमा भाँडाकुँडाहरू धेरै पुराना छन् अब के गर्ने होला
5: किन चिन्ता गर्छ छोरी माया देवी भाँडा पसलमा जाने नि त्यहाँ त पुराना भाँडाकुँडा साखेर तथा खरिद बिक्री पनि गरिन्छ
9: ए त्यो भाँडा पसल चाहिँ कहाँनिर छ
5: बेसी सहरको त्रिवेणी टोलमा रहेको माया देवी भाँडा पसलमा तामा पित्तल चरेस फलाम प्लास्टिक स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ
9: अनि बुबा घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि
5: डोको थुन्चे नाङ्गो लगाएर घरैसी सामग्री पनि पाइन्छ
9: यस माया देवी भाँडा पसलमा तामा पित्तल चरेस फलाम प्लास्टिक स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको थुन्से नाङ्गो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ घरमा थन्किएर बसेका तामा पित्तल चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ
5: नोट दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ माया देवी भाँडा पसल विश्वा नगरपालिका 7 त्रिवेणी टोल सानीमा बैङ्क नजिकै प्रोप्राइटर माया देवी आचार्य सम्पर्क नम्बर 9860-74-48-59 र 97-4-64-40-765
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: आइसा के गर्दैछौ तिमी
1: ए रीता तिमी पो म त टिभी हेर्दै छु
0: वाउ यति राम्रो फर्निचर कहाँबाट ल्याएको नि
1: यहाँ नजिकै छ नि त भीमसेन स्थान चोकदेखि विद्या विकास जाने बाटोमा मोडर्न फर्निचर उद्योगले त्यही बाटो ल्याएको हो अझै आऊ त किचनतिर अनि बेडरुमतिर पनि कति राम्रा राम्रा फर्निचर ल्याएको छु ल हेर त
2: मोडर्न फर्निचर उद्योग जस्तो नाम उस्तै सामान
3: हाम्रा सेवाहरू मोडुलर किचन दराज पलाङ फोल्डिङ पलाङ लोबे सोफा डाइनिङ टेबल किचन र्याक कुर्सी टेबल लगायत फर्निचरका हरेक सामग्री आधुनिक डिजाइनमा अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा तयारी फर्निचरका सामानहरू पाइन्छ अफिस डेकोरेसन किचन डेकोरेसन र इन्टेरियर डेकोरेसनका लागि हामीलाई सम्झनुहोस् मोडर्न फर्निचर उद्योग बेचिसार नगरपालिका 8 भीमसेन स्थान टोल विद्या विकास लाने बाटो लमजुङ प्रोप्राइटर विवश बुढा थोकी सम्पर्क मोबाइल नम्बर 9855475779
4: ओइ हेर्न त्यो परबाट आउने समीर नै होइन र भने बडो ह्यान्डसम देखिया छ त यार होइन केटोलाई कोट प्यान्टले त सुहाउँदो रहेछ
5: होइन है केटा के को खास कुछ हो न्यू गोपाल टेलर्समा बनाएको कोट प्यान्ट पो हो त यार दामी नदेखिने त कुरै भएन नि
6: त्यही त नि अस्ति भर्खर मेरो पनि क्याम्पसको ड्रेस त्यही त सिलाएको
4: ए यसो भए यसपालि मङ्सिरा दाईको बिहेमा कोट प्यान्ट कहाँ सिलाउने भनिरहेको थिए अब त न्यू गोपाल टेलर्समै सिलाइन्छ नि
7: हजुर हामी कहाँ सुपथ मूल्यमा उच्च स्तरीय कपडाहरूका साथै तपाईँको रोजाई र आकर्षक डिजाइन अनुसार उत्कृष्ट सिलाई गरिन्छ डिजाइन आफ्नै रोजाईको सिलाई गोपाल टेलर्सको विवाह होस् चाडपर्व होस् वा दैनिक पहिरन तपाईँको व्यक्तित्व सुहाउने आकर्षक डिजाइनका लागि सम्झनुहोस् न्यू गोपाल टेलर्स प्रोप्राइटर गोपाल परियार न्यू गोपाल टेलर्स बेसी सहर 2 त्रिवेणी टोल लमजुङ सम्पर्क फोन नम्बर 0665203640 9846074363 र 9841861608

शांति र विकास का लागि हाम्रो आवाज स्टुडियो फार फार अवे रेडियो नेपाली चौतारी रेडियो चौतारी रेडियो चौतारी 91.4 मेगाहर्ट्ज